0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Media, Extreme Energy Drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8, नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
7: मोबाइल 97460-00454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक फौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
12: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै?
12: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
8: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
13: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: Marsang FM 95 MHz. 95 MHz.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 1 गते बिहीबार, सन् 2026 सेप्टेम्बर 17 तारीख भदौ शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका पाल्पाको रेडियो मुक्तिनाथ 90.8, उदयपुरको समावेशी एफएम 92.3, सर्लाईको रेडियो तूफान 102.4 र परहथवा एफएम 101.1, संखुवा सभाको रेडियो सांगिला 92 र रोल्पाको रेडियो होलेरी 102.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने,
0: खुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने,
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी सड़क गाड़ी सञ्चालन विकल्पमा पानी काम र अध्ययन हुँदै,
0: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रास्फीति नियन्त्रणमा प्राथमिकता दिने उद्देश्य,
1: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: काया कैरनमा अब खबरको सिलसिला प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 का विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो नियमावलीमा रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काल रोक लगाएको छ यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ यसअघि संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली जारी गरेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मान मर्दन भएको दावीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो
5: सरकारले संकटग्रस्त घोषणा गरेका ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडै बनाउन मिल्ने गरी कानून संशोधनको तयारी थालेको छ मुलुकी देवानी संहिता 2074 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन 2076 संशोधनको प्रक्रिया अगाडि बढ़ाइएको हो राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विभागले मस्यौदा बनाएर गृह मन्त्रालयमा पेश गरेपछि प्रस्ताव मन्त्री परिषदमा जानेछ मन्त्री परिषदले संशोधन विधेयकको प्रस्ताव संसदमा लैजानुपर्छ वा संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी गर्न मिल्छ मृत्यु दर्तामा सहजीकरण गर्ने गरी दुईवटा कानून संशोधन गर्ने गरी छलफल भइरहेको छ महानिर्देशक पौडेलले भन्नुभयो यस्ता विपदका ठूला घटनामा 3 वर्ष पर्खन नपर्ने गरी खोज तथा उद्धार समाप्त हुनासाथ मृत्यु दर्ता बनाउन सकिने हाम्रो प्रस्ताव छ यो संकटग्रस्त घोषणा गरेको अवस्थाका हकमा हो सबै विपदमा भने लागू हुँदैन यस्तै प्राकृतिक विपत्तिमा बेपत्ताहरूलाई मृतक सरह मानेर परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने गरिएको छ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्डमा विपदमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने व्यवस्था छ तर बेपत्ता भएकाको हकमा भने मन्त्री परिषदबाट निर्णय गर्ने गरिएको छ यसअघि 10 दिनसम्म पनि सब फेला नपरेमा मृतक सरह मानेर 2,00,000 राहत उपलब्ध गराइन्थ्यो यसपटक भने सरकारले निर्णय गरिसकेको छैन आजको नयाँ पत्रिकामा खबर छ यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता विदेशी मध्ये धेरैजसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र नभई उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन् सम्पर्क विहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न नसकिने उत्तर दिएर सरकारले थुम्थुमाइरहेको छ आजको कान्तिपुर दैनिकमा खबर छ
4: पृथ्वी राजमार्ग अन्तर्गत दादिङको कृष्ण भीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय दादिङका अनुसार भदौ 10 र 14 को भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँचिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा गैरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क संचालनमा आएको दादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क संचालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँचिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। कृष्णवीरको सड़क संचालनसँगै नारायणगढ़ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। बेनीघाटबाट त्रिशुली पारी गोर्खातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सड़कको स्तर वृद्धि पनि भइरहेको छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ वा बाइपास पुल निर्माणको सम्भावना बारे पनि अध्ययन भइरहेको छ।
5: कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाका विश्वास पात्रले नै धमाधम उहाँको साथ छाड्दै गएका छन्। 14 महाधिवेशनमा देउबाको प्यानलबाट उपसभापति जितेका, गएको नवयुवा आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कादेखि प्रचार विभाग प्रमुख बनाएका मीन विश्वकर्मा समेतले उहाँको साथ छाडेका छन्। 168 सदस्यीय निवर्तमान केन्द्रीय कार्य समितिमा देउबा पक्षका 83% थिए। विशेष महाधिवेशनपछि केन्द्रीय कमिटिका 111 जना आफूहरूसँग रहेको दावी देउबा पक्षको थियो, तर देउबा पक्षका नेताहरू धमाधम संस्थापन पक्षतिर खुल्दै गएका छन्। 14 महाधिवेशनबाट निर्वाचित देउबा पक्षका धेरै पदाधिकारी संस्थापनतिर लागेका छन्। कांग्रेसले असोज 16 सम्ममा 15 महाधिवेशन गर्दैछ। देउबा पक्षले 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ, तर देउबा पक्षका नेताहरू भने धमाधम संस्थापनतिर खुल्दैछन्। आजको नयाँ पत्रिकामा खबर छ,
4: काया कैरनमा भोटेकोशी बाढ़ीले पर्यटन क्षेत्रमा पारेको असर बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतै रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास। त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ।
5: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने, ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने, दादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। सरकारले भोटेकोसि हिमबाड़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पुनः छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोसि बाढ़ीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषद बैठक लेको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन पालिका तथा शिक्षा इकाईलाई आग्रह गरिएको बताउनु भएको छ। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिएको पनि उहाँले जानकारी दिनुभयो।
5: भोटेकोसी नदीमा आएको बाढ़ीले जनधनसँगै पर्यटन क्षेत्रमा पनि ठूलो असर पारेको छ। विशेष गरी भोटेकोसी करिडोरका सड़क, पुल, होटल तथा अरू पर्यटकीय पूर्वाधारमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन गतिविधिमा परेको छ। तर भोटेकोसी क्षेत्रमा भएको विपदका कारण सिंगो नेपाल नै पर्यटकका लागि असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत फैलिन थालेपछि नेपालको पर्यटन क्षेत्रले अर्को चुनौती समेत सामना गर्नु परेको छ। थप जानकारी अबको पालोमा।
6: भोटेकोसी बाढ़ी एउटा निश्चित भौगोलिक क्षेत्रमा आएको प्राकृतिक विपद हो। यसको प्रत्यक्ष असर भोटेकोसी करिडोर र आसपासका क्षेत्रमा परेको छ। तर अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित भएका कतिपय समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सामग्रीका कारण नेपालको सम्पूर्ण पर्यटकीय गन्तव्य नै जोखिममा रहेको जस्तो धारणा बन्न सक्ने अवस्था देखिएको छ। भौगोलिक रूपमा एउटा क्षेत्रमा आएको विपदलाई सिंगो देशको पर्यटन अवस्थासँग जोडेर हेर्दा त्यसले अन्तर्राष्ट्रिय पर्यटकको धारणा र यात्रा योजनामा असर पार्न सक्छ। त्यसैले अहिलेको प्रमुख आवश्यकता भनेको प्रभावित क्षेत्रको वास्तविक अवस्था र सुरक्षित रहेका अन्य पर्यटकीय गन्तव्य बारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट तथ्यमा आधारित र विश्वसनीय सूचना पुर्याउनु हो। यसका लागि नेपाल पर्यटन बोर्डले गरिरहेको प्रयास बारे पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
1: तीन चारवटा जिल्ला प्रभावित भयो, बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौं। प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिलेलाई खुलै छ, हामीले नेपाल कलिङ भनेर लन्च गर्यौं, नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौं।
6: भोटेकोशी बाढ़ीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणसँगै पर्यटन पूर्वाधारमा रहेका पुराना समस्या सुधार गर्ने अवसर पनि यही समय हुन सक्छ।
1: तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ। सरकारले पनि पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ, होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ।
6: नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने माध्यम मात्र होइन, ठूलो संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना गर्ने क्षेत्र पनि हो। होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवसायदेखि कृषि, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसम्म पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोड़िएका छन्। नेपालको मौलिक संस्कृति, स्थानीय खाना, परम्परा, हस्तकला, प्रकृति र समुदायमा आधारित आतिथ्यतालाई पर्यटन सेवासँग जोड्न सकियो भने पर्यटकलाई फरक र मौलिक अनुभव दिन सकिन्छ। फेरि एकपटक नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
1: मौलिकतालाई ध्यान दिनुहोस्, त्यो ठाउँमा जाँदाखेरि मैले के देखाउने त? तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आ होइन, खान पान, विशेष घरको बनौट, डिजाइन सबै बुझ्न आ हुन्छ। मलाई प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज अ स्टोरी टेलिङ।
5: नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियुद्ध नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मंचको स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा भएको छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो। भदौ 14 कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेकाले ग्यास उद्योगीले भाव बढ़ाएका थिए। यस्तै काठमाडौँ उपत्यकाका 1,000 धेरै खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति किलो 110 रूपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको बताएको छ। विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवाला सहित बसेको बैठकले सहमति अनुसार काठमाडौँका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको खबर आजको गोर्खा पत्रले लेखेको छ।
6: यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, ग्यास लगायतको बढ़दो मूल्य नियन्त्रण गर्न सांसदहरूले सरकारको आलोचना गरेका छन्। अस्ति र हिजोको संसद बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीपछिको विपत्तिको मौका छोपेर व्यवसायहरूले कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेको बताएका छन्। सत्तारूढ राष्ट्रपतिका सांसदले महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच विपद व्यवस्थापनमा सरकारलाई सहयोग, समन्वय र अनुगमन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र तथा सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सहमति बनेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो सिंहदरबारमा बसेको बैठकले उहाँकै प्रस्ताव अनुसार उच्चस्तरीय संयन्त्र र संसदीय समिति बनाउने निर्णय गरेको हो।
5: म्यान पावर कम्पनी छनौटका विषयमा मलेसियासँग देखिएको असमझदारीलाई कूटनीतिक तहबाट यथाशीघ्र समाधान गर्न सरकारले पहल थालेको छ। श्रम मामिलासँग सम्बन्धित दुई देशबीचको संयुक्त प्राविधिक समिति जेडब्ल्यूसीको बैठक राख्न पहल थालिएको हो। नेपाली अध्यक्ष श्रमिकको महत्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई अवरूद्ध हुन नदिन जेडब्ल्यूसीको बैठकबाट समाधान निकाल्नुपर्ने पक्षमा नेपाल सरकार रहेको छ। रोजगारीका लागि मलेसिया महत्वपूर्ण छ। म्यान पावर कम्पनी छनौटका विषयमा नेपालको असहमति छ। यसलाई समाधान गर्न दुई देशबीचको औपचारिक संयन्त्र छ। यसको यथाशीघ्र बैठक राख्ने विषयमा पहल गरिरहेका छौं। युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले भन्नुभयो। कान्तिपुरमा खबर छ, काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा। गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शीतयुद्धको अन्त्यसँगै लामो समय मत्थर देखिएको अन्तरिक्षको सैन्य प्रतिस्पर्धा फेरि तीव्र बन्दै गएको छ। अमेरिकाले पहिलो पटक पृथ्वीको कक्षमा सैन्य हतियार तैनाथ गरेको सार्वजनिक रूपमा स्वीकार गरेपछि रूस र चीनले आपत्ति जनाएका छन्। अन्तरिक्षमा बढ़दो सामरिक प्रतिस्पर्धाले विश्वको रणनीतिक सन्तुलनसँगै नेपाल जस्ता साना देशको संचार, इन्टरनेट, नेभिगेशन र विपद व्यवस्थापनमा समेत कस्तो प्रभाव पार्न सक्छ भन्ने प्रश्न उठेको छ। अमेरिकाले गएको सोमबार मात्रै पृथ्वीको कक्ष अर्बिटमा सैन्य हतियार राखेको कुरा पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेको थियो। अमेरिकी वायुसेना सम्बन्धी मन्त्री डाक्टर ट्रोई मेनिकले एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै ती हतियारले शत्रुहरूबाट हुने हमला विरूद्ध अमेरिकी संयुक्त सैन्य बलको रक्षा गर्ने बताउनु भएको छ। अन्तरिक्षमा हतियार होडबाजी कान्तिपुरमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले तीन वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक ब्याज दर बढ़ाएको छ। फेडरल रिजर्भले ब्याज दर 0.25% बिन्दुले बढ़ाएर 3.75% चार% पुर्याएको हो। बढ़दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दर बढ़ाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्भका अध्यक्ष केविन वार्सले मुद्रा स्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याज दर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रा स्फीति 2% लक्ष्यभन्दा 5% लामो समयदेखि माथि रहेको उहाँको भनाइ छ। ब्याज दर वृद्धिले घर, गाड़ी तथा अरू कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान छ।
5: अब खेल खबर। नेपाल र बंगलादेश बीच यसै वर्षको चैतमा तीन खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग तीन खेलको द्विपक्षीय टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ क्यानका अनुसार तीनवटै खेल कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल चैत 14 गते र तेस्रो खेल चैत 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। नेपालमा हालै आएको विनाशकारी बाढ़ी कार्यक्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल बंगलादेश टी20 श्रृंखला समर्पित

0: आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: झण्डै पाँच महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो भन्ने टुङ्गो समेत नभएको खबर आजको नागरिक दैनिकमा छ।
0: मुस्ताङको घरबजोङ गाउँपालिकामा भएको दुई दिने राष्ट्रिय घरबजोङ जलवायु परिवर्तन सम्मेलन हिजो 49 पुँदे जलवायु परिवर्तन सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले पालिकामा जलवायुजन्य जोखिम आवश्यकता र क्षमता अनुसार स्रोत परिचालन गर्न स्थानीय जलवायु कोष स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।
1: कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति बिदा दिने र सितगरीका पतिका लागि 42 दिन तलब सहितको प्रसूति स्याहार बिदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
0: रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। बाढ़ीलाई सामान्य अतिवृष्टि वा बाढ़ीका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक हिमनदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोड़िएर विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्न समिति गठन गरिएको हो।
1: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर 50% घटाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो।
0: संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय सूचना सेवा अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित प्रभावकारी पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्म digital.parliament.gov.np सञ्चालनमा ल्याइएको हो।
1: नेपाल वायुसेवा निगमको उडानमा रहेको एकमात्र वाइड बडी जापानको नारिता विमानस्थलमा 4 दिनदेखि बिग्रिएर रोकिएपछि 5 अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ। यसले हिजो बेलुकीसम्म 1500 भन्दा बढ़ी यात्रु बिचल्लीमा परेका छन्।
0: नेपाल घुम्न आउने पर्यटकले जहाँ जाँदा पनि अब सँगै पासपोर्ट बोक्न नपर्ने भएको छ। अध्यागमन सेवालाई प्रविधि मन्त्री बनाउनै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने भएको हो।
1: गभर्नर सहित संचालकको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष कायम गर्ने विषयमा केही सांसदको असहमति रहँदा रहँदै राष्ट्र बैंक 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ।
0: नेपालमा आर्थिक बाट प्रवाह हुने कर्जा दुरूपयोग, धितोको गलत मूल्याङ्कन, मिलिमतोमा कर्जा प्रवाह र खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभरग्रिनिङ समूहका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
1: राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाह गर्ने 220 केबी क्षमताको त्रिशुली 3B हब सब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोड़िएका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने,
0: ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सर मानेर परिवारलाई राहत दिइने,
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा दुईतर्फी गाड़ी सञ्चालन विकल्पमा पनि काम र अध्ययन हुँदै,
0: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिने उद्देश्य,
1: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। आफ्नै शुरूमा महाधिवेशन गर्न लागेका कांग्रेसका दुई समूहलाई बर्मजियाको पेड़ा पसलको थरी थरीका नामसँग जोड्न खोजिएको छ। यहाँ एकातिर गगन थापा जस्तै मान्छे 4 तारे झण्डाको 3 तारे मात्रै समातेर बसेका छन्, अनि माथि लेखिएको छ असली बाजेको पेणाधिवेशन असोज 16-19, अनि अर्कोतिर देउबा जस्तै देखिने मान्छे 4 तारे झण्डाको एउटा मात्रै तारा भएको टालो समातेर बसेका छन्, अनि माथि लेखिएको छ पुरानो बाजेको पेणाधिवेशन मंगसिर 21-23। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ, युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
4: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
7: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
8: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
7: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
9: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
10: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: लिवन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 6:35 बजेको मर्स्याङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आयुर्वेद चिकित्सा पद्धतिमा नागरिकको आकर्षण बढ़दो, लमजुङमा एक वर्षमा 35,000ले लिए आयुर्वेद उपचार सेवा, मनाङको खोत्रोमा ठूलो ढुंगा सहितको पहिरो खस्ता, बेलसर चामे सड़क अवरूद्ध। असोज 2 र 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइने, र सुन्दर बजारको फूलबारीमा क्यान्सर सम्बन्धी सचेतना सँगै स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न। अब समाचार विस्तारमा। लमजुङमा आयुर्वेद चिकित्सा पद्धतिमा नागरिकको आकर्षण वृद्धि हुँदै गएको पाएको छ। जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट गत आर्थिक वर्ष 82-83 मात्र 35,428 जनाले आयुर्वेद उपचार सेवा लिएका छन्। एक वर्षमा जिल्लाका 12 आयुर्वेद स्वास्थ्य संस्थाबाट नागरिकले उपचार सेवा लिएका हुन्, जसमध्ये बेसर स्थित प्रदेश आयुर्वेद चिकित्सालयबाट मात्र एक वर्षको अवधिमा 11,368 जनाले आयुर्वेद उपचार सेवा लिएका छन्। ओपीटी, पूर्वकर्म, पंचकर्म, ज्येष्ठ नागरिक सेवा, स्तनपाई प्रयोगशाला, योग सेवा र शल्य, अग्निकर्म, मर्मा चिकित्सा सेवा प्रदान गरिएको हो। यसै गरी राइनस आठ स्थित तारूघाट आयुर्वेद औषधालयबाट 3,512 छना, भोटेवाडा र आयुर्वेद औषधालयबाट 3,441, चक्रतीर्थ आयुर्वेद औषधालयबाट 3,200 जनाले उपचार सेवा लिएका छन्। सो बाहेक मर्सङदी 6 स्थित पानी नुनखानी आयुर्वेद औषधालयबाट 2,802, श्रीमञ्जङ आयुर्वेद औषधालय दोर्तीबाट 2,869, सुन्दर बजार 11 रहेको सिन्दुर आयुर्वेद औषधालयबाट 2,043, मध्य नेपाल 2 स्थित सोती पसल आयुर्वेद औषधालयबाट 2,842 जनाले सेवा लिएका छन्। बेसर 2 फकुण्डेमा रहेको नागरिक आरोग्य औषधालयबाट 1,279 जनाले सेवा लिएका छन् भने, कोलस्तर 3 खलेगाउँमा रहेको नागरिक आरोग्य सेवा केन्द्रबाट 354, दुधपोखरीको आरोग्य केन्द्रबाट 825 र राइनस 9 रहेको नागरिक आरोग्य सेवा केन्द्रबाट 873 जनाले आयुर्वेद उपचार सेवा लिएका छन्। विशेष गरी कोरोना संक्रमण कालपछि नागरिकहरू आयुर्वेद उपचार सेवाप्रति आकर्षित भएको पाइएको छ। एक वर्षको अवधिमा आयुर्वेद स्वास्थ्य संस्थाबाट 23,457 जनाले उपपीडित सेवा लिएका छन् भने 2,829 जनाले पूर्वकर्म पञ्चकर्म सेवा लिएका छन्। 1,154 जनाले प्रयोगशाला सेवा, 344 जनाले थाई सेवा र 431 जनाले योग सेवा लिएका छन्। सो बाहेक 4,550 जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र 1,628 जनालाई विद्यालय आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डाक्टर कुमार कासुलाले जानकारी दिनुभयो। गाउँघर तथा शहरी क्लिनिक सेवाबाट 9,951 जना लाभान्वित भएका छन् भने 12 जनालाई शल्यक्रिया, अग्निकर्म तथा चिकित्सा सेवा प्रदान गरिएको छ। आयुर्वेद उपचारका लागि विशेष गरी दीर्घ रोगीहरू, पेट सम्बन्धी समस्या, अमलपिता, पाइल्स, फिस्टुला, हड्डी खिने, ढाड दुख्ने, श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरू आउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ वैद्य प्रेम प्रसाद भट्ट पौडेलले बताउनुभयो। मनाङको नासो गाउँपालिका 3 खोत्रोमा पहिरो खस्ता, बेसी सहर चामे सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। रातभरको वर्षापछि पहिरो खस्ता बेसी सहर चामे सड़क अवरूद्ध भएको हो। रातभर परेको वर्षाका कारण माथिल्लो डाँडाबाट ढिस्को खसी, ठूला ढुंगा खसेपछि जेबीसीको सहायताले पनि सड़क खुलाउन नसुकेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। पहिरोको कारण गन्तव्यतर्फ हिँडेको सवारी साधन बीच बाटोमै रोकिएका छन्। मानिस समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको प्रहरीले जनाएको छ। बुधबार दिनभर सड़क खुलाउने प्रयास गरिए पनि पहिरोसँगै ठूला ढुंगा खसेकाले सड़क सञ्चालन गर्न नसुकेको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले बताउनुभयो। ड्रिल मेसिनको सहायताले ढुङ्गा छोइने काम भएको छ। आज बिहिबार ब्लास्ट गरेर ढुंगा हटाउने प्रज्ञा खनालले जानकारी दिनुभयो। आजसम्ममा सड़क सञ्जाल आउने जिल्ला प्रहरी खुल्ने सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोराले बताउनुभयो। खोत्रोको सोही ठाउँमा एक साता अघि पनि पहिरो गएको थियो। मर्सङ्गदी नदीमा पानीको बहाव बढ़नुका साथै लगातार वर्षा हुँदा यस क्षेत्रमा पटक पटक पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ। अहिले पहिरो खसेको स्थानभन्दा केही तल गदा भतौ 4 गते राति मर्सङ्गदी नदीमा बाढ़ी बहाव बढ़ेसँगै सड़क भाँचिएको थियो। सड़क निर्माणका क्रममा लगाएको ग्याबिन सहितको भाग नदीतर्फ भाँचिएपछि उक्त सड़क खण्डमा सवारी आवागमन प्रभावित हुँदै आएको थियो। उक्त ठाउँमा सड़क अस्थायी रूपमा मरमत गरी सञ्चालनमा ल्याइएको छ। यसैबीच लमजुङ विश्व नगरपालिका सह खरखरी भीरमा पनि बुधबार पहिरो खस्दा विश्व सड़क मनाङ अवरूद्ध भएको थियो। बिहान करिब 6 बजे अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले सड़क अवरूद्ध भएको सड़क पहिरो हटाएपछि बिहान 8 बजेदेखि एकतर्फी सञ्चालनमा ल्याएको थियो। वर्षाका कारण खरखरी भीड़ पटक पटक पहिरो जाने गरेको छ। पहिरोको कारण ग्रीस्टन मनाङ अवजावत गर्ने यात्रु तथा सवारी साधनले समस्या भोग्दै आएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस लमजुङमा विविध कार्यक्रम गरी मनाइने भएको छ। दिवसको अवसरमा प्रभात फेरीसँग असोज 2 र 3 गते विभिन्न कार्यक्रम गर्ने तयारी भएको हो। दिवस मनाउने सन्दर्भमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरूङको संयोजकतामा संविधान दिवस 2083 जिल्ला स्तरीय समिति गठन भएको छ। समितिमा स्थानीय तह प्रमुख उपप्रमुख प्रमुख जिल्ला अधिकारी जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू कार्यालय प्रमुखहरू नेपाल पत्रकार महासंघ रेडक्रस उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधि सदस्य रहेका छन्। बुधबार बसेको समितिको बैठकले 2 गते विश्व नगरपालिकाले बालगृहमा फलफूल खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्ने निर्णय गरेको छ। 2 गते बिहान 7 बजे प्रदेश अस्पताल बेसी शहरमा जनप्रतिनिधि तथा कर्मचारीको निशुल्क स्वास्थ्य परीक्षण गरिने मर्सिङदी गाउँपालिकाले मानव सेवा आश्रम र रायनस नगरपालिकाले सर्वोदय सेवा आश्रममा फलफूल खाद्यान्न र आवश्यक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी 2 गते शिक्षा दिवस पनि परेकाले शिक्षा दिवस र संविधान दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय इकाई मावि तह स्तरीय वक्तित्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। सो बाहेक असोज 2 र 3 गते जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय एवं शैक्षिक तथा सामुदायिक संघ संस्थाहरूले राष्ट्रिय झण्डा एवं ब्यानर सजाई कार्यालय र परिसरको सरसफाई गर्ने जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरूमा साँझ दीपावली प्रज्वलन गर्ने निर्णय गरेको छ। संविधान दिवसको अवसरमा स्थानीय छापा तथा विद्युतीय संचार माध्यमबाट संविधानको महत्वको विषयमा विभिन्न सन्देश तथा कार्यक्रमहरू प्रकाशन प्रसारण गर्ने अनुरोध गर्ने निर्णय भएको छ। असोज 3 गते बिहान 7 बजे मनाङ्गी चौतराबाट जिल्ला समन्वय समितिको सभाहलमा प्रभात फेरी निकाल्ने भएको छ। मुलुकमा इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधान सभाबाट 2072 असोज 3 गते संविधान जारी भएको हो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: अय्या मरेमियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी।
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099453।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
5: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङडी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिका सँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112129। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमसुङ भारतीय भूपसैनिक विकास समिति लमसुङ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
8: मर्सङ एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको विश्व नगरपालिका सह चण्डीडाँडा स्थित गोमा घिमिरेको घरबाट बुधबार बिहान करिब 14 तोला सुनका विभिन्न गरगहना चोरी भएको छ। 49 वर्षीय घिमिरेको घरबाट सुनका गरगहना चोरी भएको सूचना पाएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ। चोरीमा संलग्न व्यक्ति फरार रहेकाले प्रहरी टोलीले खोजी कार्य जारी राखेको जनाएको छ। सुन्दरबजार नौ फूलबारीमा समुदाय स्तरमा क्यान्सर सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ। नेपाल अर्वुद्ध रोग निवारण संस्थाको 44 औं स्थापना दिवसको अवसरमा बुधबार कार्यक्रम भएको हो। क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायमै स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। नेपाल अर्वुद्ध रोग निवारण संस्था लमजुङ शाखाको आयोजना तथा एसडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दरबजारको प्राविधिक सहयोग र भोटेवडा सामुदायिक सिकाई केन्द्रको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा 42 जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। सहभागीलाई क्यान्सरका जोखिम कारण रोकथाम प्रारम्भिक पहिचान तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी समेत दिएको थियो। नेपाल अर्वुद्ध रोग निवारण संस्था लमजुङकी उपाध्यक्ष शोभा ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले संस्थाको परिचय तथा विभिन्न गतिविधिबारे जानकारी दिनुभयो। नमूना सामुदायिक अस्पतालकी मनोविमर्शदाता समेत रहनुभएकी ठकुरीले समुदाय स्तरमै स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्दै क्यान्सरको जोखिम रोकथाम तथा प्रारम्भिक पहिचानबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। त्यस्तै नमूना सामुदायिक अस्पतालको ओपीडी तथा इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकालले क्यान्सरको जोखिम तथा कारक तत्व रोकथाम प्रारम्भिक पहिचान र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिनुभयो। उहाँले यस्तो कार्यक्रमले समुदायलाई नियमित स्वास्थ्य परीक्षण तथा समयमै रोग पहिचानप्रति थप सचेत बनाउन सहयोग पुग्ने बताउनुभयो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
8: मुख्य समाचारका प्रायोजक
9: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आयुर्वेद चिकित्सा पद्धतिमा नागरिकको आकर्षण बढ्दो। लमजुङमा एक वर्षमा 35,000 लिए आयुर्वेद उपचार सेवा। मनाङको खोत्रमा ठूला ढुङ्गा सहितको पहिरो खस्ता। बेसर चामे सड़क अवरूद्ध। असोज 2 र 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइने। र सुन्दर बजारको फूलबारीमा क्यान्सर सम्बन्धी सचेतनासँगै स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि करचुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000
1: मोबाइल नम्बर 9856045230 र 9856080140 सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ
2: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 0665909999 98477969229 सेवा मोडल हस्पिटल प्राली विशेषर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
3: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 98130949532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 7 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania, Extreme Energy Drink.
1: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउँ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9560 46244

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम

0: फरेङ ट्रस्ट फलामका छ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
1: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल, ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518 9843383518।
0: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी,
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसिसर साथ लम्छौं।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769239। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
5: ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना। सिटीईभिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक सिटीभिटी खुदी तालिम सौन्दर्य कर्मी तालिम, न्यूनतम सहभागी संख्या 20 जना। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर सात, लमजुङ। सम्पर्क लमजुङ उद्योग वाणिज्य संघको सचिवालय। सम्पर्क नम्बर 0665201156, मोबाइल 9843393348। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोला।

0: यो नाटी केटो पनि कस्तो भन्या हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा
1: ल सुन्नुस बुढी आमै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्देडी हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज हो नि।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले सिन्दूर हाल्ने
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राष्ट्रिय अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9856013375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Mania.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बैंक चोक लम्सुङ सम्पर्क 9841626344 9841626344
8: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्स्याङ डीएफएम 95 मेगा

लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान जिल्ला सैनिक बोर्ड बेसी सहर। मिति 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू ईसीएचएस कार्ड र पेन्सन पट्टा।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा,
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको एक क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850506780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले रसुवासहित त्रिशुली भोटेकोशी करिडोरमा ठूलो मानवीय भौतिक तथा आर्थिक क्षति पुर्याएको छ। बाढ़ीले सड़क, पुल, जलविद्युत आयोजना, घर तथा व्यापारिक संरचनामा क्षति पुर्याउनका साथै पर्यटन क्षेत्रमा समेत गम्भीर असर परेको छ। पछिल्लो सरकारी प्रारम्भिक आकलन अनुसार बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्रै झण्डै 50 अर्ब रूपियाँ हाराहारीको क्षति भएको छ। पर्यटन पूर्वाधारमा भएको यो क्षति एउटा व्यवसाय वा एउटा जिल्लाको समस्या मात्र होइन। होटलमा पर्यटक नआउँदा होटल व्यवसायी मात्र नभई पर्यटक गाइड, गाड़ी चालक, रेस्टुरेन्ट व्यवसायी, स्थानीय किसान, हस्तकला व्यवसायी तथा अन्य सेवा प्रदायकको आमदानीमा समेत असर पर्छ। त्यसैले पर्यटन क्षेत्रमा आएको धक्काको प्रभाव स्थानीय अर्थतन्त्र हुँदै राष्ट्रिय अर्थतन्त्रसम्म फैलिन सक्छ। यति ठूलो विपत्तिपछि अर्को महत्वपूर्ण प्रश्न पनि उठेको छ कि भोटेकोशी बाढ़ीका कारण सम्पूर्ण नेपाल नै असुरक्षित पर्यटन गन्तव्य बनेको हो। यसको जवाफ दिँदा तथ्य र भूगोललाई आधार बनाउन आवश्यक हुन्छ। एउटा निश्चित क्षेत्रमा आएको विपत्तिको असर देशका सबै पर्यटकीय गन्तव्यमा समान हुँदैन। त्यसैले अहिले नेपालको पर्यटन पुनरुत्थानका लागि प्रभावित क्षेत्रको पुननिर्माणसँगै अन्तर्राष्ट्रिय बजारमा सही तथ्यफरक र नियमित सूचना प्रवाह गर्नु अत्यन्त आवश्यक देखिन्छ। भोटेकोशी बाढ़ीले नेपाललाई ठूलो आर्थिक तथा मानवीय चुनौती दिएको छ। तर यही चुनौतीलाई अवसरमा बदल्दै अबको पुननिर्माण पहिलेभन्दा अझ सुरक्षित, दिगो र विपद प्रतिरोधी संरचना निर्माण गर्ने अवधारणासहित अघि बढ़ाउनु अहिलेको आवश्यकता हो। आज हामी कार्यक्रम बदलिदो नेपालमा भोटेकोशी बाढ़ीपछि प्रभावित पर्यटन क्षेत्र, पर्यटकीय गतिविधिमा परेको असर तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित पर्यटन गन्तव्य हो भन्ने सन्देश कसरी प्रवाह गर्ने र यसका लागि भइरहेका प्रयासका विषयमा कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा। स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
1: धन्यवाद।
0: भोटेकोशी बाढ़ीले नेपालको पर्यटन क्षेत्रमा पारेको असर भनौ, प्रभाव भनौ, यो किसिमको महाविपत्ति नै भन्ने सबै क्षेत्रलाई प्रभाव पारेको छ। त्यसरी पर्यटन व्यवसाय झन् सबैभन्दा बढी यसबाट पीड़ित छ होइन। यसलाई कसरी लिनुभएको छ यहाँहरूको अनुगमन लगायत यावत कुराहरूले के देखाउँछ?
1: हाम्रो मुख्यतः सिजन शुरू हुनुभन्दा अगाडि नै यो घटना घट्यो, दुःखद घटना घट्यो। प्राकृतिक विपद जुन आइ परेको छ यसले गर्दाखेरि संसार समूह जुन हाम्रो चित्रण गरिया छ त्यसले भयावह स्थिति नै नेपालको देखायो। अनि नेपालको देखाउँदाखेरि चाहिँ तपाईँको अहिले शरद ऋतुमा भर्खर अब सिजन सुरु हुन लाग्दाखेरि यो प्राकृतिक विपदा देख्दाखेरि चाहिँ हामी कहाँ आउने पर्यटकहरूले अलि संशय राख्नुभयो। उहाँहरूले नेपाल चाहिँ सम्पूर्ण रूपमा चाहिँ बिग्रेको, भत्केको, अब नेपाल जाने नहुने भन्ने चाहिँ एउटा सूचना उहाँले आफै बनाउनु भयो। आफैले बनाउँदाखेरि हामीलाई पनि साह्रै गाह्रो भयो। यो अचानक यो घटना गर्दाखेरि चाहिँ विपदलाई चाहिँ यहाँनिर हामीले राहतहरू उद्धारहरू गर्नेमा हामी पनि लागेका थियौँ। तर सँगसँगै चाहिँ एउटा सही सूचना दिने पनि हाम्रो कर्तव्य भयो भनेर चाहिँ हामी मन्त्रालय, त्यसपछि पर्यटक क्षेत्रमा लागेको साथीभाइहरू, सबै उद्योगीहरू सबै मिलेर चाहिँ हामीले के गर्यौँ भने सही सूचना एउटा चाहिँ सम्प्रेषण गर्नुपर्छ भनेर हामीले एउटा सूचना निकाल्यौँ। नेपालको यो क्षेत्र चाहिँ त्रिशुली र भोटेकोशीको क्षेत्रहरूमा चाहिँ यो रिभर ब्याङ्कनिर चाहिँ यहाँनिर धेरै प्रभावित क्षेत्रहरू भयो, 3-4 वटा जिल्ला प्रभावित भयो। बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौँ। त्यसमा हामीले के पनि जानकारी दियौँ भन्दाखेरि अन्तर्राष्ट्रिय एयरपोर्ट, एकमात्र अन्तर्राष्ट्रिय एयरपोर्ट सुचारू रूपमा छ। नेपालको कुनै पनि डोमेस्टिक एयरपोर्ट, कुनै पनि विमानस्थलहरू चाहिँ बन्द भएको छैन, सबै सुचारू रूपमा छ। मेजर हाइवेहरू चलेकै छन्, सुचारू रूपले चलेकै छन्। अनि पछिल्लो क्रममा चाहिँ कृष्णभीरमा अलिकति समस्या आयो, तर त्यो पनि सरकारले द्रुत गतिमा गरेर यो भदौ 1 गतेदेखि होइन असोज 1 गतेदेखि चलाउने भनेर सरकारले पनि निर्णय गराएको छ, अहिले ट्रायलमा पनि छ। त्यो सम्पूर्ण हामीले सूचना दिएर चाहिँ सेप्टेम्बर 1 तारिक चाहिँ हामीले नेपाल कलिङ भनेर लन्च गर्यौँ, #NepalCalling नेपाल कलिङ गरेर गर्यौँ। अनि हामीले किन नेपाल कलिङ गर्यौँ भनेर भन्दाखेरि नेपाल चाहिँ जहिले पनि पछिल्लो क्रममा कोविड अर्थात् तपाईँको चाहिँ भूकम्प जाँदाखेरि नेपाल चाहिँ नेपाल इज ओपेन, आइएम सेफ, नेपाल सेफ भनेर भन्ने एउटा सूचना जान्थ्यो। तर नेपाल सेफ भनेर चाहिँ नथापाएको व्यक्तिहरूले नेपाल सेफ भनेर हेर्दाखेरि ए नेपालमा के थियो र अनसेफ भएर नेपालमा केही समस्या थियो र जुन चाहिँ अहिले सेफ भन्ने भन्ने चाहिँ त्यो पनि सूचना सही सही गलत सूचना पनि जानी भयो. सँगसँगै नेपाल इज ओपन भन्दाखेरि चाहिँ नेपाल कहिले र बन्द थियो र जुन चाहिँ अहिले खुल्ला भयो भने पनि त्यो मेसेज जानेलाई चाहिँ हामीले नेपाल कलिङ भनेर चाहिँ राख्यौँ. नेपाल कलिङ भनेर भन्दाखेरि नेपालमा तपाईँ आमन्त्रित हुनुहुन्छ, यो बाह्रै महिना हुन्छ, पुरै सिजन हुनुहुन्छ, सम्पूर्ण सिजनमा हुन्छ भने नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौँ. यो क्याम्पेन लन्च गर्दाखेरि चाहिँ यसमा स्पोर्ट्स पर्सनालिटी, उद्योगीहरू, त्यसपछि राजनीतिक विशेष राजनीतिहरूमा लाग्नुभएको व्यक्ति विशेषहरू सबैजनाले चाहिँ यो मेसेजलाई सन्देश प्रवाह गर्नुभयो. यसलाई गर्दाखेरि हामीले सोसियल मिडियामा गर्यौँ. जतिजना पनि व्यक्ति विशेषहरूको चाहिँ लाखौं लाख जुन चाहिँ उहाँको फलोवर्सहरू छ उहाँले बोल्दाखेरि त्यो मेसेजलाई उहाँको शुभचिन्तकहरूले नेपाललाई मन पराउने नेपालको शुभचिन्तकहरूले पनि त्यो मेसेजलाई उहाँहरूले सन्देशलाई चाहिँ उहाँले पोजिटिभ दिनुभयो. अनि हामीले के बिलिभ गर्यौँ भन्दाखेरि अहिलेको एज चाहिँ डिजिटल एजमा चाहिँ तपाईँ यो सूचना र प्रविधिमा चाहिँ तपाईँले यसरी सोसियल मिडियाबाट जानुभयो भने सूचना चाहिँ सही सूचना र सही व्यक्तिलाई द्रुत गतिमा चाहिँ सम्प्रेषण हुन्छ भनेर तत्कालको लागि चाहिँ हामीले नेपाल कलिङ भनेर चाहिँ हामीले गर्यौँ.
0: अब यो चाहिँ बाढी पछाडि अन्तर्राष्ट्रिय संचार माध्यम र अथवा विदेशमा गएको प्रचार प्रसार अथवा नकारात्मक प्रचारको कुरा पनि रह्यो. यो विषयमा अलि विस्तृतमा आउँछु म. यसको सकारात्मक पक्ष भने व्यापक अन्तर्राष्ट्रिय मिडियाहरूले कभरेज गरे विषय भयो. यसको नकारात्मक भने नेपाल सबै चाहिँ विपदमा छ अथवा नेपालमा चाहिँ त्यो पर्यटकीय गतिविधि गर्ने अवस्था छैन भन्ने खालको मेसेज गयो. अहिले चाहिँ प्रारम्भिक रूपमा त्यहाँ क्षतिको अवस्था के छ? अब पर्यटकीय गतिविधिमा कति असर गर्यो? सञ्चालित ठूला होमस्टेहरू होटेलहरूमा पनि प्रभावित भएको भन्ने छ. यो विषयमा के छ प्रारम्भिक त्यहाँको क्षतिको अवस्था?
1: अब क्षति चाहिँ ठूलै क्षति छ. अब कति ठाउँमा जग्गा पनि छैन, कतिमा चाहिँ होटेलहरू पनि छैनन्, लजहरू पनि छैनन्, कतिले चाहिँ लज होटेल पनि होइन परिवारका 30-40 सदस्य पनि गुमाछन्. हामीले हेर्दाखेरि त्यो क्षतिको आंकलन हुँदैछ. हामीले एउटा सानो हामीले स्टडी गर्दैछौँ, त्यसबाट चाहिँ छिटै हामी यथाशीघ्रमा तपाईँलाई केही आँकडा दिन्छौँ, केही तथ्याङ्कहरू पनि दिन्छौँ. हामीले कति भयो के भयो हामीले सूचना संकलन गर्दैछौँ भन्नुलाई. अहिले चाहिँ हेर्दाखेरि 30-40 अरबको चाहिँ क्षति भएको चाहिँ देखिन्छ, त्यति देखिन्छ. यकिन साथ चाहिँ म केही दिनमा भन्न सक्छु. अब यसले गर्दाखेरि के भयो भन्दाखेरि त्यो 3-4 क्षेत्रमा चाहिँ अलिकति गाह्रो नै भयो. जग्गा छैन, होटेल छैन, लज छैन, आफन्त गुमाएका छन्, सबै चिजबाट यो जगजाहि नै भयो. अब यसमा गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ अहिलेको मैले भने नि सुरुमा शरद ऋतु भयो. शरद ऋतु भन्दाखेरि मनासलो जाने पर्यटकहरू चाहिँ खुसी लाग्ने ठाउँ हो. तर सम्हाउ चाहिँ गृह मन्त्रालयबाट चाहिँ अस्ति जिल्ला प्रशासन कार्यालयबाट एउटा चाहिँ सूचना पनि जारी भयो. भूकम्प यो तपाईँको बाढी जान साथै त्यहाँनिर चाहिँ मनासुलहरूतिर तपाईँ यात्रा नगर्नु भन्ने एउटा सूचना आयो. त्यसपछि केही दिनपछि नै उहाँले सूचना एउटा के जारी गर्ने, मनासलु चाहिँ जानुहोस् तर अलिकति सतर्कता अप्नाएर जानुहोस्. आजको दिनमा तपाईँले हेर्नुभयो भने चाहिँ पर्यटकहरूको घुइँचो छ. मनासलु जाने व्यक्तिहरूको त्यहाँ हेलिकप्टरबाट लिएर जानेहरूको घुइँचे छ. अनि त्यो क्षेत्रमा तपाईँको सबैजना जाने पर्यटकहरू बढे पनि सूचना आएछ भन्दाखेरि घटना घट्यो, सबै चिज भयो, सबैलाई दुःख लाग्यो. अर्थतन्त्र त चलायमान हुनु पर्यो. अर्थतन्त्र चलायमान भने नै नेपाललाई अर्थतन्त्रमा चाहिँ अलिक बलियो टेवा दिन सकिन्छ. अनि यही क्रममा गर्दाखेरि हामीले पनि प्रयास गरिरहेछौँ. ल यो कुन कुन क्षेत्रहरूको पनि आंकलन गरिरहेछौँ. ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले पनि त्यो क्षेत्रमा ट्रेकिङहरू रूटमाहरू कस्तो छ भने उहाँहरूले पनि हेरेर रूटहरूको पनि उहाँले जानकारी दिनुभएको छ, जुन चाहिँ हाम्रो साइट्सहरूमा पनि छ. अब पर्यटकहरूको पनि क्षति भएको छ. अब तपाईँले हिजो मसँग आएको तथ्याङ्क अनुसार चाहिँ 607 विदेशी पर्यटकहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ. अब उनीहरूको उद्धार भइ नै राखेको छ. अब त्यो उद्धार हुँदाखेरि आजसम्ममा तपाईँले उद्धार हेर्नुभयो भने संख्या लगभग 310 चाहिँ उद्धार भएको चाहिँ हामीले तथ्याङ्क छ. अनि नेपालीकै संख्या हेर्नुभयो भने चाहिँ 188 नेपालीहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ उहाँहरू पनि. अब त्यसले गर्दाखेरि क्षति त अपूर्णीय क्षति नै भयो. अब खोजी पनि जारी छ, सम्पर्कविहीन पनि हुनुहुन्छ, अनि केही मृत्यु भएको पनि हामी तथ्याङ्कहरू आएको छ. अब विपद हो, विपदमा यस्तो दुःखद घटना नै घट्न गयो र प्रयास चारैतिर चौतर्फी प्रयास जारी नै छ.
0: हुन त सरकारको समग्र राज्य नै यसमा लागि परे अवस्था छ। विशेष गरी यो पर्यटन व्यवसायहरूसँगको समन्वय सहकार्य बोर्डसँग कस्तो भइरहेको छ पछिल्लो समय?
1: एकदम हामी संयुक्त रूपमा बसेर उहाँसँग सहकार्य गर्दैछौ। भदौ 26 गतेमा चाहिँ 9:30 बजी या लगभग 10 बजी हामीले सूचना जानकारी भइसकेपछि हामीले सम्पूर्ण पर्यटन व्यवसायको चाहिँ छाता संगठन स्पेसली कैलाश मानसरोवर जाने उहाँहरूको छाता संगठनहरूलाई बोलायौं। हामीले यहाँनिर तुरन्तै 11:30 बजे वार्ता गर्यौं। हामीले उहाँहरूसँग छलफल गर्यौं के भएको छ कति भएको छ भनेर एउटा मोटामोटी एउटा तथ्याङ्क नै हामीले लियौं। हरेक कम्पनीको कतिजना चाहिँ त्यहाँनिर सम्पर्कविहीन हुन्छ भने उहाँले डेटा दिन्छ। त्यो पनि डेटा हामीले बेलुकातिर चाहिँ गर्दाखेरि आफ्नो साइटमा चाहिँ आफ्नो लेटर हेडमा राखेर नेपाल पर्यटन बोर्डले चाहिँ एउटा तथ्याङ्कै इस्यू गरिदियो। यो कम्पनीको यतिजना चाहिँ सम्पर्कविहीन हुन्छ भने त्यो सूचनालाई उहाँको आफन्तहरूले हेर्नुभयो, सबैले हेर्नुभयो, सम्बन्धित एम्बेसीहरूले राजदूतावासहरूले पनि हेर्नुभयो। सबै चिज हेरेपछि हामी कहाँ 27, 28, 29 यो 4-5 दिन चाहिँ आफन्तहरूको घुइँचे नै लाग्यो। अनि हामीले चाहिँ मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग तथा पर्यटन प्रहरी विशेष पर्यटन प्रहरीसँग हामीले समन्वय गरेर चाहिँ तथ्याङ्कहरू आउन थाले। कुनै इमेलमा आए, कुनै चाहिँ व्यक्ति विशेष आएर पनि भने, कसैले फोनबाट टिपाए, कसैले चाहिँ कम्पनीबाटै आए, सबैले सूचना दियो। हामीले कम्पनीहरूलाई चाहिँ गुगल फर्म पनि हामीले बनायौं, तपाईँहरूलाई आउँछ गाह्रो हुन्छ भने त्यो गुगल फर्मबाट पनि भरिदिनुहोस् भनेर हरेक माध्यमबाट हामीले उहाँहरूसँग तथ्याङ्क लियौँ। कतिजना पर्यटकहरू चाहिँ हराउनु भएको छ, सम्पर्कविहीन हुनु भएको छ, त्यो तथ्याङ्क लिएर चाहिँ पर्यटक प्रहरीले पनि त्यो तथ्याङ्क आयो, उहाँलाई पनि विभिन्न व्यक्तिले त्यो दुइटै तथ्याङ्कलाई चाहिँ हामी मिलायौँ। मिलाएपछि चाहिँ एउटा चाहिँ खाका हामीले बनायौँ कति रहेछन् त भनेर। त्यो आउन साथै प्रत्येक दिन बेलुका चाहिँ हामीले सिचुएसन अपडेट भनेर साइटमा राख्यौँ। त्यो साइटमा राख्दाखेरि चाहिँ राजदूतावासहरूले पनि उहाँहरूले देख्नुभयो, त्यसलाई चाहिँ समन्वय गरेर हाम्रो यति व्यक्ति सम्पर्कविहीन छ, कहाँ छ, के छ भनेर भन्नुभयो। अनि त्यही जानकारी हामीले पर्यटक समन्वय गरेर चाहिँ रसुवातिर नेपाली आर्मीहरूसँग त्यो समन्वय गरेर त्यसपछि सूचना पाएपछि हामीले उहाँहरूलाई नै सूचना दियौँ। अनि यहाँनिर उहाँहरूको परिवार आउनुभयो, बस्नुभयो, सूचनाहरू लिनुभयो। हामी पनि सम्पूर्ण स्टाफहरू चाहिँ हामी यहाँनिर चाहिँ उहाँहरूलाई काउन्सिलिङ सूचना सम्प्रेषण गर्नलाई चाहिँ नि प्रथम हप्ता चाहिँ हामी साह्रै नै व्यस्त भयौँ सूचनाहरू दिनलाई। अन्तर्राष्ट्रिय समाचारहरू पनि संवाददाताहरूले पनि हामीलाई चाहिँ हामीसँग सम्पर्कमै उहाँहरू बसिराख्नुभयो, सम्पर्कमा बसेर चाहिँ के हो कसो यथास्थिति सबै बुझ्नु खोज्नुभयो। अनि हामीलाई पनि जति सूचना आउँथ्यो त्यो सूचना चाहिँ सही सूचना चाहिँ हामीले सम्प्रेषण गर्दै गऱ्यौँ। अनि पर्यटकहरूको लागि चाहिँ हामी छाता संगठनहरू सबैजनासँग बसेर चाहिँ सम्पर्कमा निरन्तर सम्पर्कमा चाहिँ बसि नै रह्यौँ।
0: अब अहिले झण्डै 34 देशका नागरिकहरू भन्ने छ, यसले गर्दा अन्तर्राष्ट्रिय रूपमा चाहिँ कस्तो खालको सन्देश गएको छ यो बाढी र यो पर्यटकीय गतिविधिका सन्दर्भमा? यो जोखिमलाई कम गर्नका लागि नेपाल कलिङ पनि भन्नुभयो यहाँले, एउटा चाहिँ कार्यक्रम पनि सञ्चालन गर्यो भन्नुभयो। अनि त्यो विदेशी पर्यटकहरूको अथवा सव्यवस्थापनको कुरा, उहाँहरूलाई पठाउने कुरा, त्यो सम्बन्धित देशमा के छ बोर्डसँगको त्यो सम्बन्ध कस्तो रह्यो?
1: अब सब पठाउने त हामीसँग भएन। उहाँले चाहिँ हस्पिटलमा गएर नेपाली आर्मी हुनुहुन्छ, सबैजना विभिन्न निकायका संसदहरू त्यहाँ हुनुहुन्छ, उहाँले नै समन्वय गर्नु भएको छ। तपाईँले भने जस्तो एउटा नकारात्मक सन्देश गयो, त्यसैमा चाहिँ कृष्णभीर पनि जाँदाखेरि चाहिँ यहाँ रहेका पर्यटकहरूलाई पनि चितवन जानलाई, पोखरा जानलाई साह्रै नै असहज परिस्थिति भयो। अब चितवन जानलाई पनि 10 घण्टा लाग्ने भनेर उहाँले गुनासो गर्नुभयो, दुःख सुख भयो। तर एउटा के भयो भन्दाखेरि यस्तो विपदमा पनि हामीले चाहिँ हरेस खाएनौँ, पर्यटन व्यवसायहरूले पनि हरेस खानु भएन। जस्तो ग्यासको गाह्रो भयो, रेस्टुरेन्टहरू बन्द भयो भनेर उहाँले पनि जति दुःख सुख गरेर पनि ठूलो बस, तपाईँको ठूलो बस त्रिभुवन राजपथमा जाने ठूलो बसको सट्टा उहाँले सानो गाडीमै राख्नुभयो, पर्यटकहरूलाई चाहिँ खाजा बिहानको ब्रेकफास्टहरू लिएर तिनी राखेर चाहिँ जानुहोस्। यसरी चाहिँ पर्यटकहरूले पनि यसलाई चाहिँ यो के अरे सकारात्मकले उनीहरूले पनि बुझे कि यहाँनिर अवस्था नै यस्तो छ भनेर चाहिँ बुझे। र यसमा चाहिँ मैले एउटा चाहिँ मैले भन्ने गरेको छु के भन्दाखेरि चाहिँ सन् 2015 चाहिँ भूकम्प जाँदाखेरि अन्तर्राष्ट्रिय स्तरको पत्रिका टाइम म्यागजिनले चाहिँ, अमेरिकाको टाइम म्यागजिनले चाहिँ नेपालको कभर स्टोरी उहाँले कभर गर्दाखेरि चाहिँ अन्तर्गत जतिखेर त्यो कभर गरिसकेपछि अन्तिममा चाहिँ उहाँले एक प्याराग्राफ लेख्नु भएको थियो, नेपाललाई तपाईँले माया गर्नुहुन्छ भने तपाईँले मनमा माया गरेर हुँदैन, नेपाल चाहिँ भ्रमण गर्नुहोस्, त्यो भ्रमण गर्नुभयो भने नेपाललाई माया गरेर चाहिँ सर देखिन्छ भनेर हामीले यही सूचनाहरू दिएका छौँ। नेपालको एउटा ठाउँमा चाहिँ त्यहाँ प्रभावित क्षेत्र भयो, सम्पूर्ण नेपालमा भएको छैन। एयरपोर्ट बस गाड़ी हाईवे सब चली नहीं रहे तो भाख तब अन्य क्षेत्र में जान यो आपदा पड़े यह क्षेत्र त्यो रोके तब अन्य क्षेत्र में तब तो यात्रा कर सकूँ नेपाल माया गुण तो मया तो मन में तो मया तो भर भैन इस तब यथार्थ में देखा पर्यो यथार्थ में देखा तब को वन एंड ओन्ली वन तब यात्रा कर पर्च हमें अनुरोध कर हमें भनी रह सेफ छोड़ अनि त्यो त्यो नेपाल चाहिँ तपाईको नेपाल कलिङ भनेर त्यही भएर चाहिँ हामीले प्रचार प्रसार गरिराछम सूचना दिने हो हामीलाई पर्यटन व्यवसायहरूले पनि साथ दिनुभएको छ राज्य पनि सम्पूर्ण साथ पाछम सुरुमै हामीले नेपाल कलिङ दिँदाखेरि माननीय पर्यटन मन्त्रीज्यूले नै त्यसलाई चाहिँ मेसेज दिनुभयो संसारलाई यसो गर्नुहोस् भनेर चाहिँ विगतमा हिजो हामीलाई अविनाश शाहजीले जसले चाहिँ एलिफेन्ट इन द फग प्रड्युसर डाइरेक्ट गर्नुभएको छ उहाँले पनि आएर चाहिँ मेसेज दिनुभयो होइन उहाँको फिल्म नै अस्करमा नोमिनेट भयो उहाँले पनि सन्देश दिनुभयो नेपाल कलिङको भनेर जहाँ हुन्छ हामी अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ सम्पर्क स्थापित गरेर यो सूचना प्रवाह गरिदिनुहोस् भनेका छौँ अनि परराष्ट्र मन्त्रालयबाट पनि हामीले सम्पूर्ण सहयोग पाछौँ डिप्लोमेटिक मिसन्स यहाँनिर भएका अनि नेपाली राजदूतावास कन्सुलेट अफिस विदेशमा रहेका उहाँहरूलाई पनि उहाँले सूचना सम्प्रेषण दिएको छ यही त हुने सबैले गर्ने अब तपाईँ केही यसबाट हामीले भन्दाखेरि पनि यो तपाईँको श्रोताहरूले जसले सुन्नुहुन्छ उहाँहरूले पनि आफ्नो साथीभाइहरूलाई मित्रहरूलाई चाहिँ उहाँहरूले पनि यही सूचना सम्प्रेषण गरिदिनुहोस् भनेर हामी अनुरोध गर्छौँ
0: पर्यटकीय गतिविधिका हिसाबले त्यो महत्वपूर्ण क्षेत्र देशकै होइन कैलाश मानसरोवर लगायत त्यहाँले मनास्लु अर्को भनी भन्नुभयो है अरू विविध ठाउँहरू छ यो कहिलेसम्म सहज बन्ने अपेक्षा गरिन्छ त्यहाँ चाहिँ अब सड़क बन्यो भने अथवा आगामी दिनमा अब अरू नेपाल सुरक्षित छ भन्ने कुरा त हामीले मेसेज दियौं तर त्यो प्रभावित क्षेत्र चाहिँ अब कहिलेसम्म बन्छ भन्ने किसिमको बोर्डबाट चाहिँ के आकलन गर्न सकेला अनुमान यहाँको सामान्य अनुमान मात्रै भनौँ अहिलेलाई
1: अब त्यहाँको वस्तुस्थिति हेर्दाखेरि केही महिना त लाग्छ होइन सड़क बनाउनु पर्यो तपाईँको त्यहाँनिर चाहिँ सबै माटै माटो छ अझै माटोहरू पनि सफा गर्ने बाँकी छ कैयौं छन् तर एउटा कस्तो भयो भने सुरु केही भदौ 26 गते भएपछि चाहिँ मनसुनको प्रभाव अझै रह्यो अहिले पनि मौसमहरू चाहिँ नराम्रो हुँदाखेरि हेलिकप्टरले चाहिँ त्यति शुरूआतमा अलिकति उहाँहरूलाई पनि चुनौती रह्यो अहिले त मौसम सफा हुँदै गएको छ अनि मैले दुई तीन दिन अगाडि समाचार जुन पाथेँ त्यसमा चाहिँ नेपाली सेनाले चाहिँ माथि गएर चाहिँ त्यो तपाईँको सबै टावरहरू कसरी सञ्चारहरूलाई सुचारू गर्नलाई उहाँहरूको भरमग्दुर प्रयास गर्दैनछ केही महिना त अवश्य लाग्छ त्यसलाई चाहिँ गर्नलाई चाहिँ केही महिना लाग्छ पनि अनि तपाईँको जस्तो अङ्ग्रेजीमा भन्छ नि कन्फिडेन्स बिल्डिङ एक्सर्साइज भन्दाखेरि हामीले अरू जनमानसमा पनि त्यो कन्फिडेन्स बिल्डिङ पनि गर्नुपर्ने हुन्छ एक्सर्साइजहरू हुन्छ र चीन सरकारले मैले त्यहाँ पढ्दाखेरि चाहिँ के देखेँ भने कोरोला नाका पनि खोलिदिएर चाहिँ कति चाहिँ अब सामानहरू जुन चाहिँ आइरहेछ त्यहाँबाट उहाँले खोलिदिनु भएको छ अरू नाकाहरू पनि खोल्ने भने चाहिँ नेपाल सरकारहरूसँग चाहिँ वार्ता भइरहेछ कुराकानी भइरहेछ नाकाहरू पनि खोल्ला भनेर अब यही हो सकारात्मक रहौं सकारात्मक सोच राखौं र राम्रो होला भन्ने आश गरौं अब भविष्यमा
0: आज हामीसँग नेपाल पर्यटन बोर्डका प्रवक्ता एवं उहाँ निमित्त निर्देशक पनि हुनुहुन्छ सुनिल शर्माज्यू उहाँसँग समग्र पर्यटकीय गतिविधिका सन्दर्भमा केन्द्रित गरेर कुराकानी गरिरहेका छौं विशेष गरी भोटेकोशी बाढी पछाडि प्रताडित पर्यटन क्षेत्र आगामी दिनमा यसबाट कसरी चाहिँ हामी अघि बढ्ने भन्ने विषय आजको मुख्य विषय छ अबको क्रममा म अलिकति यहाँसँग यो बाढी भन्दा पर रहेर पर्यटकीय गतिविधिको हिसाबले अहिले हामी कुन अवस्थामा छौं नेपालको सन्दर्भमा पर्यटनको प्रचुर सम्भावना भनिन्छ अर्थतन्त्रको मेरुदण्डको रूपमा पर्यटन क्षेत्रले लिन सकिन्छ भनिन्छ नेपालको आर्थिक विकासका लागि यो बाढी भन्दा पर अथवा हामी स्वभावत कुरा गर्दाखेरि अहिले पर्यटकीय गतिविधिको हिसाबले हाम्रो चाहिँ के थियो अवस्था के छ विगत वर्तमानको अलिकति विश्लेषण
1: अब यसमा हेर्दाखेरि म चाहिँ नेपाली नागरिक भए पनि म सकारात्मक नै सोच राख्छु पर्यटनमा काम गर्दाखेरि पनि अहिले तपाईँले हेर्नुभयो भने यहाँ साथीभाइहरू पर्यटन व्यवसायको कुरा गर्दाखेरि बंगलादेशबाट क्यान्सलेसन छैन आजको दिनमा 180 आजकै दिनमा चाहिँ बेलुका चाहिँ बंगलादेशबाट आउनुहुन्छ 180 जना चाहिँ कर्पोरेट इभेन्टको लागि आउँदैछ कर्पोरेट सेक्टरबाट आउँछ भनेपछि उहाँहरू कम्पनीको मालिकहरू आउँदैछ उहाँले आएर नेपाल हेर्नुभयो भने नेपाल एज ए गन्तव्य हेर्नुभयो भने उहाँले आफ्नो कम्पनीको चाहिँ स्टाफहरूलाई नेपाल पठाउनुहुन्छ त्यो गर्दाखेरि 180 जना हुन्छ भोलि हामी श्रीलंकाको त्यही 150 जनाभन्दा बढी चाहिँ हामीले पर्यटन व्यवसायहरूले पनि हामीले स्वागत सम्मान गर्दैछौ मेसेज छ पोजिटिभ छ मान्छे आइराख्नु भएको छ क्यान्सलेसन पनि केही ठाउँमा भएको छ तर केहीले चाहिँ बंगलादेशले त बुकिङ नै रद्द गर्नु भएको छैन उहाँहरूले भन्दाखेरि यति हामीले देखिरहेछौँ भन्दाखेरि सकारात्मक सोच नै राखेर हामीले गरिरहेछौँ. उहाँहरू आउनु भएको छ भन्दाखेरि एयरपोर्टमा आउनुभयो, ए चलिरहेछ एयरपोर्ट त, होटेलमा हेर्नुभयो लाइफ या नर्मल नै देखिराख्नु भएको छ भन्दाखेरि चाहिँ जुन सूचना तथा संसारबाट चाहिँ उहाँहरूले जुन सूचना पाउनु भएर यथार्थमा आउँदाखेरि हेर्दाखेरि चाहिँ उहाँले आकाश जमिनको देख्दाखेरि उहाँले चाहिँ त्यो त्यो सूचना त्यो जानकारी उहाँले लिँदाखेरि चाहिँ हामी पनि खुसी छौँ, उहाँहरू पनि हर्षित हुनुहुन्छ कि कमसे कम हामीले नेपालमा आएर चाहिँ हामीले यति त गर्न सक्यौँ भनेर. र आगामी दिनमा हाम्रो सोच के छ भने हामी चाहिँ डिजिटल एजमै छौँ, जति तपाईँले प्रिन्ट मिडियामा जानुहुन्छ त्योभन्दा बढी नै हामीले चाहिँ तपाईँको सोसियल मिडियाबाट सूचना प्रभाव गरेर देखाउन सक्छौँ. र विदेशको व्यक्ति इन्फ्लुएन्सर कन्टेन्ट राइटर्सहरू जति पनि कन्टेन्ट क्रिएटर्सहरू हुनुहुन्छ उहाँले भनिदिनु भयो भने उहाँकोलाई चाहिँ उहाँकै देशको मान्छेले पत्याउनुहुन्छ. त्यही भएर हामीले उहाँलाई इन्भिटेसन पनि गर्दैछौँ, आउने क्रम पनि जारी छ र हामीले कार्यक्रम पनि बनाइरहेछौँ र आगामी दिनमा तपाईँले हामीलाई प्रभावकारी ढंगले चाहिँ पेश भएको चाहिँ देख्नुहुन्छ. र अर्को कुरा के भन्ने एउटा चाहिँ भन्न चाहिन्छ भने पर्यटन होस् या अरू उद्योग होस् भन्दाखेरि चाहिँ नेपाल कस्तो छ भन्दाखेरि सम्पूर्णले लिनु पर्यो, सम्पूर्ण व्यक्ति विशेषले यो चाहिँ नेपाल पर्यटन बोर्डको चाहिँ जिम्मा हो भने चाहिँ नछोडेर चाहिँ सबैजनाले लिनु पर्यो. हाम्रो साइटमा आइदिनुहोस्, हामीले सिचुएसन अपडेट गराएछौँ, क्याम्पेन लन्च गराएछौँ, यो तपाईँहरूकै नै बनाएको यसलाई चाहिँ सेयर गरिदिनुहोस् भनिदिनुहोस्, तपाईँहरूले पनि जानकारी दिनुभयो भने हामी धेरै नै आभारी हुने थियौँ.
0: पर्यटन क्षेत्र र अर्थतन्त्रको सरोकारको विषयलाई यहाँले कसरी लिनुहुन्छ? होइन, नेपालको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास भनिन्छ, यसलाई चाहिँ कसरी जोडेर हेर्ने, अर्थतन्त्रसँग यसको सम्बन्ध कस्तो रहन्छ? अलिकति यहाँको व्यक्तिगत अनुभव विचार, लामो समय यो क्षेत्रमा काम गरे भए
1: जीडीपीमा यसको कन्ट्रिब्युसन 3-4% नै रहन्छ र प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी लगभग 10 लाखले नै दिएका छन्. अब नेपालमा प्रमुख तपाईँको उद्योगको रूपमा भनेपछि पर्यटन क्षेत्रलाई नै लिइन्छ. अब तपाईँको शरद ऋतुमा हेर्न साथै तपाईँ शरद ऋतु आउन साथै हेर्नु सबैजना व्यवसायले आफ्नो बुकिङहरू गर्नलाई आफ्नो आइटेनरी बनाउनलाई बाहिर व्यक्तिहरूलाई सम्पर्क र आउनुहोस् भनेर चाहिँ सबैजना लागि नै परे आउँछन्. हामीले पर्यटन प्रचार प्रसार गर्नलाई यो सिजन सुरु भयो, सिजन सुरु हुँदाखेरि अन्तर्राष्ट्रिय जगतमा पनि हामीले प्रचार प्रसार गर्ने हुन्छ, सबै चिज हुन्छ. योभन्दा अगाडि जस्ट हाम्रो मनसुन, अब मनसुन सकिने अवस्थामा छ भन्दाखेरि चाहिँ हामीले पर्यटनलाई नै योगदान दिँदाखेरि राज्यले पनि बुझाएको छ पर्यटनको विशेष योगदान हुन्छ, फरेन एक्सचेन्जको अर्न गर्नलाई पनि यही छ. आज एकजना परिवार चाहिँ पर्यटन क्षेत्रमा लाग्दाखेरि उसको 4-5 परिवारका सदस्यहरू यसैबाट चाहिँ आश्रित हुन्छन् भनेर गाउँघरमा हेर्नुहोस् तपाईँले, गाउँघरमा पनि कोही न कोही चाहिँ काहीँ न काहीँ पहाड़मा गाइड गर्न गएकै हुन्छन् र ह्युमन रिसोर्सेस पनि ट्रेनिङ्सहरू दिएकै हुन्छन्. आज हामीले चाइनिज ल्याङ्ग्वेजको लागि यति गाइडको डिमाण्ड हुन्छ, 6 महिनाको चाइनिज ल्याङ्ग्वेजको कोर्स नेपाल टुरिज्म बोर्डले नै यो नेपाल यो चाइनिज सरकारसँग सहकार्य गरेर चाहिँ हामीले यहाँनिर चाइनिज यो ल्याङ्ग्वेजको ट्रेनिङ्स पनि दिइरहेछौँ, गाइडको पनि भइरहेछौँ. नाथम भन्ने संस्थाले चाहिँ ट्रेनिङ्सको लागि चाहिँ सबै उहाँहरूले पनि करिकुलमहरू रिडिजाइन गरिराख्नु भएको छ. अर्को वर्षलाई चाहिँ वेलनेस टुरिज्म इयर भनेर चाहिँ हामीले भनेकै छौँ. भन्दाखेरि लागिरहेछौँ, परिरहेछौँ, सबै चिज चाहिँ जुन जस्तो हुन्छ भनेर त्यो हामी गरि नै रहेछौँ. र तपाईँहरूको पनि केही क्रिएटिभ सुझावहरू छ भने हामीलाई पनि भनिदिनुहोस्, जसले गर्दाखेरि नेपाललाई चाहिँ हामीले देखाउन सक्छौँ भन्दाखेरि केही नौलो पनि छ भन्दाखेरि आउनुहोस्, पर्यटन बोर्डमा स्वागत छ, आफ्नो विषयवस्तुलाई साझा गरिदिनुहोस्, हामी पनि आभारी हुनेछौँ.
0: पर्यटकीय क्षेत्र भन्ने बित्तिकै अब रमाइलो भ्रमण गर्ने अथवा रमणीय क्षेत्रलाई मात्रै बुझ्छौं, तर कतिपय धार्मिक अथवा पुरातात्विक महत्वका ठाउँहरू, ती ठाउँहरूको पहिचानका लागि, प्रचार प्रसारका लागि अथवा त्यो क्षेत्रहरू उजागर गर्नका लागि बोर्डको चाहिँ भूमिका कस्तो छ? पछिल्लो समय के कामहरू भइरहेका छन् यो क्षेत्रमा?
1: अब अन्तर्राष्ट्रिय पर्यटन बजारमा हामी भाग लिइहाल्छौँ, यो चाहिँ विगतको 40-50 वर्षदेखि नै भइरहेछ, त्यो चाहिँ हाम्रो नियमित कुराहरू भयो. अर्को कुरा चाहिँ तपाईँको चाहिँ एउटा त्यो भइहाल्यो, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हामीले जुन प्रमोसनको भिडियोजहरू बनाउँछौँ, रिल्सहरू बनाउँछौँ. आजकल तपाईँको डकुमेन्ट्री हेर्ने दिनहरू गए, त्यो चाहिँ प्रमोसनल रिल्सहरू हेर्छन्. प्रमोसनल रिल्सहरू हेर्दाखेरि चाहिँ रिल्सहरू बनाउने क्रिएटर्सहरूले ल्याउने, इन्फ्लुएन्सरहरूलाई ल्याउने, तपाईँले आज पनि आफ्नो मोबाइलमा तपाईँले 40 मिनटको त केही हेर्नुहुन्न नि, दुई मिनटको 40 सेकेण्डको 50 सेकेण्डको तपाईँले हेर्दै जानुहुन्छ, त्यस्तो कन्टेन्ट क्रिएटर इन्फ्लुएन्सर त्यस्तोलाई चाहिँ हामी चाहिँ भन्दै जान्छौँ, त्यसैलाई बोलाउँदै जाँदै नियन्त्रणा गर्दै डिजिटल एजमा चाहिँ हाम्रो प्रभावकारी चाहिँ भूमिका हुँदै जान्छ, अझै सशक्त रूपमा चाहिँ प्रस्तुत हुँदै जान्छौँ। इन्फ्लुएन्सर र क्रिएटर्सहरूलाई चाहिँ हामी उहाँहरूको सहायता लिएर चाहिँ नेपाललाई अझ सशक्त रूपमा चाहिँ पेश गर्दैछौँ।
0: पर्यटकीय गतिविधिको हिसाबमा काठमाडौँ, पोखरा, चितवन अथवा यस्ता निश्चित शहरहरू मात्रै बढी आकर्षणको केन्द्र बने अथवा पूर्वाधारहरू त्यहाँ मात्रै बने, विदेशी पर्यटकहरूको पनि आकर्षण त्यहाँ मात्रै भयो, यसका लागि सरकारी नीति नियमहरू अथवा त्यो पर्यटकीय नयाँ क्षेत्रहरूमा चाहिँ पर्यटकीय सुरक्षा कुराहरू, यो कुराहरू चाहिँ अलिकति भएन भन्ने आउँछ व्यवसायहरूको पनि। जस्तो हामीले केही समय अघि यो प्रधानमन्त्री बालेन्द्र शाहले नै यो स्विजरल्याण्डको संज्ञा दिनुभयो, त्यो जुन खप्तर क्षेत्रलाई होइन, यस्ता विषयहरू चाहिँ अलिकति ओझेलमा परे अथवा पूर्वाधारहरू बनिरहेको छैन, बाटो सड़कको कुराहरू है सुविधाहरू, यो विषयहरू चाहिँ कसरी लिनुहुन्छ?
1: अब पूर्वाधारमा पनि राज्यको जोड्ने छ, अब यसमा चाहिँ म चाहिँ अरू चाहिँ के नभनौँ, त्यो नागढुङ्गामा जुन हामीले सुरुङ मार्ग छ नि, सुरुङ मार्गले चाहिँ नेपालले चाहिँ नयाँ युगमा प्रवेश गर्यो, होइन टनल पनि चाहिन्छ, सुरुङ मार्ग पनि चाहिन्छ भनेर। अब तपाईँ बुटवलमा जाँदाखेरि तपाईँले चाहिँ पाल्पा बुटवलबाट तपाईँ पाल्पा जाँदाखेरि तपाईँले सिद्ध बाबाको चाहिँ त्यहाँ टनल सुरुङ बनेर देखिराख्नु भएको छ है। सुरुङ बनेर भन्दाखेरि किन सुरुङ बनेर चाहिँ मैले त्यहाँ गएर चाहिँ छलफल गर्दाखेरि त्यो पहाड़को बाटो जाँदाखेरि ढुङ्गाहरू खत्ने सबै हुने भनेर चाहिँ, अब यो दुईटा सुरुङ मार्गले पनि नेपाललाई चाहिँ पहाड़ी बाटोमा सुरुङको युगमा प्रवेश गर्नुपर्छ भन्ने एउटा सन्देश दिए। हामी सुरुङ मार्गको प्रवेश युगमा चाहिँ प्रवेश गर्दैछौँ, यो धेरै नै सकारात्मक छ। र अर्को हेर्नु भने चाहिँ हरेक सातैवटा प्रदेशमा चाहिँ हामीले केबल कार चाहिँ ल्याउने प्रस्ताव पनि, जसले केबल कार निर्माताहरूले पनि ल्याउँछ।

0: होइन सभा सम्मेलन तपाईँ अन्त गएर बुटवलतिर पनि गर्न सक्नुहुन्छ एउटा मेसेज गर्दा त्यही बुटवलबाट तपाईँ पालपाल लाग्दाखेरि सिद्ध बाबा चाहिँ सुरुङ मार्ग अब बनिसकेपछि त्यो प्रयोग गर्नुहुन्छ टनलमा पनि गएका छौँ केबल कारमा पनि गएका छन् तपाईँ चेतनबाट नवलपरासी तपाईँ यो नवलपुरतिर जाँदाखेरि तपाईँले नारायण खोला पार गर्न साथै मौलाकालीको दर्शन गर्नलाई केबल कार छ त्यहाँबाट पुरै चितवन तपाईँले हेर्नुहोस् त केबल कारबाट बन्दाखेरि त्यो पनि त कति राम्रो छ नि इन्फ्रास्ट्रक्चर छ सबै कुरा छ नयाँ गन्तव्य स्थलमा पनि जाँदा इन्फ्रास्ट्रक्चर चाहिँ पुगिरहेको छ तपाईँले हेर्नुपर्ने हुन्छ है त्यसलाई चाहिँ मैले चाहिँ यो चाहिँ काठमाडौँमा बसेर चाहिँ यहाँ छैन त्यहाँ छैन भन्छ अहिले छ यो छ अनि नयाँ गन्तव्य स्थलको रूपमा म के भन्छु भन्दाखेरि अहिलेको पर्यटकहरू चाहिँ त्यो पाँच वर्ष अगाडिको पर्यटक जस्तो रहेन पाँच वर्ष अगाडि चाहिँ तपाईँको सोसियल मिडियाको त्यति प्रभाव थिएन अहिले सोसियल मिडियाको प्रभावले यति गरेको छ कि तपाईँले चाहिँ मान्छेले घुम्नलाई चाहिँ नयाँ शब्दावली प्रयोग गरिरहेको छ ट्रान्सफर्मेटिभ र इमर्सिभ एक्सपिरियन्स चाहिन्छ उनीहरू एक्सपिरियन्स लिन आउँछन् म तपाईँकै गाउँघरमा जान्छु आलु कसरी खन्ने हो आलु कसरी चाहिँ मैले खनेर निकाल्ने हो त्यो आलु लिएर चाहिँ मैले तपाईँको भान्सा घरमा गएर मैले कसरी मोमो पकाउने हो मैले कसरी आलु उसले केही सिकेर चाहिँ जान खोज्छ एक्सपिरियन्स लिन खोज्छ पहिलाको चाहिँ पर्यटक भयो बसमा आउने बस्ने घुम्ने होटलमा बस्ने फोटो सोटो लियो परिवार चाहिँ भयो अहिलेको पर्यटकको टेस्ट चाहिँ फरक भयो टेस्ट फरक किन भयो त भने सम्पूर्ण सोसियल मिडियाले हामीले उहाँहरूको टेस्टको पहिचान गर्दैछौँ टेस्टको पहिचान गरेर त्यही अनुसारको चाहिँ गन्तव्य पनि प्रस्तुत गर्न चाहिँ कोसिस गर्दैछौँ अब सोसियल मिडियाले यति तपाईँको टेस्ट फास्ट चेन्ज भएको छ कि त्यो हामीलाई चाहिँ हमेहमै हुन्छ त्यो गर्नलाई चाहिँ तर प्रयास जारी छ त्यो इमर्सिभ र ट्रान्सफर्मेटिभ एक्सपिरियन्स के छ भनेर हेर्छौँ होमस्टे उहाँहरूले मन पराउनुहुन्छ होमस्टे पनि तपाईँको चाहिँ कमर्सियल एरियातिर होइन अलिक काठमाडौँभन्दा अलिकति सेरोफेरोमा काठमाडौँको सेरोफेरोमा जहाँ ग्रामीण परिवेशको चाहिँ हामीलाई आउँछ भनेर उहाँहरूले खोज्नुहुन्छ उहाँहरूको इन्क्वायरी पनि त्यसरी नै आउँछ मलाई दिनुहोस् यस्तो गर्नुहोस् त्यस्तो गर्नुहोस् भनेर भन्नुहुन्छ अनि टुरिज्म प्रोडक्टको पहिचान उहाँहरूको टेस्ट सही सूचनाको सम्प्रेषण अनि सम्पूर्ण इको सिस्टम जाने चाहिँ पर्यटन व्यवसाय नेपाल पर्यटन बोर्ड मन्त्रालय तपाईँको चाहिँ प्रचार प्रसारको सामग्रीहरू अनि साथसाथै चाहिँ हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय ध्वजावाहक उहाँको पनि महत्वपूर्ण भूमिका हुन्छ
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज हामी कार्यक्रम बदलिदो नेपालमा भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि पर्यटन क्षेत्रमा परेको प्रभाव विपदका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालबारे फैलन सक्ने नकारात्मक सन्देश र आगामी दिनमा पर्यटकीय गतिविधिलाई थप चलायमान बनाउँदै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढ़ाउने विषयमा नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: कृषि मन्त्र नार्कसँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस् युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस् टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्

0: श्रीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भोटेकोशी बाढ़ीपछि प्रभावित नेपालको पर्यटन क्षेत्र, आगामी दिनमा पर्यटकीय गतिविधिलाई सुरक्षित र दिगो बनाउने उपाय तथा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राज्यले

0: गर्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मासँग नेपालको पर्यटन सम्भावना, पर्यटन क्षेत्रका चुनौती तथा निजी क्षेत्रसँगको समन्वय लगायतका विषयबाट कुराकानीलाई अघि बढाउँ।
1: निजी क्षेत्रको चाहिँ उहाँहरू अपरेसनल लेभलमा हुनुहुन्छ होइन, अब सरकार भनेको पोलिसी लेभलमा हुन्छ। अस्ति तपाईँले हेर्नुभयो भने सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ निजी क्षेत्रका पर्यटन यो पर्यटन व्यवसायी अन्य व्यवसायीलाई बोलाएर पनि सरकारले के सहायता गर्न सक्छ, तपाईँ पोलिसी लेभलमा हामी लचिलो नीति नै अप्नाउँछौँ भनेर भन्नुभएको छ। अपरेसनल लेभलमा तपाईँ हुनुभएपछि के गाह्रो पर्यो त तपाईँले भनिदिनु भएपछि सरकारले त्यसलाई हेरेर चाहिँ त्यो पोलिसी लेभलमा खुगुलो पार्ने भनेर चाहिँ गर्ने हुन्छ, त्यो सरकार त्यो रहन्छ। अनि सरकारले पनि अस्ति सामान्य प्रधानमन्त्रीज्यूले पनि भन्नुभएको छ, म चाहिँ यो पोलिसीमा तपाईँले कहाँ अप्ठ्यारो हुन्छ म यसलाई खोलिदिन्छु यसलाई गरिदिन्छु भनेर उहाँले भन्नुभएको छ। अब हेर्नुहोस् अन्ततः गर्दा देश आफ्नै हो, त्यसको समस्या त हुन्छ, चुनौती त हुन्छ, त्यो त्यसलाई चाहिँ त्यो आपसमा त्यहाँ वार्ता गरेर कहाँनिर कस्तो भयो भनेर तपाईँले समस्या देखाए नै त्यसलाई खोल्ने कुरा हुन्छ। खोल्ने कुरा हुँदाखेरि त्यही त्यो गरिन्छ, त्यो त साथसाथ त छँदै छ नि पोलिसी लेभलमा। त्यसै त तपाईँको केबल कार त बनाएको छैन, केबल कारलाई त नेपाल सरकारले नीति नियम र खुकुलो पारेर नै तिनीहरू बनाएको छ। एउटा चाहिँ आज किन त टनल्सहरू बन्यो त, आज सिद्धबाबामा चाहिँ टनल बनाएछ, त्यो सरकारको चाहिँ मैले अस्ति हेर्दै थिएँ सरकारको अन्य क्षेत्रमा पनि सुरुङ मार्गहरू बनाउने छ। त्यो सुरुङ मार्गले चाहिँ तपाईँको मनसुनमा पनि तपाईँले यात्रा गर्न सक्नुहुन्छ नि सहज रूपमा। अहिले मैले जस्तो अघि नै भन्छ कि हामी त सुरुङ मार्गको युगमा प्रवेश गर्दैछौँ, अब नेपालीहरूले पनि त्यसको त्यो कस्तो हुँदो रहेछ भन्ने यात्रा गरेर अनुभव लिएपछि, जस्तो हामी विदेशमा जाँदाखेरि स्विजरल्यान्ड यस्तो छ त्यसमा चाहिँ यस्तो छ सुरुङ मार्ग छ भने अब आफ्नै देशमा छ त्यो चाहिँ, अब यो अब हेर्दै जाउँ, छ महिनामा चाहिँ परिवर्तन चाहिँ धेरै नै हुन्छ।
0: हो, यो सकारात्मक कुराहरू धेरै छ होइन, सम्भावनाहरूको कुरालाई हामीले औल्यायौं। अब अलिकति चुनौतीको कुरातिर जाउँ न, के छ पर्यटकीय क्षेत्र विस्तारका लागि अथवा निजी क्षेत्रले पनि त्यसमा लगानी गर्नका लागि हामीले अलिकति सुधार गर्नुपर्ने विषयहरू के छ, होइन राज्यले ध्यान दिनुपर्ने विषयहरूको बारेमा अलिकति।
1: एउटा तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला त राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ र पर्यटन क्षेत्र त्यो ठाउँमा चाहिँ फर्स्ट आउँछ जहाँ चाहिँ राष्ट्र ध्वजावाहक चाहिँ बलियो हुन्छ। अब राष्ट्र ध्वजावाहक पनि चुनौती नै छ, चुनौती भएपछि अब नयाँ म्यानेजमेन्ट आएको छ, नेपाल सरकारले पनि बुझ्नु भएको छ कस्तो चुनौती छ भने, अब यत्रो तपाईँको पहिलादेखिको चुनौतीहरू त रातारात त चेन्ज हुँदैन, तर पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ। त्यसको पोलिसी निर्माण मात्रै भएन, त्यसको चाहिँ तपाईँको रिजल्ट के हो भनेर पनि त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। अनि एउटा पर्यटनमा त तपाईँलाई राष्ट्रिय ध्वजावास नै एकदमै तपाईँलाई चाहिँ चाहिन्छ, तर अर्को तपाईँले हेर्नुभयो भने हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो, त्यो भन्दाखेरि बढी नै उसले पैसा खर्चालु पर्यटकहरू चाहियो। अब त्यसले गर्दा चिन्तामणि जस्तो रिजोर्टले चाहिँ जो चाहिँ मुस्ताङमा भएको उहाँहरूको चाहिँ संसारमा प्रचलित भयो। अब चितवनमा हेर्नुभयो भने जंगल सफारी चाहिँ तपाईँको अफ्रिका पछि चाहिँ चितवनमै छ, चितवन र अफ्रिका चाहिँ सँगसँगै जान्छ। जंगल सफारीमा भन्दाखेरि पनि आज मान्छेहरूले चितवनलाई नै रोज्नु हुन्छ भन्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हामी पनि वेल इस्टाब्लिस छौँ। नेपाल चाहिँ ट्रेकिङ र माउन्टेनरिङ गर्दाखेरि चाहिँ नेपालले चाहिँ ट्रेकिङ नेपालको ट्रेकिङ भनेको चाहिँ विशेष भूमिका राख्छ, नेपालमा माउन्टेनिङ गर्ने पनि विशेष भूमिका राख्छ। आज पनि मनासोलमा यति क्रेज किन भएको छ, आजको दिनमा तपाईँको बाढी आइसकेपछि पनि मनासोलमा क्रेज नै छ गएकै छन्। अनि हिजोको तथ्याङ्क हेर्दाखेरि अन्नपूर्णमा पर्यटक बढेकै छन् भन्दाखेरि विशेष स्थान ओगटेकै चाहिँ हामीले अन्तर्राष्ट्रिय पर्यटन के मानचित्रमा हामीले त्यो गरेकै छौँ। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि सजिलो साथ बाटो त बन्दैन, धेरै हुन्छ, त्यो चाहिँ अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ, गर्दैछौ हेर्दैछौ। आज हेर्नुहोस् त 7-8 दिनमा कृष्ण भुइँ चाहिँ बनेर तयार भइसकेको छ भन्दाखेरि हामी त नेपाली आर्मी नेपाली प्रहरी पर्यटक प्रहरी यिनीहरूलाई पनि हामीले सेल्युट नै गर्नुपर्छ, किनभने यति ठूलो विपदामा उहाँले जुन रेस्क्यू गर्नुभएको छ उहाँले जुन समन्वय गरिरहेको छ नि त्यसलाई त म त पर्सनली रूपमा भने म त उहाँलाई चाहिँ नमन नै गर्छु। जुन चाहिँ उहाँले गरेको कामहरू देख्दाखेरि हेलिकप्टरबाट उद्धार गरेको, तपाईँ इमेजिन गर्नुहोस् न बादलै बादल लागेको छ पहाड़को त्यसमा गएर कुना कनारमा गएर चाहिँ तपाईँले गर्नुभएको छ भने कति साहस अतमीय साहस चाहिन्छ नि, त्यो गर्दाखेरि त हामी नेपाली चाहिँ यो हामी नेपालीले साहसहरू चाहिँ देखाएको छौँ।
0: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्माजी हुनुहुन्छ। उहाँसँग हामी विविध पर्यटकीय गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अब सुनिल शर्माज्यू, यो पछिल्लो समय पर्यटकहरू आइरहँदा देशभित्र अलिकति यो ठगी, त्यसै गरी अनधिकृत गाइड, असुरक्षित यात्रा, फोहोर व्यवस्थापन, कमजोर नियमन जस्ता कुराहरू चाहिँ कहिलेकाहीँ त्यो गुनासो पनि सुनिन्छ। त्यसलाई व्यवसायिक रूपमा मात्रै हेर्ने, सेवामूलक अलिकति कम, त्यो रूपमा कम हेर्ने, व्यवसाय गर्ने, पैसा चाहिँ कसरी कमाउने भन्नेतिर ध्यान दिने, त अलिकति सेवा हो, हामीले चाहिँ आफ्नो परिचय चाहिँ यसरी दिनुपर्छ भनेर एउटा चाहिँ त्यो व्यवस्थापन चाहिँ अलिकति कमजोर भनिन्छ। यसमा नियमनका लागि पर्यटन बोर्डको भूमिका कस्तो छ?
1: यसमा एउटा कुरा यसमा के थप्न मन लाग्यो भन्दाखेरि, मलाई चाहिँ धेरै कम राष्ट्रहरूमा चाहिँ पर्यटकको सुरक्षा गर्नलाई चाहिँ पर्यटक प्रहरी हुन्छ। मलाई लाग्दैन कि 10-12 देशभन्दा बढी पर्यटक प्रहरी छ, नेपाल पनि त्यसमध्येमा एउटा पर्छ। अनि पर्यटक प्रहरी चाहिँ रात दिन खटिराख्नु भएको छ, हामीले उहाँलाई समन्वय गर्छौँ, उहाँको हटलाइन छ, उहाँको जनशक्ति, जुन जनशक्ति छ, उहाँले चाहिँ यस्ता गुनासो आउँदा, साथै जति पनि पर्यटन व्यवसायी हुनुहुन्छ, जति पनि गुनासो आउँछ भने कि इमेलमा कि फोनमा कि तपाईँ आफै उपस्थित भएर उहाँलाई भनिदिनु भयो भने उहाँले तुरन्तै खट्नुहुन्छ, तुरन्तै यो समस्याको समाधान गर्नुहुन्छ। आज अनधिकृत राइड हुनुहुन्छ भन्दाखेरि उहाँहरूको भ्यानहरू गएर उहाँहरू चाहिँ त्यही ठाउँमा घुम्नुहुन्छ, उहाँलाई चाहिँ अधिकारै दिएछ, मैले तपाईँको गाइडको परिचयहरू त गाइडले त भन्दाखेरि चाहिँ सही सूचना दिने हो नि त, होइन र नकली गाइड भएर नकली सूचना प्राप्त नगरोस् भने उहाँले त्यहाँ पनि समन्वय गर्नुभएको छ, उहाँले चाहिँ रेगुलेटरी बडीको बारेमा हेर्दै हुनुहुन्छ भन्दाखेरि कति कति भनेर भन्दाखेरि चाहिँ कस्तो पर्यटकलाई योभन्दा बढी सुरक्षा त के होला कि पर्यटक प्रहरी जस्तो विशेष निकाय नै हामी कहाँ छ, जुन चाहिँ तपाईँ आज विदेशमा कुनै पनि ठाउँमा चाहिँ टुरिस्ट पुलिस भनी नै उहाँ पुलिस भनी चाहिँ सुन्या हुन्छ, टुरिस्ट पुलिस भनी चाहिँ धेरै कम राष्ट्रमा हुन्छ भन्दाखेरि हामीले एउटा विशेष त्यसमा दक्ष भएका र त्यसैमा लागि पर्ने चाहिँ जनशक्ति भएर चाहिँ उहाँहरू चाहिँ त्यही एउटा निकाय चाहिँ खडा गरेका छन् नि, राज्यले त त्यहाँसम्म सोचेको छ नि त गर्नलाई भन्दाखेरि तपाईँ कुनैमा पनि जानु, फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, डाइरेक्टली तपाईँ आउन सक्नुहुन्छ भने तपाईँको द्वारमा त उहाँनिर सधैँ 24 नै तत्पर भएर भन्छ। योभन्दा बढी त म के भन्नु,
0: विकट क्षेत्रहरूमा के गर्ने, सुगम ठाउँमा प्रहरी पुग्ने ठाउँमा त छ,
1: विकट क्षेत्रहरूको पनि मसद तथ्याङ्क छैन, केही ठाउँहरूमा चाहिँ पर्यटक प्रहरी हुन्छ, अब सबै ठाउँमा त पर्यटक प्रहरी हुनुहुन्न, जहाँ पर्यटक प्रहरी हुनुहुन्न त्यहाँनिर चाहिँ प्रहरीहरू नै बस्नु भएको छ, त्यहाँ सूचना आउँछ, सूचना आउँदाखेरि होटेलहरूले प्रहरीहरूसँग पनि समन्वय गर्नुहुन्छ, जहाँ पर्यटक प्रहरी हुन्छ फर्स्ट तपाईँको चाहिँ उहाँले हुन्छ सम्पर्क, नत्र भए चाहिँ प्रहरीहरूसँग पनि गर्नुहुन्छ। आज पनि हेर्नुहोस् त कसैले आइफोन भेटाउनु भएको छ, कहिले पर्स भेटाउनु भएको छ, कहिले चाहिँ कसैले चाहिँ तपाईँको चाहिँ पासपोर्टहरू भेटाउनु भएको छ, र अन्तर्राष्ट्रिय मिडियाहरूलाई पनि तपाईँले हेर्नुभयो भने के लेखाएको छ भने नेपाल चाहिँ महिलाको लागि चाहिँ अत्यधिक सुरक्षित ठाउँ हो भनेर लेखाएको छ। सोलो ट्राभल गर्नलाई नेपाल चाहिँ नम्बर 1 डेस्टिनेसन पनि भने आउँछ, एक्लै तपाईँ ट्राभल गर्छ त्यसमाथि पनि महिला भएर पनि तपाईँ निर्धक्क साथ तपाईँ गर्नुपर्छ, यो त हामीले भने होइन नि, यो त अन्तर्राष्ट्रिय मिडियाले भन्दाखेरि कति सम्मान हामीले पाएका छौँ।
0: अब यो पर्यटन क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी सृजना, त्यसै गरी विदेश पलायन भइरहेका युवाहरूलाई देशभित्रै उद्यमशील बनाउने लगायतका अरू क्षेत्रहरूमा कस्तो भूमिका खेलिरहेको छ?
1: प्रचुर सम्भावना छ हेर्नुहोस् है पर्यटकको चाहिँ, तपाईँले चाहिँ यसमा विशेष अनुरोध के छ भने यदि पर्यटन क्षेत्रमा आउनुहुन्छ भने तपाईँले देशलाई बुझ्न जरुरी छ है, देशको हिस्ट्री कल्चर जियोग्राफी तपाईँले बुझ्नुभयो भने चाहिँ तपाईँले पर्यटन क्षेत्रमा चाहिँ आउनुहोस् होइन, एकदम राम्रो छ, प्रचुर सम्भावना छ यहाँनिर, प्रचुर नै सम्भावना छ। आज तपाईँले चिन्तामणि जस्तो रिजोर्टलाई हेर्नुहोस् न त, त्यही पहाड़मा त्यो रिजोर्ट बनाएपछि चाहिँ मान्छे काठमाडौँबाट पोखराबाट जोमसोम गएर आउनु भएको छ। तपाईँ केही पनि ठाउँमा हेर्नुहोस् के छ मौलिकता, मौलिकतालाई त ध्यान दिनुहोस्, त्यसलाई चाहिँ तपाईँले चाहिँ के देखाउन चाहनुहुन्छ भने देखाइदिनुहोस्, भनिदिनुहोस्, तर मैले अघि भने जस्तै तपाईँले एक्सपिरियन्स चाहिँ दिनु पर्यो। म कहाँ बस खानापिन गाउँ भनेर जाऊ भनेर भन्दाखेरि त्यो त जहाँ पनि हुन्छ, तपाईँले आफ्नै घरमा बस्दाखेरि पनि दाल चामल त किनेर नै खानुपर्छ, तर त्यो ठाउँमा जाँदाखेरि मैले के देखाउने त भनेर चाहिँ त्यो अलिकति होमवर्क गर्ने गृह कार्य चाहिँ गर्नुपर्छ, नयाँ चाहिँ मौलिकता चाहिँ हुनु उसले मौलिक, तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आ होइन, तपाईले अलिकति ढिरो नै पस्किदिनुस् अहिले चौरा फापर केही रोटी दिदिनुस् सानो सानो टुक्रा भनेर नेपाली कसरी बस्छन् कसरी खान्छन् उहाँले चाहिँ काँटा चक्कुले खानुहुन्छ तपाईले हातले खाँदाखेरि तपाईको न्यूरोन सिस्टम हातले खाँदाखेरि तपाईको डाइजेस्टिभ सिस्टम बुढापाकाले चाहिँ किन यो हाम्रो बाबुआजीले हातले खान्थे भनेर त्यसलाई बुझाइदिनुस् पलेटी कसरी खाएको किन हो बजिन करुवामा पानी हामीले किन पिउँछौँ त्यो भनिदिनुहोस् तामाको भाँडाहरूमा चाहिँ हामी खाना किन खान्छौँ त्यो भनिदिनुहोस् अनि त्यहाँ साग पकाउने विधि भनिदिनुहोस् हामीले चाहिँ के छ सुकुटी किन हामीले गर्छौँ मनसुनमा हामीले कसरी खेतीपाती हुन्छ अरू बेलामा कसरी हुन्छ खानपान विशेष घरको बनौट डिजाइन सबै बुझ्न आउँछ उसलाई प्रस्तुतिकरण कस्तो हो त्यसमा डिपेन्ड हुन्छ अब त्यसलाई अङ्ग्रेजीमा भन्छौँ हामीले चाहिँ पर्यटनमा चाहिँ प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज द स्टोरी टेलिङ तपाईँ नेपाल आउनुहोस् घुम्न आउनुहोस् भन्दाखेरि मलेसियाले त्यही भन्छ थाइल्यान्डले त्यही भन्छ वाइ सुड आई चुज नेपाल स्पेसल रिजन त हुनु पर्यो नि हो त्यसको लागि चाहिँ स्टोरी टेलिङको चाहिँ कला हुनु पर्यो त्यही भएर चाहिँ गाइडहरू हुँदाखेरि हामीले विशेष ध्यान दिन्छौँ उहाँलाई सूचना दिने हो सूचनालाई उहाँले प्रोसेस गरेर त्यसलाई चाहिँ स्टोरी टेलिङमा इमोसन फिलिङका साथ चाहिँ कसरी भन्नु पर्यो भनेर च्यालेन्जरहरू छ भन्ने तरिका छ ट्रेनिङमा पनि त्यो दिँदैछौँ
0: हामीले सानो सानो कुराबाट पनि त्यो पर्यटकीय गतिविधि गरेर त्यसलाई चाहिँ हामीले रोजगारको रूपमा अथवा अर्थतन्त्रका रूपमा जीवनयापनका रूपमा व्यावसायिक रूपमा लिन सक्छौँ अलिकति पछिल्लो समय अब यहाँले अघि कोट्याउनु भयो यो डिजिटल माध्यममा गयो सबै विषय कुराहरू अहिले होइन डिजिटल पर्यटनको विषयलाई अलिकति उठाउन के छ अहिले पछिल्लो समय यो कन्टेन्ट क्रिएट गर्नेदेखि लिएर अब सेवा सुविधाहरूको बारेमा जानकारी पनि हामीले चाहिँ डिजिटल प्लेटफर्मबाटै दिने कुराहरूमा चाहिँ कति परिवर्तन भइरहेको छ अहिले के छ अहिले अवस्था
1: अब तपाईँको पर्यटन प्रवर्धन गर्नलाई चाहिँ विगत 5 वर्षमा मैले हेर्दाखेरि आमूल परिवर्तन नै भएको छ सबैजना डिजिटलमै जान सकेका छ होइन आज युट्युबमा तपाईँले अघि चाहिँ पर्यटनको सम्भावना भन्नुभयो तपाईँले आफ्नो क्षेत्रमा चाहिँ त्यो पर्यटनको देखाइदिएर या कुनै पनि ग्रामीण परिवेश या के देखाउँछ भने राम्रो प्रस्तुतिकरण गर्नुभयो भने युट्युब तपाईँ सोसियल मिडियाको माध्यमबाट चाहिँ घर बसी बसिकन पैसा कमाउनुहुन्छ कन्टेन्ट क्रिएटरहरूले चाहिँ राम्रै आमदानी भएको छ उहाँहरूको चाहिँ पहिला हाम्रो पालामा त जाइरहनु पर्दाखेरि चाहिँ हामी अखबारमा हेर्थ्यौँ भ्याकेन्सी कहाँ निस्के आउँछौँ त्यहाँ गएर एप्लाई गर्छ अब त्यो रहेन अब तपाईँको क्रिएटिभिटी छ भने चाहिँ तपाईँले सम्मान गर्छ क्रिएटिभिटीलाई मौलिकता हुनु पर्यो तपाईँको क्रिएसन हुनु पर्यो त्यो क्रिएसन तपाईँलाई चाहिँ आफ्नै सोसियल मिडियामा त तपाईँकै घरमै छ सोसियल मिडियामा ल्याएर आफ्नो क्रिएटिभिटी देखाउनु संसारले त्यसलाई नमन गर्छ तपाईँको क्रिएटिभिटीमा त्यो क्रिएटिभिटी आज म तपाईँ यहाँ बसेर जुन क्रिएटिभिटीको कुरा गर्दैछु सोसियल मिडिया 6 महिनामा यो प्रविधि चेन्ज हुन्छ अर्को 6 महिनामा चेन्ज हुन्छ यो मेरो त 1 वर्ष पुरानो भनेको कुरा यो त आज तपाईँसँग अन्तर्वार्ता जुन दिइरहेको छु यो त आउटडेटेड हुन्छ भन्दा यति फास्ट चेन्ज हुँदैछ कि तपाईँले तपाईँको कल्पनाभन्दा बाहिरको छ अब यो चाहिँ पहिला पोस्टर प्याम्पलेट ब्रोसर्सहरू थियो अब पोस्टर प्याम्पलेट ब्रोसर कसैले लिनै चाहँदैन डिजिटलमा कहाँ छ तपाईँको साइट कुन छ तपाईँको भिडियो कुन छ अब पहिला भिडियो 30-40 मिनटको बन्थ्यो अब त्यो डकुमेन्ट्री पनि कोही हेर्न चाहँदैन भिडियो पनि तपाईँले त्यो टिकटकमा स्क्रल गर्दाखेरि या भिडियो हेर्दाखेरि तपाईँले रिल्स हेर्दाखेरि 90 सेकेन्ड भन्दा बढी त तपाईँलाई कसैले टिकाउनै गाह्रो हुन्छ तपाईँले त मोबाइलमा चाहिँ टिक टिक टिक क्लिक गर्दै स्क्रल गर्दै तपाईँ जाँदै हुन्छ हो त्यहाँनिर त्यो भिडमा तपाईँको मौलिकता के हो त्यो के हो क्रिएटरहरूले त्यो चोइसहरू हुन्छ अब हामीले चाहिँ प्लेटफर्म दिन्छौँ आउनु सहकार्य गरौँ भनेर पनि भने हुन्छौँ उहाँलाई प्लेटफर्म पनि दिन्छौँ अब हामीले आफ्नो नियम कानुन लिमिटेसन्समा बसेर गर्नुपर्ने हुन्छ कतिजनाले इन्डिपेन्डेन्टली गर्नुहुन्छ उहाँहरूले देखाउनु नै भएको छ लाखौँ लाख उहाँको फलोअर छ कसलाई देखाउनु भयो उहाँले नेपाल नै देखाउनु भयो नेपाललाई देखाउँदाखेरि उहाँहरूको माध्यमबाट पनि नेपालमा चाहिँ उहाँहरू परिचित हुनुहुन्छ भन्दाखेरि सबैको प्रयास हो यो क्रिएटिभिटी
0: अब हामीले नेपालमा पर्यटकीय प्रचुर सम्भावना छ भन्छौँ होइन विदेशी पर्यटकहरू विदेशी नागरिकहरू नेपालमा किन आउने के कारणले घुम्न आउने हामीले के भन्दाखेरि उहाँहरूले आकर्षित गर्ने के भनेर आउनुहुन्छ
1: उहाँहरूको नेपालको आतिथ्यतालाई साह्रै मन पराउनुहुन्छ ह्युमन इन्टरफेस हुन्छ है तपाईँले एउटा म भनिदिउँ कि तपाईँ कहीँ जानुभयो बाटो हराउनु भयो या के भयो तपाईँले गुगल म्याप पनि पाउनु तपाईँलाई कसैले सोध्नुभयो भने उसले एकछिन कुरेर तपाईँलाई भनिदिएर त्यो बाटो पनि देखाइदिन्छ होटेलमा जानुहोस् तपाईँले चाहिँ त्यो तपाईँको सामान माथिसम्म पुर्याइदिनुलाई चाहिँ कोही भाइ बहिनीहरू त्यहाँ बसिराख्नुहुन्छ है त्यही भएर कोही न कोही त्यो आतिथ्य भन्दाखेरि ह्युमन इन्टरफेस हुन्छ त्यही विदेश जानुहोस् सबै तपाईँको डिजिटल भइसकेको हुन्छ डिजिटल की भइसकेको हुन्छ रिसेप्सनमा तपाईँले कार्ड पाउनुहुन्छ आफै सामान बोक्नुहोस् आफै रूममा जानुहोस् आफै जानुहोस् त्यहाँभित्र न्युजपेपर सबै डिजिटल हुन्छ सबै हुन्छ ह्युमन इन्टरफेस चाहिँ सबभन्दा ठूलो कुरा हो आज पनि गाउँघरदेखि लिएर सहरसम्ममा हामीले स्माइलका साथ चाहिँ मुस्कानका साथ चाहिँ आतिथ्य दिँदाखेरि त्यो हाम्रो विगत सक्सेस हो होइन अनि आज चाहिँ तपाईँ अन्तर्राष्ट्रिय पत्र पत्रिकामा पर्यटनको पत्र पत्रिकामा हेर्दाखेरि आतिथ्यताको लागि चाहिँ साह्रै राम्रो सबैजना स्माइल दिइराख्नु चाहिँ मुस्कानका साथ चाहिँ स्वागत गर्न अतिथि देव भयो भनेर चाहिँ भन्ने मात्रै होइन चरितार्थ पनि गराएको छ कसैले कसैलाई ल्याएर ठगेर कहाँ बदमासी गराएको छ तपाईँ सायद हुन्छ यताखेरा सायद त्यो भिडले सुन्नुहुन्छ त्यसले देशको छवि बिगारेको छ भनेर चाहिँ सुन्दा पनि सुन्नुहुन्न त जहाँ आउनुहुन्छ कुनै विदेशीले यहाँनिर पर्यटक पर्यटक हेर्नुहोस् पैसा नभएर खान नपाएर हिँडे आएर लडेको मान्छेलाई पनि खाना खुवाएर उहाँहरूले मदत गरेर चाहिँ उहाँलाई भनेर कहाँ हो के हो तिम्रो घर कहाँ हो भनेर एम्बेसीसँग सम्पर्क गरेर पनि उहाँको जिम्मा लगाउनु भएको छ तपाईँले आफ्नै पैसाले आफ्नै गरेर कुन चाहिँ संघ संस्थाले खानपिन गरिदिएर चाहिँ उहाँहरूलाई लिएर चाहिँ सम्मानका साथ गरेर विदेशमा जानु त एक दिन तपाईँ ओभरस्टे बस्नु त तपाईँलाई कानुनी कारवाही हुन्छ यहाँ त तपाईँले त खान बस्न लाउन दिएर पनि एम्बेसीसँग सहकार गरेर विशेषसँग तपाईँलाई चाहिँ मान सम्मान साथै तपाईँको देशमा फर्का छ
0: पर्यटकहरूलाई प्रहरीले दिने सुरक्षाको एउटा विषय भयो अर्को विपदबाट हुने सुरक्षा कुराहरू जस्तो पूर्व सूचना दिने कुराहरू होइन कुनै पर्यटक गन्तव्यमा जानुभन्दा पहिला उहाँहरूले प्रपर त्यो जानकारी लिने विषयवस्तुहरूमा बोर्डले चाहिँ के कसरी समन्वय गर्छ आइसके पछाडि
1: अब उहाँले बोर्डले चाहिँ प्रवर्तनात्मक भूमिका खेल्ने हुन्छ जानकारीहरू लिनुहुन्छ मौसम सम्बन्धी जानकारी हुन्छ अहिले तपाईँको मेट्रोलोजिकल डिपार्टमेन्टबाट जुन हामीले सूचना पाउँछौँ धेरै एक्युरेट सूचनाहरू हुन्छ होइन त्यसले गर्दाखेरि ट्रेकहरूमा जानलाई चाहिँ धेरै सुविस्ता भएको छ ठाउँ ठाउँमा मोनिटरिङ स्टेसन पनि राखेको छ ठाउँ ठाउँमा तपाईँको चाहिँ वेदर फोरकास्ट गर्ने पनि सूचनाहरू दिएका छन् अनि त्यसको एक्युरेसी पनि धेरै नै राम्रो भएको छ त्यो एक्युरेसीलाई चाहिँ त्यो हामीले पाउने त्यो चाहिँ पर्यटन व्यवसायहरूले पाउने गाइडले पाउने त्यो चारैतिर वेदरको सूचना पाउँदाखेरि उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने आफ्नो प्लानिङ त्यही अनुसारको प्लानिङ्सहरू गर्नुहुन्छ त्यो प्लानिङ गर्दाखेरि उहाँलाई धेरै सजिलो भएको छ अब नेपालमा आउँ अहिले कस्तो छ वेदर ए मनसुन त चलिरहेछ ल म सायद अक्टोबरको पहिलो हप्ता आउँ कि या सेप्टेम्बरको लास्ट विक म नेपालमा आएपछि काठमाडौँबाट मैले हिमालय हेर्न चाहन्छु भन्दाखेरि हामीले वेदर फोरकास्ट सात दिनको हेर्दाखेरि उहाँलाई भनिदिँदाखेरि उहाँले एउटा ट्रस्ट पाउनुहुन्छ ए तिमीले चाहिँ मलाई भनिदियो अहिले चाहिँ वेदर यस्तो छ म चाहिँ एक हप्ता रोकिनुपर्छ भनेर भने जब उहाँ तपाईँले त्यो सूचना नदेखिन उहाँ आएर हिमाल चाहिँ देख्न पाउनु भएर मनसुन भयो भने चाहिँ उहाँले भने तिमीले मलाई ठग्यो भनेर भन्नुहुन्छ तर यो चाहिँ के हुन्छ भने मौसमको पूर्व सूचनाहरू चाहिँ तपाईँको यति एक्युरेट अहिले भइरहेछ कि विदेशीहरूलाई त्यो सूचना दिँदाखेरि उहाँ चाहिँ साह्रै गौरवान्वित हुनुहुन्छ अनि साह्रै उहाँहरू चाहिँ एकदमै खुसी हुन्छ तिमीले हामीलाई यति सूचना दिइदियो भनेर सही सूचनाहरू हुन्छ अब ठाउँ ठाउँमा तपाईँको समुदायहरू पनि हुन्छ समुदायहरूले पनि हेल्प गरेर आउँछ होमस्टे छ तपाईँको पर्यटन व्यवसायीहरूको सँग संस्थाहरू हुन्छ अनि कैयौं तपाईँको मदत गर्ने चाहिँ चारैतिर छ मैले त देख्छु
0: अब हामी अहिले त संघीय संरचनामा छौँ होइन बोर्डले समग्र देशभरिको अवस्था हेर्ने भयो विदेशी पर्यटक अथवा आन्तरिक पर्यटकहरूकै सन्दर्भमा यो पालिकासँग स्थानीय तहसँगको समन्वय कस्तो छ होइन सम्बन्धित ठाउँमा कुनै पर्यटक गयो अथवा होइन उहाँहरूको मातहतमा रहेका कतिपय पर्यटकीय स्थलहरू छन् स्थानीय सरकारसँग जोडिने विषयहरू यो विषयमा कस्तो समन्वय हुन्छ
1: हामीले कार्यक्रमहरू गर्दा तर्जुमाहरू गर्दाखेरि स्थानीय सरकारहरूको पनि माग आउँछ अब लिमिटेड रिसोर्सेस हुन्छ सम्पूर्ण स्थानीय निकायस गर्न सकिँदैन तर जुन प्रभावकारी ढंगले चाहिँ हामीले पेश गर्न सक्छौँ उहाँले त हामीले त गरि नै राखेका हुन्छ पर्यटन मेलाहरू गरेर हुन्छौँ स्थानीय लोक संस्कृतिलाई चाहिँ हामीले बढ़ावा दिनलाई कार्यक्रम गरेका हुन्छौँ पर्यटनको चाहिँ चिन्तन गर्ने कार्यक्रमहरू पनि हामीले गरिरहेका हुन्छौँ मेला महोत्सव उत्सवहरूलाई चाहिँ हामीले उहाँहरूले भन्दाखेरि सहकार्य नै गरेर अगाडि बढ़िरहेका हुन्छौँ तपाईँले हेर्दै जानुहोस् गएको वर्षमा पनि हेर्नुहोस् आगामी दिनको बजेटमा पनि हेर्नुहोस् स्थानीय सरकार प्रदेश सरकार यिनीहरूसँग समन्वय नगरी त हामी त जाँदै जाँदैनौँ
0: अब यो नयाँ सरकार बने पछाडि अलिकति सबै क्षेत्र उत्साहित अझ निजी क्षेत्र धन बढी छ होइन यो बजेट तथा कार्यक्रमहरू विशेष के किसिमका त्यस्ता नयाँ खालका आए यो वर्ष होइन अब यो विपदले पार्ने असरको कुरा त छँदै नै छ धेरै पैसाहरू त्यहाँ जाला
1: यो चाहिँ यसपालि चाहिँ हामीले चाहिँ प्रभावकारी ढंगले होइन जुन चाहिँ डिजिटल माध्यमबाट नौलो किसिमले नौलो प्रविधिहरू लिएर चाहिँ त्यो प्रविधि कुन चाहिँ हुन सक्छ र अन्तर्राष्ट्रिय जगतमा थप प्रभावकारी ढंगले डिजिटल एजको जमानामा डिजिटली कसरी जान सकिन्छ भनेर त्यसमा हामी तत्पर छौं किन समय सापेक्ष चाहिँ चल्नु पर्यो समय सापेक्ष चल्नु पर्दाखेरि चाहिँ तपाईको ऐनहरू परिवर्तन हुँदैछ
0: यो जुन अस्ति भोटेकोसी बाढीमा प्रभावित व्यवसायीहरू हुनुहुन्छ कतिपय हैन उहाँहरूको चाहिँ सबै बगाएर लगेको अथवा क्षति भएको भन्ने छ यसका लागि बीमा लगायत अरू राहत प्याकेजको विषयमा के भइरहेछ विभागी बोर्डले के काम गरिरहेछ सरकारले के दिने गरिरहेछ
1: अब कार्यक्षेत्र त हाम्रो परेन हैन यो तपाईको
0: बीमाको
1: अब त्यसमा चाहिँ जस्तो हिजो पनि मैले समाचार हेर्दाखेरि चाहिँ मृत्यु भएको व्यक्तिलाई चाहिँ तपाईँको हाम्रो कानूनले 12 वर्षसम्म चाहिँ व्यक्ति नआएपछि चाहिँ 12 वर्षसम्म गर्छ जसले चाहिँ बीमा राहतहरू पाउन चाहिँ गाह्रो परेको छ यो चाहिँ स्थानीय निकाय सरकारहरूलाई पनि उहाँहरूले चाहिँ भन्नुभएको छ बिना मृत्युको प्रमाणपत्र लिएर चाहिँ हामीले कसरी राहत पाउने हामीले कसरी बीमा पाउने 12 वर्षसम्म हाम्रो कानूनमा 12 वर्षसम्म रहेछ होइन अनि त्यो भन्दाखेरि चाहिँ सरकारलाई पनि यसको चाहिँ प्रब्लम्स चाहिँ उहाँहरूले थाहा भयो 12 वर्षसम्म के गर्ने हो कसो गर्ने हो भनेपछि चाहिँ बल्ल यो सायद त्यो त्यसलाई चेन्ज नगरिकन चाहिँ बिमाहरू पाउने मृत्यु भएको त तपाईँको हस्पिटलमा भएको मृत्यु भएको त प्रमाण डेथ सर्टिफिकेट पाएपछि तपाईँले पाइहाल्नु भयो सबै इन्सुरेन्सहरू तपाईँले पाउनु तर जुन व्यक्ति चाहिँ सम्पर्कविहीन छ भनेर उसलाई के गर्ने त भन्ने चाहिँ कानूनले 12 वर्ष भनेको छ 12 वर्षसम्म तपाईँले वेट गर्नु पर्यो 12 वर्षसम्म त्यो व्यक्ति विशेषले वेट गर्ने कुर्ने त कुरा आउँदैन त्यही भएर चाहिँ अब त्यसमा चाहिँ छलफल भइरहेछ
0: अब हामीले ठूल्ठूला विपदहरू भोग्यौं होइन जस्तो भूकम्प त्यस पछाडि कोरोना महामारी र अहिले चाहिँ यो भोटेकोसी बाढी तीनवटै एकदमै विकराल अवस्थामा तैपनि हामी त्यसभन्दा माथि उठेर फेरि अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने चुनौती चाहिँ छ नै यसका लागि अब बोर्डले आगामी योजना काम कार्यवाहीको सन्दर्भमा के छ तयारी
1: यस्तो विपद आउँदाखेरि चाहिँ एउटा चाहिँ के भएको थियो भने अर्ली वार्निङ चाहिँ सिस्टम चाहिँ डेभलप गर्नुपर्ने छ तर त्यो अर्ली वार्निङ सिस्टम चाहिँ कस्तो भन्दाखेरि भारतसँग पनि हाम्रो छिमेकी राष्ट्रहरूसँग पनि बसेर चाहिँ त्यसलाई चाहिँ ट्रान्सबाउन्ड्रीमा चाहिँ गर्नुपर्ने हुन्छ यो त तपाईँको चाहिँ 40 फिट माथि चाहिँ पानी आउने 50 फिट माथि आउने त कसैले आफ्नो जीवनकाल सुने पनि थिएन देखा पनि थिएन होइन जुन हाम्रो वार्निङ सिस्टम थियो त्यो त पानीको सतह चाहिँ खतराको संकेतभन्दा माथि जाने त्यस्तो वार्निङ सिस्टमहरू हो तर यो वार्निङ सिस्टम भने त अर्कै हो विपदमा चाहिँ यो त एकदमै हामीलाई चाहिँ यसलाई तयार नै गरिरहेको छ क्लाइमेटले चाहिँ क्लाइमेट चेन्जले गर्दा कस्तो छ अब यसमा चाहिँ सरकारले चाहिँ हेर्दै हुनुहुन्छ तर विपदहरूको यो हुँदाखेरि यसमा क्राइसिस चाहिँ नेपालमा चाहिँ टुरिज्ममा क्राइसिस हुँदाखेरि यसलाई इमिडिएटली ट्याकल गर्नलाई एउटा क्राइसिस सेल ट्रेन ह्युमन रिसोर्सेस जुन चाहिँ अब मेरो त्यो चाहिन्छ अब चाहिँ मैले जति जान्छ भने म र मेरो सहकर्मीहरू जतिलाई चाहिँ एयरपोर्टबाट परिवारजनहरू डाइरेक्ट टुरिज्म मोडमा आछन् आँखाबाट आँसु ल्याएछ हामी पनि त्यस्तो ट्राउमामा उहाँहरूलाई सान्त्वना दिने कन्सल्ट गर्ने हामी पनि ट्रेन रहन्छौँ होइन त्यो ट्रमालाई चाहिँ डिल गर्नलाई चाहिँ अनि मलाई चाहिँ पर्सनली होइन यो पर्सनल लेभलमा चाहिँ के भन्छु भने त्यस्तो चाहिँ हामी पनि ट्रेन हुनुपर्ने जरुरी छ यस्तो विपदमा चाहिँ कसरी चाहिँ सान्त्वना दिने होइन तपाईँले बोलाएर उहाँलाई चिया खुवाइदिएर कुरा मात्रै सुनिदिनु भयो भने उहाँले तपाईँले हेलिकप्टर लिएर जानुपर्ने तपाईँले मेरो मान्छे त्यहाँ गरेर छ तपाईँले यहाँ बस्नु भएको छ उहाँले हामीलाई गाली गर्नुभयो सबै चिज तपाईँले एक शब्द नबोलिकन उहाँलाई पानी चिया खुवाएर तपाईँले सुनिदिनु भए पनि नि तपाईँलाई चाहिँ उहाँहरूले चाहिँ एकदमै उहाँको चाहिँ दुःखलाई चाहिँ तपाईँले हरण गर्नुहुन्छ केही हदसम्ममा उहाँको मरमपट्टि लगाइदिया हुन्छ होइन त्यसमा चाहिँ त्यसलाई चाहिँ साइकोलोजिस्टहरूको चाहिँ चाहिन्छ अब यो त जतिखेर तपाईँलाई चाहिँ गाह्रो परेपछि त्यतिखेर नै माग हुन्छ नि त होइन साइकोलोजिस्टहरू चाहिँदो रहेछ यस्तो बेलामा उहाँ साइकोलोजिस्टहरूले त्यो साइकोलोजी बुझेर कसरी डिल गर्ने ट्रमामा पनि कर्मचारीहरूले कसरी डिल गर्ने त्यो चाहिँ ट्रेनिङ चाहिँ हुँदो रहेछ है त्यो ट्रमामा चाहिँ यो त तपाईँको त संसारले नै नसोचेको विपद हो नि त त्यस्तोमा चाहिँ आगामी दिनमा केही ड्रमाको साइकोलोजिस्टहरू केही त्यस्तो संयन्त्र चाहियो र नत्र अब त्यो संयन्त्र त बनाएर पनि हुँदैन कर्मचारीहरूले कमसे कम एक महिना जति त्यस्तो ट्रेनिङ लिने चाहिँ आवश्यकता मैले चाहिँ देखेँ
0: हवस् यहाँलाई धन्यवाद समयको कुराकानीको लागि
1: थ्याङ्क यू धन्यवाद मौका दिनुभयो धेरै धेरै धन्यवाद र अन्तर्गत चाहिँ म यही भन्छु कि नेपाल चाहिँ खुला छ सम्पूर्ण रूपमा खुला छ प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिलेलाई चाहिँ खुलै छ भने आफ्नो माध्यमबाट साथीभाइहरूले सबैले सही सूचना सम्प्रेषण गरिदिनु भयो भने हामी धेरै धेरै आभारी हुनेछौँ
0: उहाँ हुनुहुन्थ्यो नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा उहाँसँगको कुराकानीसँगै आजका लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ कार्यक्रमबाट प्राविधिक साथीहरू दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु नमस्कार

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा गाड़ी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने, जोखिम कायमै रहेकोले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह। भोटेकोशी बाढ़ीमा 6150 अझै सम्पर्कविहीन यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरझोङ घोषणा पत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा तेस्रो तथा एशिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेशियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। सड़क खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासको बुलेट पनि चल्न थालेकाले अब ग्यासको भाव 2060 रूपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। यसअघि वैकल्पिक मार्गबाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाव प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको थियो, तर आजदेखि कृष्णभीरमा नयाँ ट्र्याक खोली राजमार्ग सञ्चालनमा ल्याइएकाले ग्यास पुरानै भावमा पाइने भएको छ। कृष्णभीरको सड़क खुलेसँगै ग्यास बुलेट सहितका ठूला गाड़ीहरू काठमाडौँ भित्रिन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ। भटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1403 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म फेला परेका शवमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणको भनाई छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्म 13742 जनाको उद्धार गरिएको छ। भोटेकोशी बाढ़ीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरण्यको यातायात सेवा प्रणाली अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनर लगायतमा क्षति पुग्दा 50 मजदूर बेपत्ता छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरबझोङ गाउँपालिकाले 49 बुधे घरबझोङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको 2 दिने घरबझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै यसको जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड़ र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित भू उपयोग योजना तथा सुरक्षित बस्ती विकासमा समेत जोड़ दिएको छ। यस्तै जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जलसुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ। सम्मेलनमा 7 प्रदेशका 421 पालिका र 36 जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए।
गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोड़िएका छन्। देउवासँग अब 5 पूर्व पदाधिकारी सहित केही नेताहरू मात्रै बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्म लगायतका नेताहरू देउवाको साथ छाडेर संस्थापनतर्फ लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै कार धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यस्तो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार 2082 प्रकाशित उत्कृष्ट कृतिहरू मध्ये सलह पुरस्कारका लागि छनौट भएको छ। प्रतिष्ठानमा प्राप्त 112 पुस्तक मध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा रहेका 5 कृति मध्येबाट मूल्यांकन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले उजागर गरेको छ। यसैगरी पद्मश्री साधना सम्मान 2082 स्रष्टा कृष्ण धारावासीलाई प्रदान गरिएको छ। यसैगरी पद्मश्री गौरव पुरस्कार 2082 प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। यी तीनवटै पुरस्कारको राशि जनही 3,00,000 रूपियाँ तथा सम्मान पत्र रहेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीमा समेत पूजा आराधना गरिन्छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजदेखि खुल्ला गरेको छ। विभागले अस्ति भदौ 30 गते 7 प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रूट तथा सार्वजनिक गाड़ी व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको थियो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाड़ीको दर्ता खुलेको हो। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ। त्यसका अन्य पहाड़ीकै ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम रहेको महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका तराई तथा मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। विश्वका प्रमुख वित्तीय केन्द्रहरूको सूचकांकमा हङकङले आफ्नो तेस्रो स्थान कायम राखेको छ। हङकङ एसिया प्रशान्त क्षेत्रका वित्तीय केन्द्र मध्ये भने पहिलो स्थानमा रहेको छ। बेलायत थिंक ट्याङ्क ZN ग्रुप र चीनको सेन्जेनमा रहेको चाइना डेभलपमेन्ट इन्स्टिच्यूटले हिजो सार्वजनिक गरेको ग्लोबल फाइनान्सियल सेन्टर्स इण्डेक्स 40 अर्थात GFCI 40 हङकङले 756 अंक प्राप्त गरेको छ। प्रतिवेदनमा विश्वका 117 वित्तीय केन्द्रको मूल्यांकन गरिएको छ। सूचकांकमा न्यूयोर्क पहिलो र लण्डन दोस्रो स्थानमा छन्। हङकङपछि सिंगापुर चौथो तथा सांघाई पाँचौं स्थानमा छन्। हङकङ फिनटेक सेवामा विश्वकै पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासको सूचकमा पनि हङकङ पहिलो स्थानमा पुगेको छ। मानव पूँजीमा दोस्रो तथा व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय क्षेत्रका व्यवसायी तथा विज्ञको मूल्यांकनमा हङकङ लगानी व्यवस्थापन क्षेत्रमा पहिलो स्थानमा पुगेको छ। अब खेल खबर जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समूहमा नेपाल, इण्डोनेशिया र आयोजक जापान छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12 र 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा पहिलो टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा रहेको र प्रतिस्पर्धा गर्नु पर्यो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अंक विहीन छ। त्यसैले इण्डोनेशिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्वपूर्ण बनेको छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहको 1 जितसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित रहनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूह एकको अन्तिम खेलमा जापान र इण्डोनेसिया भिड्नेछन्। यो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभेरमा गाड़ी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अप्नाउन आग्रह। भोटेकोशी बाढ़ीमा 6150 अझै सम्पर्कविहीन यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 विधेयक घरपझोङ घोषणा पत्र जारी। जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा 3 तथा एसिया प्रशान्त क्षेत्रमा 1 स्थानमा विश्वका धेरै वित्तीय केन्द्र को मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेशियासँग खेल्दै।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ट्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।

0: California.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 칸초? 아스칼타 자네이 푸르티로 라 스와스타 데크추타.
3: 칸이타 카스세 게이 호이나 디디. 람중 에그로비 컨천 드와라 우트파디트 수드다 람중 마하 비하나 벨루카 다이닉 에킥 삼차 칸이 가리고추.
2: 아니 마하사이 수드다 라 오르가닉 네 홀라 라?
3: 호니 디디. 람중 마하타 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드 바타 우트파디트 카티키 오르가닉 마하 호.
2: 마하 바이크 어루 키케 파인초 데 헨?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
6: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
5: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
6: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
8: हेलो, मर्स्याङदी FM 95 मेगाहर्ज

0: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 98461226344, 98461226344।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: you?
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-2099।

0: कुनै तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: उठिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाली पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-2183।
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664-4021-23-4021-24, मोबाइल 9841-4514-48।
10: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
11: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
10: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
11: ए हो र?
10: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
11: बाप्रे, यति धेरै जोखिम?
10: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
12: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस विशेषर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665220293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज वास्तु दिवस एवं विश्वकर्म पर्व मनाइँदै रसुवाबाडीमा यातायात महासंघ अन्तर्गतका 191 गाडीमा क्षति, 344 जना बेपत्ता। धादिङको कृष्ण भीरमा दुईतर्फी गाडी संचालन र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना।
3: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिकासँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको सातबिसे स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीका लागि सम्पर्क 9841112। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमजुङ भारतीय भूपसैनिक विकास समिति लमजुङ।
0: ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना। सिटिईभिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक सिटिईभिटी खुदी तालिम सौन्दर्य कर्मी तालिम, न्यूनतम सहभागी संख्या 20 जना। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ बेसी शहर 7 लमजुङ। सम्पर्क लमजुङ उद्योग वाणिज्य संघको सचिवालय। सम्पर्क नम्बर 0665201156, मोबाइल 9846093348। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोला।
4: आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्म पर्व मनाइँदैछन्। हरेक वर्ष असो संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरी विभिन्न काल कारखानामा विश्वकर्मा भगवानको तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउने गर्दछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यही दिवसमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ी समेत पूजा आराधना गरिन्छ। गत भदौ 10 रसुवाको भोटेगोसी नदीमा आएको विनाशकारी बाढ़ीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोसी बाढ़ीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा उक्त सवारी साधनका चालक, सहचालक र यात्रु गरी 344 जना व्यक्ति बेपत्ता भएको छ। महासंघका अनुसार भोटेकोसी बाढ़ीबाट नेपाल अरण्यको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस 1 मिनी ट्रक 2 जीप 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बस क्षति हुँदा 21 व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता भएका छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक 16 कन्टेनर 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसाय समिति अन्तर्गत 7 टिपर 22 कन्टेनर 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता भएका छन्। नारायणी यातायात व्यवसाय कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रो बसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग संचालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता भएका छन्। यस्तै धादिङ मण्डली यातायात प्रणालीको 1 बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी चल्न थालेको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटे कोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा गैरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क संचालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णभीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्जालमा आएको प्रहरी जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायम रहेकोले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुंगा वा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। आज कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित माध्यम वर्षाको सम्भावना छ। देशका अरू पहाड़ी केही ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेश र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित माध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा सड़क यातायातमा असर पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। लमजुङमा आयुर्वेद चिकित्सा पद्धतिमा नागरिकको आकर्षण वृद्धि हुँदै गएको पाइएको छ। जिल्लामा रहेको आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट गत आर्थिक वर्ष 2082-83 मात्र 35,428 जनाले आयुर्वेद उपचार सेवा लिएका छन्। एक वर्षमा जिल्लाका 12 आयुर्वेद स्वास्थ्य संस्थाबाट नागरिकले उपचार सेवा लिएको हुन्। जसमध्ये विशेषर स्थित प्रदेश आयुर्वेद चिकित्सालयबाट मात्रै एक वर्षको अवधिमा 11,368 जनाले आयुर्वेद उपचार सेवा लिएका छन्। चिकित्सालयबाट ओपीडी, पूर्वकर्म, पंचकर्म, ज्येष्ठ नागरिक सेवा, स्तनपाई, प्रयोगशाला, योग सेवा र शल्य, अग्निकर्म, मर्म चिकित्सा सेवा प्रदान गरिएको हो। यसै गरी रायनस 8 स्थित तार्कुघाट आयुर्वेद औषधालयबाट 3,512 जना, भोटेउडार आयुर्वेद औषधालयबाट 3,441, चक्रतीर्थ आयुर्वेद औषधालयबाट 3,214 जनाले उपचार सेवा लिएका छन्। यो बाहेक मर्साङ्गी 6 स्थित पानी नुन खानी आयुर्वेद औषधालयबाट 2,802, श्रीमञ्जाङ आयुर्वेद औषधालय दोर्दीबाट 2,869, सुन्दरबजार 11 रहेको सिन्दुरे आयुर्वेद औषधालयबाट 2,043, मध्य नेपाल 2 स्थित सोती पसल आयुर्वेद औषधालयबाट 2,842 जनाले सेवा लिएका छन्। बेसी शहर 2 भकुण्डेमा रहेको नागरिक आरोग्य औषधालयबाट 1279 जनाले सेवा लिएका छन् भने कोलसुथार तीन घलेगाउँमा रहेको नागरिक आरोग्य सेवा केन्द्रबाट 354, दूधपोखरीको आरोग्य केन्द्रबाट 825 र रायनसौमा रहेको नागरिक आरोग्य सेवा केन्द्रबाट गत वर्ष 873 जनाले आयुर्वेद उपचार सेवा लिएका छन्। विशेष गरी कोरोना संक्रमण कालपछि नागरिकहरू आयुर्वेद उपचार सेवाप्रति आकर्षित भएको पाइएको छ। एक वर्षको अवधिमा आयुर्वेद स्वास्थ्य संस्थाबाट 23,457 जनाले ओपीडी सेवा लिएका छन् भने 2,829 जनाले पूर्वकर्म पञ्चकर्म सेवा लिएका छन्। 1,154 जनाले प्रयोगशाला सेवा, 344 जनाले स्थान पाए सेवा र 431 जनाले योग सेवा लिएका छन्। सोबाहेक 4,550 जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र 1,628 जनालाई विद्यालय आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डाक्टर कुमार कासुलाले जानकारी दिनुभयो। गाउँघर तथा शहरी क्लिनिक सेवाबाट 951 जना लाभान्वित भएका छन् भने 12 जनालाई शल्यक्रिय, अग्निकर्म तथा मर्म चिकित्सा सेवा प्रदान गरिएको छ। आयुर्वेद उपचारका लागि विशेष गरी दीर्घ रोगीहरू, पेट सम्बन्धी समस्या, अम्ल पित्त, पायल्स, फिस्टुला, हड्डी खिनी, ढाड दुख्ने, श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरू आउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ वैद्य प्रेम प्रसाद पौडेलले बताउनुभयो। संविधान दिवस तथा राष्ट्रिय दिवस लमजुङमा विविध कार्यक्रम गरी मनाइने भएको छ। दिवसका अवसरमा प्रभात फेरीसँगै असोज 2 र 3 गते विभिन्न कार्यक्रम गर्ने तयारी भएको हो। दिवस मनाउने सन्दर्भमा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरूङको संयोजकत्वमा संविधान दिवस 2083 जिल्ला स्तरीय समिति गठन भएको छ। समितिमा स्थानीय तह प्रमुख, उपप्रमुख, जिल्ला अधिकारी, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकाय प्रमुखहरू, कार्यालय प्रमुखहरू, नेपाल पत्रकार महासंघ, रेडक्रस, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधि सदस्य रहेका छन्। बुधबार बसेको समितिको बैठकले 2 गते विशेषहर नगरपालिकाले बालगृहमा फलफूल, खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्ने निर्णय भएको छ। 2 गते बिहान 7 बजे प्रदेश अस्पताल विशेषहरमा जनप्रतिनिधि तथा कर्मचारीहरूको निशुल्क स्वास्थ्य परीक्षण गरिने मर्सेङ्गी गाउँपालिकाले मानव सेवा आश्रम र रायनस नगरपालिकाले सर्वोदय सेवा आश्रममा फलफूल वितरण, खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी 2 गते शिक्षा दिवस पनि परेकोले शिक्षा दिवस र संविधान दिवसको अवसरमा शिक्षा दिवस तथा शिक्षा विकास तथा समन्वय इकाई मावि तह स्तरीय वक्तृत्व कला प्रतियोगिता आयोजना गर्ने भएको छ। सो बाहेक असोज 2 र 3 गते जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय एवं शैक्षिक तथा सामुदायिक संघ संस्थाहरूले राष्ट्रिय झण्डा एवं ब्यानर सजाई कार्यालय र परिसरको सरसफाई गर्ने, जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरूमा साँझ दीप प्रज्वलन गर्ने निर्णय भएको छ। संविधान दिवसको अवसरमा स्थानीय छापा तथा विद्युतीय संचार माध्यममा संविधानको महत्वको विषयमा पनि विभिन्न सन्देश तथा कार्यक्रमहरू प्रकाशन प्रसारण गर्न अनुरोध गर्ने निर्णय भएको छ। असोज 3 गति बिहान 7 बजे मनाङ्गे चौतारामा जिल्ला समन्वय समितिको सभाहलमा प्रभात फेरी निकालिने भएको छ। मुलुकमा इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधान सभाबाट 2072 असोज 3 गते संविधान जारी भएको हो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ। लमजुङको विशेषह नगरपालिका 7 चण्डी डाँडा स्थित गोमर घिमिरेको घरबाट बुधबार करिब बिहान 10 बजे 14 तोला सुनका विभिन्न गरगहना चोरी भएको छ। 49 वर्षीय घिमिरेको घरबाट सुनका गरगहना चोरी भएको सूचना पाएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ। चोरीमा संलग्न व्यक्ति फरार रहेकाले प्रहरी टोलीले खोजी कार्य जारी राखेको जनाएको छ। तपाईं हुने सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
5: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमसुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
6: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
4: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
6: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
4: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
6: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
4: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
6: विस्तृत जानकारीको लागि
4: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845086780।
7: मर्सेङ एफएम 95 मेगाहर्ज।
8: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। मोगलिन नारायणगढ़ सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत 22 गते भदौदेखि यो सड़क खण्ड आंशिक रूपमा बन्द गरी तुहिन खोलामा खसिरहने पहिरो रोक्नका लागि स्लोप स्टेबिलाइजेशन कार्य भइरहेको थियो। सड़क डिभिजन भरतपुर चितवनका अनुसार पृथ्वी राजमार्गको कृष्ण भीरमा नयाँ ट्रयाकबाट आजदेखि सवारी साधन गुड्न थालेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड पनि दुईतर्फी सड़क खुल्ला गरिएको हो। कृष्ण भीरमा सड़क अवरूद्ध भएको मौका छोपेर सड़क डिभिजन भरतपुरले तुइन खोलामा आंशिक सड़क बन्द गरेर पहिरो रोकथामका लागि स्लोप स्टेबिलाइजेशन कार्य गरिरहेको थियो। सड़क डिभिजन भरतपुरका अनुसार तुइन खोलामा स्लोप स्टेबिलाइजेशन कार्य भइरहेको र अर्को सूचना जारी नहुँदासम्मका लागि यस सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ। सुन्दरबजार नगरपालिका 9 फुलबारीमा समुदाय स्तरमा क्यान्सर सचेतना तथा स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाको 44 औं स्थापना दिवसका अवसरमा बुधबार कार्यक्रम भएको हो। क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुको साथै समुदायमै स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाको आयोजना तथा एलडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दरबजारको प्राविधिक सहयोग र भोटेउडा सामुदायिक शिक्षिका केन्द्रको सहकार्यमा कार्यक्रम संचालन गरिएको हो। कार्यक्रममा 42 जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। सहभागीहरूलाई क्यान्सरका जोखिम, कारण, रोकथाम, प्रारम्भिक पहिचान तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी समेत दिइएको थियो। नेपाल अर्बुद रोग निवारण संस्था लमजुङकी उपाध्यक्ष शोभा ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले संस्थाको परिचय तथा विभिन्न गतिविधिबारे जानकारी दिनुभएको थियो। नमूना सामुदायिक अस्पतालकी मनोविमर्शदाता समेत रहनुभएकी ठकुरीले समुदाय स्तरमै स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्दै क्यान्सरको जोखिम, रोकथाम र प्रारम्भिक पहिचान बारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। त्यस्तै नमूना सामुदायिक अस्पतालका ओपीडी तथा इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकालले क्यान्सरका जोखिम तथा कारक तत्व, रोकथाम, प्रारम्भिक पहिचान र नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायलाई नियमित स्वास्थ्य परीक्षण तथा समयमै रोग पहिचान प्रति थप सचेत बनाउन सहयोग पुग्ने बताउनुभयो। भोटेकोसे बाढ़ीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका छका 56 परिवारलाई राजशान्ति फाउण्डेशनले राहत सामग्री उपलब्ध गराएको छ। बाढ़ीका कारण घर तथा सम्पत्ति गुमाएका परिवारलाई लक्षित गरी फाउण्डेशनले खाद्यान्न, स्वास्थ्य तथा महिला स्वास्थ्य सामग्री सहितको राहत प्याकेज उपलब्ध गराएको हो। प्रत्येक परिवारका लागि एक कार्टुन चाउचाउ, 5 किलो चिउरा, एक प्याकेट चकलेट, एक दर्जन बिस्कुट, 10 प्याकेट सेनेटरी प्याड र 2 पत्ता प्यारासिटामोल उपलब्ध गराएको हो। लमजुङको भोटेवडार सिउडीबार घर भई हाल बेलायतमा बस्दै आएका समाजसेवी राजशान्ति सुनारको नेतृत्वमा राहत सामग्री जुटाइएको हो। बाढ़ीका कारण घरबार विहीन परिवारलाई अहिले बसोबास, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव छ। घर, पसल र सम्पत्तिमा क्षति पुगेपछि उनीहरूको जीविकोपार्जन समेत प्रभावित भएको स्थानीयले बताएका छन्। राहत वितरणमा गल्छी गाउँपालिका छका वडाध्यक्ष दीपक कार्की, स्थानीय समेत रहेका गैर आवासीय नेपाली संघ आबद्ध विक्रम ढकालले सहजीकरण गरेका थिए। राजकुमार सुनार र श्रीमती शान्ति सुनारले फाउण्डेशन मार्फत नेपालमा विभिन्न सामाजिक तथा मानवीय काममा सहयोग गर्दै आएका छन्। शान्ति सुनारको जन्मदिनको अवसरमा व्यक्तिगत खुशीलाई बाढ़ी पीड़ितसँग बाँड्ने उद्देश्यले एकपटक राहत सहयोग गरिएको फाउण्डेशनले जनाएको छ। मर्सङ्गे समाचार अहिले नै यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एक पटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
8: आज वास्तु दिवस एवं विश्वकर्म पर्व मनाइदै रसुवा बाटीबाट यातायात महासंघ अन्तर्गतका 191 गाडीमा क्षति, 344 जना बेपत्ता। धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी संचालन। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना। र मुगलिन नारायणगढ़ सड़क पनि पूर्ण रूपमा संचालन। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।

0: छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
1: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
0: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
1: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849-68924, 9850-86780।
0: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Virginia, extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिच सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छन भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुना लाना दुला हुलास मुसम अर्कुतिल दमाइसे।

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856466।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: you?
1: Extreme energy drink.
2: है ने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
11: अहिले बिहानको ठिक 11 बजेको छ

तँलाई गाह्रै भयो, म जान्छु नि त केटा।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94

0: Insomnia Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: नेपाल ऋण खप्पै बिमा छ, क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुगमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
5: हेर्न माले
6: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
7: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हरा भरा।
13: छवरा
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
15: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
15: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 4 2 44।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021230, 4021224, मोबाइल 9841445148।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
9: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
10: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खान पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम
1: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाइफ
1: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
3: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209073 मोबाइल 97463 06501
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Bifonia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
5: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
4: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
5: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
5: बाप्रे, यति धेरै जोखिम?
4: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
6: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त

0: एकछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: Ayah, madanya ama. Ayah ni,
1: Kie bahaya didi tapai lagi. Sunsu seni ki koso.
0: Hera na babu, hati dukni, pen gosni gorsa. Kali kali tu sasir nai garo. Ayah, kai, kie bahaya ki?
1: La didi, tisu bahne ta turun ta cek jat gari anus na. Aku swasta ku ta khayal gunu par sahi didi belai ma.
0: Jani tu bahne aga babu. Koi, kajani olai?
1: La didi. विशेषकर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियन द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850063780
0: यो मोबाइलले पनि तनावै दियो भन्या
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ
7: बुलाक जल भलुम तिन गुनाला न डुला
8: नेपाल ऋण खप्पै बिमगाछ क्याल भलुम प्रविधि से शोभा अल्मोनियम कोटेल साडा थिन रंगीन जस्ता पाता हुलास ब्युरा कलर सान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला
7: तिन गुनाला न डुला
8: हुलास मुसम अर्कुतिल दमाइसे

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9865067272
5: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201166 9560453348 9841238555 र 9560453357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
6: अब जापान ट्राई होइन स्योर गरौं
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
7: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बीसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
7: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
8: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मासिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
10: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
11: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङडी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिका सँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छुट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 स्थित वडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमजुङ भारतीय भूपसैनिक विकास समिति लमजुङ।

0: हेलो नमस्ते गुड आफ्टरनून सम्पूर्णलाई स्वागत छ आज बिहिबारे बसाइमा कार्यक्रम सञ्चालिका खुशी माया गुरु आज पनि हामी मसँगै कल टाइम लिएर तपाईँहरूको माझमा उपस्थित भइसकेको छु बिहिबारे बसाइमा छौं हामी आज हामी साथको साथै बार भिन्न भिन्न श्रृंखलाको साथमा तपाईँहरूको माझमा उपस्थित हुने गर्छौ आज पनि हामी उपस्थित भइसकेका छौं उपस्थिति सँगसँगै साथी पनि आइसक्नु भएको छ उहाँसँग कुराकानी गरौं हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ होला
1: नमस्ते म पाउनीबाट लक्ष्मी प्रसाद मिश्र बोल्दैछु
0: हजुर नमस्कार मिश्र लक्ष्मीजी
1: हजुर नमस्कार धन्यवाद
0: स्वागत छ हजुरलाई मर्सङ्गी कल टाइममा
1: धन्यवाद छ ल
0: हजुर अनि सन्चै आरामै हुनुहुन्छ
1: एकदम ठिकै छौँ यहाँलाई सन्चै होला नि हामी
0: हजुर हामी पनि ठिकै छौ सन्चै आरामै छु भन्न पर्यो अनि आज बिहिबारे बसाइमा तपाईँ सबैभन्दा पहिलो कलर हुनुहुन्छ आज है
1: हजुर
0: हुन्छ हामी आज बिहिबारे बसाइमा चाहिँ आज तपाईँहरूले कथा कविता मुक्त गजल तपाईँ आफूमा भएको प्रतिभाहरू चाहिँ प्रस्तुत गर्न सक्नुहुन्छ आज चाहिँ है
1: धन्यवाद अब म सान्दर्भिक कविता लिएर आएको छु हजुर लागि तयार पारिन्छ पहिलो अक्षर पाँच दोस्रो अक्षर सात फेरि तेस्रो पङ्क्ति पनि पार गरेर सत्र अक्षर तयार गरिन्छ यो राष्ट्रिय शिक्षक काउन्सिलमा केन्द्रीय सदस्य रहेको छु र यसका सदस्य हुनुहुन्छ दुर्ग अधिकारी भ्रमर कोदेवजी शिक्षा दिएको छु मैले एसोसिएसीले दिएको पूजा सुरु गरेँ
0: हजुर हुन्छ सुरु गर्नुहोस् लक्ष्मीजी
1: भोटेको सीमा भोटेको सीमा धेरैको ज्ञान

मुस्कान त सबैको छैन ओठमा र सुवा त्यस्तै र सुतै उद्धारमा डुब्ने उद्धारमा डुब्ने वीर गति रक्षक आँसु भेल पुस्ने राज्य।

0: ಗಂಗಾಲಿ ಐ ಹರಿಹರ ದಿಗಂಬಟ ಜನಮ ಸದ್ಗಂಗಾಲಿ ಐ ಧನ್ಯವಾದ
1: धन्यवाद छ लक्ष्मी जी निकै नै राम्रो सान्दर्भिक तपाईँले आज सुनाउनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद छ
0: धन्यवाद
1: हजुर हुन्छ अनि आज कार्यक्रम मार्फत कस कसलाई सम्झिन चाहनुहुन्छ
0: सर्वप्रथम त कुशल कार्यक्रम सञ्चालिका बहिनी त्यसपछि प्राविधिकमा रहने अनि मित्र अनि होल रेडियो मस्यादी जो जसले सुनेर बस्नुहुन्छ उहाँहरूलाई अब बहिनी गीत सुन्नमा अनुरोध गर्दै म विधान भन्न चाहन्छु नमस्ते
1: हस् हुन्छ धेरै धेरै धन्यवाद छ आउनुहुन्थ्यो लक्ष्मी प्रसाद मिश्रजी पाउँदीबाट उहाँले सान्दर्भिक अहिलेको देशसँग मिल्ने परिस्थितिसँग मिल्ने सान्दर्भिक चाहिँ सुनाएर आफ्नो प्रतिभालाई प्रस्तुत गरेर गइसक्नु भएको छ यसरी नै तपाईँहरू पनि आफ्नो प्रतिभालाई प्रस्तुत गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ टेलिफोन सम्पर्कमा 0665020 बाटो भएर हामी तपाईँहरूको पर्खाइमा नै छौं फर्कन मात्र एकजना साथी सँग हामीले कुराकानी गर्यौं तपाईँहरू पनि यसरी नै हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ टेलिफोन सम्पर्कमा र जति पनि टाढा रहनुहुने साथीहरू हुनुहुन्छ देश बाहिर रहनुहुने साथीहरू उहाँले हामीलाई कमेन्ट बक्स मार्फत जोडिन सक्नुहुन्छ र यसै क्रममा हामीलाई विष्णु खनालजीले लेखेर पठाउनु भएको छ हेलो सेज गुड मर्निङ के छ खबर सन्चै हुनुहुन्छ इट्स मी विष्णु खनाल फ्रम के लेख्नुभएको छ उहाँले अनि त्यसपछि तेह्रथुमबाट भन्नुभएको छ प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा मनको साथी जीवन कार्की विनिता दहाल सुवेदी गगन तेह्रथुम लिम्बुनी साझा दुर्गा कट्टाल पूर्वेली खुशी ममता पोया राजु भण्डारी पुष्प राई काली कमला ओनिम लिम्बु ढकाल धर्मराज लगायत सम्पूर्णलाई अब बस्ने कि समर्पण गर्न चाहन्छु बाई बाई सम्पूर्ण साथीहरूलाई विश्वकर्मा पूजाको शुभकामना भनेर भन्नुभएको छ धेरै धेरै धन्यवाद छ यति टाढाबाट सम्झेर हामीलाई कमेन्ट बक्सबाट मार्फत जोडिनु भयो र साथीहरू आज तपाईँहरूले थाहा नै छ होला आज असोजको 1 गते 2083 असोज 1 गते आज भने विश्वकर्मा पूजाको दिन र आज विश्वकर्मा पूजाको दिनमा त तपाईँहरू पक्कै पनि सवारी साधन चलाउनु हुने साथीभाइहरूले व्यवसाय गर्नुहुने साथीभाइहरूले पक्कै पनि पूजा आजा गर्नुभयो होला विश्वकर्माको पूजा गर्नुभयो होला ककसले पूजा गर्नुभयो तपाईँले कमेन्ट बक्समा लेखेर पठाउन सक्नुहुनेछ र हामीले पनि आज हाम्रो तर्फबाट पनि हामीले गर्नुपर्ने सबै कुरा हामीले गरिसक्यौं बिहान नै र तपाईँहरू आउन सक्नुहुन्छ टेलिफोन सम्पर्कमा 0665020 बाटो भएर र हामी आज बिहिबारे बसाईमा छौं आज बिहिबारे बसाईमा चाहिँ तपाईँले आफ्नो प्रतिभाहरूलाई प्रस्तुत गर्न सक्नुहुनेछ आज बिहिबारको बसाईमा कविता गजल तपाईँहरूसँग जस्तो सुकै जे सुकै भए पनि तपाईँले हामीलाई सुनाउन सक्नुहुनेछ तपाईँको आफ्नो साथीभाइहरूलाई सुनाउन सक्नुहुनेछ आउन सक्नुहुन्छ त्यसको लागि भने टेलिफोन सम्पर्कमा र तपाईँहरूसँग कविता गजलहरू केही छ भने पनि त्यस्तै मुक्तकहरू केही प्रतिभाहरू छ भने कमेन्ट बक्स मार्फत पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ हामी कमेन्ट मार्फत पनि तपाईँहरूको प्रतिभालाई प्रस्तुत गर्ने जमर्को गर्ने नै छौं र अहिले भने बीचमा एउटा सांगीतिक कोसेली राख्न चाहन्छु त्यसपछि पुनः जोडिने नै छौं अहिलेलाई भने यो सांगीतिक कोसेली स्वीकार्नुहोस्

0: हजुर आदरणीय साथीहरू, फेरि पनि यो साङ्गीतिक कोसेली पछि पुनः तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। सक्नुहुन्छ तपाईँहरू पनि टेलिफोन सम्पर्क मार्फत 0664-5020 बाटो भएर र सँगसँगै तपाईँले कमेन्ट बक्स मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ। आज पनि हामी बिहिबार बसाएमा छौ। आजको बिहिबार चाहिँ एकदम राम्रो दिन परेको छ है फेरि साथीहरू। आज चाहिँ के छ भने विश्वकर्म पूजा परेको छ। आज असोज महिनाको 1 गते, हरेक महिना असोजको 1 गते विश्वकर्माको पूजा पर्छ। तपाईँले कसले पूजा गर्नुभयो, कस कसले के केमा पूजा गर्नुभयो होइन, हामीले पनि आज पूजा गर्यो, पक्कै पनि तपाईँहरूले पनि आज पूजा आज गर्नुभयो होला, विश्वकर्मा बाबाको पूजा गर्नुभयो होला बिहानै उठेर। र साथीहरू तपाईँहरू यति बेला के गर्दै हुनुहुन्छ, समय कसरी बिताइराख्नु भएको छ, तपाईँहरू कार्यक्रम सुन्दै हुनुहुन्छ होला, पक्कै पनि तपाईँहरू लाइभ सुन्नुहुँदै हुन्छ होला भने कोही साथीहरू रेडियोबाट सुन्दै हुनुहुन्छ होला। यदि तपाईँहरू रेडियो सुन्ने साथीहरू हुनुहुन्छ भने अहिले हाम्रो केही दिन भएको छ, 10-12 दिन भइसकेको छ, हाम्रो रेडियोमा चाहिँ थोरै समस्या आएको छ अहिले इन्टरनेटको इन्टरनेट भन्नाले, यो इन्टरनेट भने यो होइन, हाम्रो इन्टर माथिको समस्या प्रब्लम भइरहेको छ बाहिर प्राविधिक तर्फतिर चाहिँ, त्यसमा पानी पसेको कारणले चाहिँ त्यो सफा गर्न पाएको छैन, बाहिरबाट मान्छे आएर सफा गर्नुपर्छ काठमाडौँबाट, त्यताबाट यो बाटोको समस्याले गर्दाखेरि मान्छे पनि आउनुभएको छैन अहिले, अब केही समयपछि उहाँ पक्कै पनि आउनुहुन्छ। आजबाट पृथ्वी राजमार्ग पनि खुलेको छ पूर्ण रूपमा, अब अझै सहज भएको छ थोरै थोरै भए पनि होइन, पहिरो गएको ठाउँ चाहिँ, अब चाहिँ पक्कै पनि उहाँहरू आउनुहुन्छ होला, हाम्रो यहाँ बनाइदिनुहुन्छ होला, त्यसपछि तपाईँहरूले राम्रोसँग प्रश्नसँग हाम्रो रेडियोहरू सुन्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ हामी एकदम क्षमा चाहन्छौ, म मेरो व्यक्तिगत तर्फबाट र हाम्रो सम्पूर्ण रेडियो युनिटको तर्फबाट चाहिँ क्षमा याचना गर्न चाहन्छु। हामीले तपाईँहरूको लागि चाहिँ हाम्रो कार्यक्रमहरू प्रष्ट रूपमा सुनाउनको लागि चाहिँ हामीले हाम्रो रेडियो समयमै मर्मत गर्न सकेको छैनौँ। यो अहिलेको विषम परिस्थितिले गर्दाखेरि पनि अहिले के मिलिरहेको छैन होइन, त्यसको लागि फेरि पनि पुनः माफी चाहन्छु। भन्दै यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ होला?
1: हेलो नमस्ते, गुड आफ्टरनुन,
0: कृष्ण लामाजी सन्चै आरामै हुनुहुन्छ?
1: हजुर सन्चै छु नि, तपाईँहरू सन्चै
0: हुनुहुन्छ? हजुर हामी एकदम ठिक छ। अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: हिजो रेडियो बनाएर आएको र आज सुनिरहेको नि।
0: हजुर धेरै धेरै धन्यवाद छ। अनि रेडियो कस्तो सुनिएको छ?
1: अझै गीतै सुनेछ नि त, म नगाएर पो रहेछ त।
0: त्यस्तै लाग्यो मलाई पनि, अब आउँदै गर्नु होला है त्यसरी नै। हाम्रो अब घाम लाग्यो भने अहिले अहिले यो पछिल्लो समय चाहिँ धेरै पानी परेको कारणले चाहिँ रेडियोमा अलिकति समस्या आएको हो, माथि उसमा पानी पसेर त्यसलाई अब बनाउनलाई चाहिँ हामीले मान्छे बोलाएको छौँ है। कहिले आउनुहुन्छ उहाँहरू त्यो चाहिँ थाहा भएन, तर आउनुहुन्छ होला एक दुई दिनमा, अहिले बाटो बिग्रेको कारणले गर्दाखेरि नि हो। तपाईँ आउनुभयो हिजो, धेरै खुसी लाग्यो भेटघाट हुँदा होइन, अब आज फेरि हिजो तपाईँ आउनुभयो, आज रेडियो राम्रो सुन्नेछ भन्नुभयो तपाईँले, झन् खुसी लाग्यो। त्यसरी नै फेरि पनि आउँदै गर्नु होला है त।
1: हवस् अब बनाउने मान्छे नबोलाइ नै हुन्छ, क्लियर सुनेछ?
0: ए हुन्छ, धेरै धेरै धन्यवाद छ। कस्तो खुसी लाग्यो, नत्र कति कम्प्लेनहरू आइरहेको थियो रेडियो किन बजेन है। अब त्यसको फेरि हाम्रो हातमा हुँदैन, हामीले राम्रो बजाउँछु भन्दा पनि अब माथि उसमै समस्या भएपछि चाहिँ हामीलाई नि अलिकति अप्ठ्यारो हुन्छ, बाहिरबाट मान्छे आउनै पर्ने हुन्छ बनाउनको लागि।
1: हजुर
0: तैपनि आज तपाईँले राम्रो सुनेको छ भन्दाखेरि एकदम खुसी लाग्यो छ है।
1: हजुर
0: हुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई जानकारी दिनुभएकोमा। अनि आज हामी बिहिबारे बसाइमा छौँ,
1: अब कथा सुनौ भन्ने अब टाइम लाग्छ, अरूले पालो दिनुपर्छ, म साथीहरू सम्झेर छुट्टिन्छु है।
0: होइन नि त्यस्तो, आज त टाइम सबैलाई एकदम जति सक्दो आफूले टाइम लिने हो आज त,
1: होइन अरूले पालो दिनुपर्छ,
0: त्यस्तो नियम पालना मेटाउनु हराउनु गर्नु हुँदैन, नियमको पालन त गर्नुपर्छ नि।
1: के भनेर पालना गर्ने त अब नियम,
0: अब तपाईँले जे जे जान्नुभएको छ त्यही भन्ने,
1: नत्र तपाईँले सुन्ने छैन होला गङ्गाको के अरे उगरको है।
0: हुन्छ मैले सुनेको छैन, ल ल सुरु गर्नु।
1: गङ्गाको कतिवटा खुट्टा हुन्छ?
0: ओहो त्यो त अब गङ्गा खोजेर जानुपर्ने हो नि त गङ्गालाई।
1: गङ्गाजलले टोकेछ अरे एउटालाई, अनि अनि डक्टर चाहिँ कुहिरे रहेछ अरे के, अनि अब कुहिरेले सोध्यो अब केले टोक्यो भनेर, अब गङ्गाको नाम मलाई पनि थाहा छैन, अङ्ग्रेजीमा तपाईँलाई थाहा छ?
0: हजुर
1: के भन्छ त गङ्गाटोलाई
0: अङ्ग्रेजीमा? अङ्ग्रेजीमा क्र्याब भनिन्छ।
1: अब त्यो भन्नु अब गङ्गाको नाम जानेन अरे त्यहाँदेखि अब केले टोक्यो भन्दाखेरि टु कटिङ प्लेट नो हेड एट लेग समथिङ फरवर्ड समथिङ ब्याक भनेर के अब त्यो अब दुईवटा टोक्ने अब कटिङ प्लेट दुईवटा पाखुरो हुन्छ नि त्यसले टोक्ने त त्यसले हो त्यसको टाउ पनि हुँदैन मुख पनि हुँदैन के अरे है
0: हजुर हो नि
1: त्यही
0: भएर तिन तिनवटा हुन्छ कि हो त्यसको होइन
1: आठवटा उठा हुन्छ नि टु कटिङ प्लेट नो हेड एट लेग मुभिङ द समथिङ फरवर्ड समथिङ ब्याक भनेर
0: धन्यवाद छ कस्तो खुसी लाग्यो अब यहाँ मलाई हाँसो लागिरहेको छ तर यो कार्यक्रममा त्यति साह्रो हाँस्न मिलेन अब एकछिनपछि कार्यक्रम सकेपछि म मजाले हाँस्नेछु अहिलेलाई भने तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि कार्यक्रम मार्फत आज कस कसलाई सम्झिन चाहनुहुन्छ त
1: सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई
0: हजुर तपाईँलाई धेरै धेरै धन्यवाद
1: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई
0: हजुर
1: अनि हाम्रो मर्चेन्डी होल टिमलाई
0: हजुर
1: साथीहरू सम्झिनु पर्दाखेरि पोखरादेखि लिएर ओम मनी सापकोटा हर्काबिर छन्टेल अनि टेकबहादुर कुँवर राई अनि के अरे टेकु छेत्री लक्ष्मीप्रसाद मिश्रा अघि नै आएर जानुभयो अनि कृष्ण गुरुङ चन्द्र लामा यामसारु मगर अनि कान्छाङ होलोङ अनि सुषमा दिदी अनि के अरे सरस्वती आरती अनि शोभा हाम्रो के अरे सम्झनाजी शङ्कर श्याम राम देव अनि मुना सलिना आइता छिरी नाम छुटेको सबैले सम्झिँदैछु भन्दै बिदा हुन्छ अरूलाई पालो दिनु पर्यो हस् त बाबाई
0: हस् त हुन्छ बाबाई धेरै धेरै धन्यवाद छ उहाँ हुनुहुन्थ्यो खुदी बगैँचाबाट कृष्ण लामाजी उहाँले चाहिँ निकै नै राम्रो एउटा कथा सुनाएर आफ्नो साथीभाइ इष्टमित्रलाई सम्झिएर गइसक्नु भएको छ यसरी नै तपाईँहरू पनि आफ्नो प्रतिभालाई प्रस्तुत गर्न चाहनुहुन्छ भने सम्पूर्ण श्रोतामा आज प्रस्तुत गर्न चाहनुहुन्छ सुनाउन चाहनुहुन्छ भने तपाईँहरू पनि यसरी नै हामीसँग जोडिन सक्नुहुनेछ भन्दै यति बेला फेरि पनि हाम्रो साथीहरूले कमेन्ट बक्स मार्फत हामीलाई कमेन्ट लेखेर पठाउनु भएको छ अतीत अन्जान राईले लेख्नु भएको छ हेलो दर्शन नमस्कार नमस्ते म पनि आज आए हजुरहरूको आत्मीय प्रोग्राममा म उही त हो हजुरहरूलाई माया गर्ने कान्छो अतीत अन्जन राई घर उदयपुर हाल काठमाडौँ भनेर लेख्नु भएको रहेछ अनि र यसै गरी उहाँकाले थुप्रै साथीहरूको नाम लेखेर पठाउनु भएको छ र लेख्नु भएको छ साथीहरू उषा किरण मुस्कान मन कुमारी कान्छी कुलुङ दीपा मगर काली कमला लिम्बुनी मीडिया प्रेमी निर्मला बनिमा राज खले मगर सोनिम शेर्पा जेनी लिम्बु मिसिङ रिवत रिमाल साम्पाङ अस्मिता भनेर लेख्नु भएको छ बन्तवा राई अनि रञ्जना रञ्जना बहिङ के लेख्नु भएको छ रञ्जना बहिङ राई समथिङ के लेख्नु भएको छ उहाँ यो रोमन यो चाहिँ मैले अलिक बुझेन पूर्णबहादुर तुलुङ राधिका अधिकारी दिदी पुष्पा अञ्जली राई सरला राई दिपेश कार्की सहयात्री उमेश अञ्जना राई रिमा थामी पूर्णिमा तुलुङ राई नाम छुटेको सबैलाई सम्झन छ भनेर लेख्नु भएको छ पक्कै पनि यो कार्यक्रम तपाईँको साथीहरूले पनि सुनिरहनु भएको छ भने उहाँहरूले पनि पक्कै यो कार्यक्रम सुनिसक्नु भएको छ त उहाँले आफ्नो नाम सुनिसक्नु भएको छ तपाईँको तर्फबाट म पनि मेरो रेडियोको युनिटको तर्फबाट सम्पूर्णलाई धेरै धेरै सम्झना भनेर भन्न चाहन्छु र यति बेला फेरि पनि कोही साथी टेलिफोन सम्पर्क मार्फत हामीसँग जोडिसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो नमस्ते कहाँबाट
2: हेलो सञ्चालिका खुसीजी नमस्कार गुड आफ्टरनुन
0: गुड आफ्टरनुन हजुर तपाईँको शुभ नाम
2: मेरो शुभ नाम टेकबहादुर पुमा राई म बोल्दैछु उदयपुरबाट हजुर आज आउनु भएछ हजुरलाई धेरै धेरै धन्यवाद खुसीजी
0: हजुर धेरै धेरै धन्यवाद छ अनि स्वागत छ टेकबहादुरजी
2: हजुर हुन्छ
0: हजुर के छ नयाँ नौलो हालखबर
2: हजुर नयाँ नौलो त अब हालखबर त ठिकै छ खुसीजी अब उदयपुरमा चाहिँ अघिसम्म चाहिँ घाम लाग्दै थियो अनि अहिले चाहिँ शीतल मौसम छ खुसीजी
0: हजुर हुन्छ खुसी लाग्यो शीतल छ भन्दाखेरि हाम्रो पनि अहिले यतातिर हल्का शीतल भइरहेको छ अघि घाम चर्को घाम लागेको थियो
2: अनि हजुरहरू सबैजना आराम कुशलै छन् हुनुहुन्छ खुसीजी
0: हजुर हामी एकदम सबैजना एकदम ठिकै आरामै छौ भन्न पर्यो
2: आज असोज एक गते पनि हो आज जय विश्वकर्माको अवसरमा पनि हजुरहरूलाई पनि मेरो तर्फबाट चाहिँ शुभकामना दिन चाहन्छु है खुसीजी
0: हजुर हुन्छ हजुरलाई पनि धेरै धेरै शुभकामना हजुरले पनि पक्कै आज विश्वकर्मा पूजा गर्नुभयो होला
2: हजुर मैले बिहानै गरिसकेको
0: हजुर हुन्छ आज पनि हामी बिहिबारको बसाईमा छौ टेक बहादुर चाहिँ तपाईँले सुनिसक्नुभयो कार्यक्रम सुन्दै हुनुहुन्छ भने जानकारी प्राप्त गरिसक्नुभयो होला
2: हजुर आज त कथा भन्नुपर्ने होला कविता कथा भन्नु चाहिँ मलाई आउँदैन अब यसो गीत गाउनु मिल्छ नि होइन
0: हुन्छ मिल्छ आज कथा कविता मुक्त गजल गीत तपाईँले तपाईँसँग भएको प्रतिभा जुनसुकै पनि तपाईँले आज हामी माझ प्रस्तुत गर्न सक्नुहुन्छ
2: अझ म प्रतिभा नै गाउँछु नि त आज गीत गाउँछु
0: हुन्छ ल सुरु गर्नु
2: हुन्छ मायालु तिमी टाढा छौ मन बुझौ कसरी मायालु तिमी टाढा छौ मन बुझौ कसरी सम्झना मात्रै आइरहन्छ किन हो यसरी सम्झना मात्रै

कटारी हुँदै आउनु है काठमाडौँ शहर, कटारी हुँदै आउनु है काठमाडौँ शहर, गजबारी दैले गोठैमा गाई बसी धुनी, गजबारी दैले

0: सुनाउनुभयो, सम्पूर्ण साथीहरूले पनि सुन्नुभयो होला, उहाँले पनि पक्कै पनि मनोरञ्जन लिनुभयो होला। तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हुन्छ हजुर, आज कार्यक्रम मार्फत कस कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर हुन्छ खुसीजी, सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय सञ्चालिका खुसीजीलाई नै यो बत्ने गीतमा सम्झन चाहन्छु। अनि हजुर हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पार्विधिकमा साथ दिनुहुने पार्विधिक मित्रज्यूलाई, अनि सञ्चालिका हाम्रो लक्ष्मीजीलाई, अनि त्यसपछि हुनुहुन्छ धरान विष्णु पादुकामा हुनुहुन्छ आदरणीय दाजु रोशन फुलाहाङ राई, अनि उदयपुर बेलदार निवासी चौनबास सञ्चालिका आरजे तारा गदल रसाइली, शम्भु कटवाल दाजु, भाइराज झले मगर, मीना चामलिङ राई, खोटाङ बारा पोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई, अनि त्यसपछि धनकुटा निवासी बहिनी जेनु बान्तामा राई, सञ्चालिका आरजे निर्मला कुमारज्यूलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्चाङ्गी एफएम 95 MHz चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर कुमार राई अहिलेलाई छुट्टिन्छु। ओके, बाई बाई।
0: हस् हुन्छ, बाबाई। वान टू टेक बहादुर कुमार राई चाहिँ उदयपुरबाट, उहाँले निकै नै समुद्र आवाजमा आफ्नो प्रस्तुति प्रस्तुत गरेर गइसक्नु भएको छ। आज पनि हामी बिहिबारको बसाईमा छौं, बिहिबारे बसाईमा यसै गरी तपाईँहरूले पनि आफ्नो प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। गजल, कविता, मुक्त, गीत पनि गाउन सक्नुहुन्छ। तपाईँहरूसँग जे प्रतिभा छ त्यसैलाई नै तपाईँहरूले प्रस्तुत गर्न सक्नुहुनेछ। आज पनि हामी तपाईँहरूको माझमा हामीले अब छोटो व्यापारिक विश्राम राख्ने बेला भइसकेको छ। यति बेला हाम्रो स्टुडियो घडीमा 1:31 गइसकेको छ। त्यसपछि पुनः तपाईँहरूको माझमा हामी उपस्थित हुने नै छौं। अहिलेलाई भने छोटो व्यापारिक विश्रामसँगै एउटा सांगीतिक कोसेली स्वीकार्नुहोस्।

0: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात दिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिका सँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112229। सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमजुङ भारतीय भूपसैनिक विकास समिति लमजुङ। कृषि विकास कार्यालय लमजुङको सूचना।
1: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गतेभित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
0: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
1: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
0: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रू 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
0: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, करचुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
0: मोबाइल नम्बर 9856045230 र 9856080140।
1: ब्युटिसियन तालिम सञ्चालन हुने सम्बन्धी सूचना। सिटी भिटी खुदीको आयोजनामा सौन्दर्य कर्मी तालिम सञ्चालन हुने भएकोले इच्छुक व्यक्तिहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक सिटी भिटी खुदी तालिम सौन्दर्य कर्मी तालिम, न्यूनतम सहभागी संख्या 20 जना। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, बेसी शहर 7, लमजुङ। सम्पर्क लमजुङ उद्योग वाणिज्य संघको सचिवालय। सम्पर्क नम्बर 0665201056, मोबाइल 9846093348। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्नुहोला।

हजुर, सम्पूर्ण साथीहरूलाई पुनः स्वागत गर्न चाहन्छु। मसँग कल टाइममा यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि तपाईँ रहन सक्नुहुन्छ टेलिफोन सम्पर्कमा हामीसँग 0665020 बाटो भएर। र आज हामी बिहिबारे बसाएमा छौं। तपाईँले सुनिसक्नु भएको छ कार्यक्रममा हामीसँग तीनजना साथी जोडेर गइसक्नु भएको छ। उहाँहरूले आफ्नो प्रतिभालाई प्रस्तुत गरेर गइसक्नु भएको छ। यसरी नै उहाँहरूले जसरी नै तपाईँहरू पनि आफ्नो प्रतिभालाई प्रस्तुत गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ टेलिफोन सम्पर्क मार्फत हामीसँग, र तपाईँहरूले कमेन्ट बक्स मार्फत पनि हामीसँग जोडिन सक्नुहुन्छ। हामीसँग थुप्रै साथीहरूले कमेन्ट लेखेर पठाउनु भएको छ। मैले आधा कमेन्ट त पढेर तपाईँहरूलाई सुनाइसकेको छु, फेरि पनि यहाँ म तपाईँहरूको माझमा साथीहरूको कमेन्टलाई राख्न चाहन्छु। तर यहाँ जति पनि कमेन्ट चाहिँ म पढ्न लागिरहेको छु, यो कमेन्ट चाहिँ सम्पूर्ण साथीहरूले चाहिँ यो कमेन्टमा चाहिँ जति पनि साथीहरू पठाउनु भएको छ, यो कमेन्टमा कमेन्ट गर्नुहुने साथीहरू चाहिँ टेलिफोन सम्पर्कबाट पनि हामीसँग जोडेर गइसक्नु भएको छ है। उहाँहरू हुनुहुन्छ अतीत रञ्जन राईको पनि मैले अघि नै तपाईँहरूलाई पढाएर सुनाइसके। टेकबहादुर पुमाजीले चाहिँ अघि भर्खर हामीसँग टेलिफोन सम्पर्कमा जोडिनु भएको छ, उहाँको यो पनि म एकचोटि पढेर चाहिँ सुनाउन चाहन्छु। सञ्चालिका खुसीजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर भनेर लेख्नु भएको छ, उदयपुरबाट भनेर लेख्नु भएको छ। उहाँ अघि भर्खर मात्रै हामीसँग टेलिफोन सम्पर्कमा जोडेर गइसक्नु भएको छ, उहाँलाई पुनः धन्यवाद दिन चाहन्छु। त्यसै गरी एम सरोजी लेख्नुहुन्छ, नमस्ते छोरले है, म पनि सुन्दैछु तनहुँबाट भनेर लेख्नु भएको छ, धेरै धेरै धन्यवाद छ। यसै गरी लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, जय जोडे उमरसिंहदेव, विश्वकर्मा पूजाको हार्दिक शुभकामना। उहाँ पनि सबभन्दा पहिलो कलर हुनुहुन्छ हाम्रो। त्यसै गरी देवेन किशोर अन्छान लेख्नुहुन्छ, मानव जातिमा छुवाछुत र विभेद गर्नुको मुख्य कारण अज्ञान र रूढ़िवादी समाज अनि उनीहरूकै लैलैमा लागेर आज पनि यो जाति र त्यो जाति भन्दै उफ्रिनेहरू जतिलाई विश्वकर्म पूजाको शुभकामना। देवेन किशोर अन्छान भनेर लेख्नु भएको छ, प्रवासी भनेर लेख्नु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु कमेन्ट बक्स मार्फत यसरी हामीसँग जोडिनु भएकोमा। अनि साथीहरू, आज चाहिँ एउटा कुरा चाहिँ मलाई भन्न मन लागेको विशेष कुरा के हो भने, अरू दिनमा चाहिँ जसरी हामीलाई समय चाहिँ एकदम ढिलो ढिलो जस्तो गएको जस्तो महसुस हुन्थ्यो मलाई चाहिँ होइन, तर आज चाहिँ तपाईँहरूसँग कुराकानी गरिराख्दाखेरि चाहिँ मलाई यो के आज चाहिँ एकदम समय नै एकदम छोटो भएको जस्तो महसुस भइरहेको छ। र फेरि पनि साथीहरू आउन चाहने साथीहरू जो चाहिँ कुराकानी गर्न चाहनुहुन्छ टेलिफोन मार्फत, आफ्नो साथीभाइ सम्झिन चाहनुहुन्छ, उनीहरूको लागि म छिटोभन्दा छिटो आउनुहोला भनेर भन्न चाहन्छु। किन भन्दै यति बेला हाम्रो स्टुडियो घडीमा 1:43 गइसकेको छ, अब थोरै समय मात्रै छ हामी त तपाईँ हामी कुराकानी गर्ने समय छोटो मात्रै छ, त्यस कारणले छिटोभन्दा छिटो आउनुहोला भनेर म चाहन्छु भन्न चाहन्छु। र तपाईँहरूले कविता गजल मुक्त तपाईँसँग जे छ प्रतिभा त्यसलाई कमेन्ट बक्स मार्फत पनि तपाईँले लेखेर पठाउन सक्नुहुन्छ, हामी पढ्ने नै छौं। र आज तपाईँहरूलाई लाग्न सक्ला अब सुन्दाखेरि के भयो, आज किन यस्तो आवाज आइरहेको छ भन्ने लाग्ला, अलिकति आज थोरै समस्या भएको कारणले गर्दाखेरि व्यक्तिगत रूपमा समस्या भएको कारणले गर्दा आज थोरै बोलीचाली गडबड भइरहेको छ है, त्यसको लागि म क्षमा चाहन्छु। र कमेन्ट बक्समा पनि मैले साथीहरूलाई सम्झिसकेको छु, पढिसकेको छु सम्पूर्ण साथीहरूको कमेन्ट पनि। तपाईँहरू टेलिफोन मार्फतबाट हामीसँग आउन सक्नुहुन्छ, टेलिफोन सम्पर्कबाट तपाईँको साथीभाइलाई सम्झिन, आफ्नो प्रतिभालाई सम्पूर्ण श्रोताको माझमा तपाईँ आफ्नो प्रतिभालाई प्रस्तुत गर्न चाहनुहुन्छ भने यो प्लेटफर्म भनेको तपाईँहरूको लागि नै हो। तपाईँहरूले टेलिफोन सम्पर्कमा आएर आफ्नो प्रतिभालाई मजाले आनन्दसँग ढुक्कले तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। टेलिफोन सम्पर्कमै बाटो मात्रै तपाईँले चाहिँ आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुन्छ है। त फेरि तपाईँले कमेन्ट बक्स मार्फत लेखेर पठाएको कमेन्ट चाहिँ जुन चाहिँ प्रतिभाहरू तपाईँले लेखेर पठाउनुहुन्छ हामी पढ्छौं, हामीले पक्कै पनि पढ्छौं, नपढ्ने होइन, तपाईँको प्रतिभा सम्पूर्ण श्रोतामाझ हामी पुर्याउने नै छौं। तर जसरी नै तपाईँले आफ्नै आवाजमा प्रस्तुत गर्नुहुन्छ, सम्पूर्ण साथीहरूलाई मनोरञ्जन दिलाउनुहुन्छ, त्यसरी नै तपाईँले आफैले नै प्रस्तुत गर्नुभयो भने साथीहरूले मनोरञ्जन लिनुहुन्छ, उनीहरूको पनि अरू अन्य साथीहरूको पनि हौसला बढ्छ, ओहो यहाँ चाहिँ आफ्नो प्रतिभा प्रस्तुत गर्ने ठाउँ रहेछ है, हामी पनि केही गरौं न, केही भनौं न, उहाँ साथीहरूले यसरी प्रस्तुत गरिराख्नु भएको छ, हामी किन नगर्ने त भनेर अरू साथीहरूलाई पनि हौसला मिल्न सक्छ। र तपाईँहरूले पनि आफ्नो प्लेटफर्म पाउनुहुन्छ एउटा आफ्नो प्रतिभा प्रस्तुत गर्ने है, अनि त्यसको लागि चाहिँ तपाईँ हामीसँग टेलिफोन सम्पर्कमा नै आउनुपर्ने हुन्छ। तपाईँहरू टेलिफोन सम्पर्कमा आउँदाखेरि टेलिफोन व्यस्तता भयो भने धेरै साथीको कारणले गर्दाखेरि व्यस्त हुन सक्छ, सबै साथीहरूले एकैचोटि ट्राई गरेको हुन्छ, एकैचोटि गर्दाखेरि व्यस्त भन्न सक्छ, त्यसमा चाहिँ तपाईँहरूले
गरिराख्नु ट्राई गरिराख्नु पर्छ। ट्राई गरिराख्दाखेरि चाहिँ पछि लाग्न सक्छ, एकजना साथीसँग कुरा गरिसकेपछि अर्को साथीसँग कुराकानी गर्दा चाहिँ कुरा लाग्न सक्छ टेलिफोन। र यसरी नै तपाईँहरूको माझमा चाहिँ हामी साताको साथ बढाउने गर्छौं है, भिन्न भिन्न श्रृंखलाको साथमा। आज चाहिँ हामी बिहिबारे बसाईमा छौं र आज बिहिबारे बसाईमा घाम झुल्क्या झै गरी आउने गर्छु म तपाईँहरूको माझमा बेला बेला है। तपाईँहरूलाई लाग्ने गर्छ कहाँ जान्छ होला, किन आउँदैन, कहिले कहीँ आउँछ, फेरि आउँदैन, हराउँछ भन्ने लागेको होला। अब त्यसमा पनि विशेष कारण हुन्छ, हामी कतै गएको हुन्छ, कुनै कार्यक्रमतिर गएको हुन्छ, अन्यतिर व्यस्त भएको हुन्छ, त्यस कारणले गर्दाखेरि तपाईँहरूको माझमा उपस्थित हुन समय समय नै आउने गर्छु। यसरी सधैँ आउन सक्दिनँ, त्यसको लागि क्षमा चाहन्छु। सकेसम्म चाहिँ आउने प्रयास गरिराखेको हुन्छु, गर्छु पनि है। र यति भन्दै यति बेला तपाईँहरूको माझमा एउटा छोटो सांगीतिक कोसली राख्न चाहन्छु, त्यसपछि हामी बिदा माग्ने बेला पनि नजिक आइसकेको छ। एउटा सांगीतिक कोसेली सांगीतिक कोसेली राख्ने भन्दा पनि तपाईँसँग हामी बिदा मागेर नै अब सांगीतिक कोसेली राख्छौं। मलाई लाग्छ अब साथीहरू जोडिनुहुन्न होला, किनभने समयले नेटो काटिसकेको छ, 1:47 गइसकेको छ। अब हामीले यस बीचमा फेरि समाचारलाई पनि प्रसारण गर्नुपर्ने हुन्छ, त्यसको तयारीको लागि पनि हामीले तपाईँलाई अब बिदा माग्ने बेला भइसकेको छ। साथी आउनुभएको भए 2 मिनट कुराकानी गर्नु मिल्थ्यो, 1:47 गइसकेको छ, तर साथीहरू अब जोडिनुहुन्न होला भन्ने मलाई लागिसकेको छ। र सँगै साथीहरू अब कमेन्ट बक्स मार्फत पनि दिनुभएको छैन आज साथीहरू, थोरै मात्रामा साथीहरू अब आज म कार्यक्रममा आए, साथीहरूलाई म आए नरमाइलो लाग्नु भयो कि अब कहिलेकाहीँ आउने मान्छे आउँदाखेरि चाहिँ खै भन्ने लाग्नु भयो कि के लाग्नु, साथीहरू अझ धेरै साथीहरू आउनुभएको छैन। साथीहरूलाई म के भन्न चाहन्छु भने रेगुलर रूपमा यसरी नै माया गरिराख्नु होला होइन, जति साथीहरू आउनुभयो माया गरिराख्नु होला कार्यक्रम सुनेर। अब कार्यक्रम अघि भर्खर लामाजीले भन्नुभयो आज राम्रोसँग सुनिएको छ रेडियो भनेर, रेडियो सुन्ने साथीहरूलाई चाहिँ क्षमा पनि माग्न चाहन्छु, किनभने हाम्रो रेडियो चाहिँ पानी पसेको कारणले चाहिँ थोरै समस्या भएर चाहिँ अहिले कहिले सुन्ने कहिले नसुन्ने भएको छ। पक्कै पनि अब केही दिनमा बन्नेछ, अब नयाँ मान्छे आउँदै हुनुहुन्छ, दाईहरू तलबाट बनाउनको लागि काठमाडौँबाट, उहाँहरू आएपछि चाहिँ पक्कै पनि बन्छ भन्ने मलाई लागेको छ। र आज फोन गर्ने हाम्रो साथीहरू हुनुहुन्थ्यो लक्ष्मीप्रसाद मिश्रजी हुनुहुन्थ्यो पाउँदीबाट, उहाँले निकै नै राम्रो सान्दर्भिक अहिलेको विषम परिस्थितिसँग मिल्ने अहिलेको यो समय अनुकूल मिल्ने चाहिँ उहाँले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी कृष्ण रामाजीले निकै नै राम्रो गङ्गरको कथा सुनाएर जानुभयो र टिका टेक पुमा बहादुर पुमा राई उदयपारबाट हुनुहुन्छ, उहाँले पनि निकै नै राम्रो समुदुर आवाजमा सांगीतिक कोसेली प्रस्तुत गरेर जानुभयो। सम्पूर्णलाई चाहिँ मेरो व्यक्तिगत तर्फबाट र मेरो होल युनिटको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसरी नै आउँदै गर्नुहोला, कार्यक्रममा जोडिँदै गर्नुहोला र सँगसँगै कमेन्ट बक्स मार्फत पनि जोडिनु भएको सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अनलाइन मार्फत अनि हाम्रो पात्र मार्फत अनि रेडियो मार्फत ज जसले चाहिँ हाम्रो रेडियो सुन्नुभएको छ, रेडियो सुनिराख्नु भएको छ, निरन्तर सुनेर साथ दिनुभएको छ, सम्पूर्ण साथीहरूलाई व्यक्तिगत तर्फ सँगसँगै हाम्रो युनिटको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो आवाजलाई सम्पूर्ण साथीहरू माझ पुर्याउने जमर्को गर्नुहुने प्राविधिक मित्र दिलुलाई पनि धन्यवाद दिँदै आजको बिहिबारे बसाईबाट तपाईँहरूको माझबाट म कार्यक्रम सञ्चालिका खुशी माया गुरुङ पनि विदा हुन चाहन्छु। रेडियो मर्सिङ दी 95 MHz इन्टरनेट अनलाइन रेडियो मर्सिङ दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेन्जी एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0663520152
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामीको हात दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस्ट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272

0: Mania,
1: Extreme Energy Drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको नर्सिङ्गी बुलेटिनमा म खुशीको स्वागत छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री राहत कोषमा 1,000 रूपियाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 1,00,000 रूपियाँ प्राप्त गरेका छन्। आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ। सो क्रममा प्रधानमन्त्री राहत कोषमा 1,000 रूपियाँ दिएका ग्राहकलाई 1,00,000 रूपियाँ उपहार परेको हो। उनको कुपन नम्बर 0426184770620 रहेको छ। सरकारले हरेक 15-15 दिनमा घोषणा गर्नुपर्ने यो कार्यक्रमको विजेता यसपटक मासिक रूपमा घोषणा गरिएको हो। 10 भदौको बाढ़ीका कारण 16 भदौको कार्यक्रम धकिलिएको थियो। शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले गएको मंगलबारदेखि आरोहण शुरू गरेका हुन्। 39 समूहमा 342 जना पुरूष र 124 जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन्। आधार शिविरमा लामा गुरूले पूजा गरेर आरोहणको सायद गरिएको आरोहीका सहयोगी बीस बहादुर गुरूङले जानकारी दिनुभयो। आरोहीहरूले अबको 1-2 दिन 3 हप्ताभित्र आरोहण गरिसक्ने गुरूङको भनाइ छ। यो याममा नेपाल सरकारले मनासलु आरोहण गर्नेहरूबाट 29,24,48,000 रूपियाँ राजस्व संकलन गरेको पर्यटन विभागले जनाएको छ। मनासलु आरोहण गर्ने आरोहीको संख्या अहिलेसम्मकै उच्च हो, साथै राजस्व पनि अहिलेसम्मकै धेरै हो। गोर्खाको चुनमुगरी गाउँपालिका एक सामा गाउँमा रहेको मनासलु सन् 1956 मे 9 देखि आरोहण गर्न शुरू गरिएको थियो। समुद्री सतहबाट 8,163 मिटर अग्लो यो विश्वकै 8 अग्लो हिमाल हो। देशका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोला बहाव बढ़ने र आकस्मिक बढ़ेको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ रसुवा शंखुवासभा भोजपुर दोलखा सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक रसुवा नुवाकोट काठमाण्डु भक्तपुर ललितपुर गोर्खा धादिङ तनहुँ लमजुङ कास्की स्याङ्जा पर्वत बागलुङ म्याग्दी भसाङ बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदीमा बहाव बढ़ने सम्भावना छ। वर्षाका कारण जलसतह बढ़न सक्ने र साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। विशेष गरी नदी तटीय क्षेत्र खोला किनार र बाढ़ीको जोखिममा रहेका बस्तीका बासिन्दाले वर्षको समयमा अनावश्यक रूपमा नदी तथा खोला पार नगर्न र जलसतह बढ़ेको अवस्थामा सुरक्षित ठाउँतर्फ जान महाशाखाले अनुरोध गरेको छ। आज सुनको भाव 2,300 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार सुन आज 2,79,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव तोलामा 60 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ। भोटेकोशी बाढ़ीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गत 191 वटा गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमको अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक सहचालक र यात्रु गरी 344 व्यक्ति बेपत्ता भएका छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरूणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस 1 मेट्रिक मिनी ट्रक 2 जीप कार कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासङ लामो यातायात प्रणाली बालाजुका 19 बस क्षति हुँदा 21 व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता भएका छन्। यसै गरी हिमालयन यातायात कम्पनीको 4 ट्रक 16 कन्टेनर 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता भएका छन्। नेपाल टिपर तथा ट्रक व्यवसाय समिति अन्तर्गत 7 टिपर 22 कन्टेनर 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता भएका छन्। नारायणी यातायात व्यवसाय कम्पनी प्राणीको 51 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीको 9 माइक्रो बसमा क्षति पुगेको
छ। दिउँसो 2 बजेको मर्सिङ्गी बुलेटिन अहिलेलाई सक्यो। साँझ 6:35 बजेको मर्सिङ्गी समाचारमा हाम्रो भेट हुने नै छ। तपसम्मको लागि प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 98465256233 र 98016177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक फोडे। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665204599।

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: बेसी सहरी खोली रेडियो मर्सिङ दुर्ग्याले यो भाषा कत्ते छाबा कुए खैमु खोजिन तिङ अल्छ्यो
10: ए 26 तिसे घरी बालोटी र रेडियो मर्सिङ दिङ गेन ओ अल्छ्यो
11: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ कहाँ जाने होला है?
8: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन? के तनाव दियो ए खुसी?
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Media Extreme Energy Drink.
1: ओहो दाइ, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त
1: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
2: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
4: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98564-46662
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
6: जय श्री राम जय श्री राम
7: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
6: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ
6: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
7: हो नि भाउजू
8: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
8: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
3: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्रीराम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ
0: सम्पर्क मोबाइल नम्बर 98464-55 94

0: Mania Extreme Energy Drink.
1: 아니, 쿠시, 그 한조. 아까도 전에 푸디를 러스터 데크투다.
2: 한이다, 카스테케 요인아디디. 람중 에그로비 컨선 드와라 우파디드 수드다 람중 마하. 비하나 벨루카 다이닉 에킥 삼차 한이가리고수.
1: 아니, 마하사이 수드다라 오르가닉 네 홀라라.
2: 호니 디디. 람중 마하다. 1350 미터 우사이마. 아프네 펌마 정갈이 스로드바다. 우파디 카티키 오르가닉 마하호.
1: 마하바이크 어루 키케 파인트데 해.
2: 대하타 जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
8: मर्सिडिज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सिलिमी जलविद्युत आयोजनाको सुरुङमा फेला परेका पाँच जनाको शव परिवारलाई हस्तान्तरण। बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। नेपालले संयुक्त राष्ट्र संघको महासभामा हिमाली संकट र जलवायु विपत्तिको मुद्दा प्रमुखताका साथ उठाउने। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने। सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम। बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने। विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो। र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्था लिएर तीव्र आलोचना। नेपाल खबरमा अब पूरा खबर। सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका पाँचवटा शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारहरू श्यामबाल थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित भएका मध्ये 1515 जनालाई नुवाकोट र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। नेपालले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु न्याय, क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाको रूपमा उठाउने भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईले जलवायु संकटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने जानकारी दिनुभएको हो। नेपालले फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायत संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। साथै जलवायु उत्थानशील पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपील गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्यूयोर्कमा नेपालले सगरमाथा टू सी विषयमा उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्नेछ, जसको मुख्य उद्देश्य हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय ध्यान खिच्नु रहेको छ। महासभाको उच्च स्तरीय हप्ता अन्तर्गत हुने जनरल डिबेटलाई प्रधानमन्त्री वीरेन्द्र शाहले सम्बोधन गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 अमेरिका प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्कनेछ। सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यस ऐको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याजदर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढ़ी ब्याज दिन पाउने छैनन् भने बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकरण गरी पुनः ब्याज लगाउन नपाइने र हर्जना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सीधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ। पूर्वी नवलपरासीको हुपिसेकोट गाउँपालिका 6 रहेको घाँडी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञहरूले गरेको स्थलगत अध्ययन अन्त तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खानिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मदत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पक्षीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएकोले धुवा निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रेल वा भिडियो बनाउने वाहनामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556 94 33 4 93 555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेता घोषणा गरेको हो भोटे कोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रूपियाँ पाएका हुन् भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र कात्यायनी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका हुन् आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 सञ्चालनमा ल्याएको हो विदेशको खबर विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्ताएको संयुक्त राष्ट्रसंघले जनाएको छ विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ़दै गएको छ समाचार संस्था एएफपीका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ प्रतिवेदनले विश्वभरि नै हिम नदीहरू खुम्चिँदै गएको भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ सन् 2023 देखि 2025 सम्मको अवधिमा मात्रै हिम नदीहरूले झण्डै 104 गिगाटन बराबरको बरफ गुमाएका छन् जुन लगातार चौथो वर्षको उल्लेखनीय गिरावट हो डब्ल्यूएमओकी महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डार घट्नुलाई गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ एल निनोको प्रभावले यो जोखिम अझ बढ़ाउने उहाँको चेतावनी छ हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो यस्ता जोखिमको पूर्वानुमान र जलचक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको प्रतिवेदनमा जोड़ दिएको छ अब खेल खबर पछि शनिबारदेखि जापानमा औपचारिक रूपमा शुरू हुन लागेको 20 औं एसियाली खेलकुदमा खेलाड़ीहरूको आवास व्यवस्थालाई लिएर तीव्र आलोचना शुरू भएको छ नागोया शहर र आईसी फ्रेक्चरमा आयोजना भइरहेको प्रतियोगिताका लागि हजारौं खेलाड़ीहरूलाई काठका कन्टेनर शैलीका छाप्राहरूमा राखिएको पछि विरोध भएको हो कोरिया बास्केटबल संघका उपाध्यक्ष जुङ जे योङले बसोबासको यो व्यवस्था अहिलेसम्मकै सबैभन्दा खराब रहेको बताउनु भएको छ उहाँका अनुसार 6 फिट 7 इन्च भन्दा अग्ला खेलाड़ीहरूले ओछ्यानमा खुट्टा सिधा तन्काउन समेत पाएका छैनन् दक्षिण कोरियाका एक खेलाड़ीले त कोठामा पानी चुहिएको भिडियो पोस्ट गर्दै सहयोगको याचना गरेका छन् यसपटक अनुमानभन्दा बढ़ी अर्थात 17,000 भन्दा धेरै खेलाड़ी तथा पदाधिकारीहरू सहभागी भएपछि सयाको अभाव देखिएको हो आयोजकले 2,000 पाउनका लागि कन्टेनर छाप्रा झण्डै 5,000का लागि इटालियन क्रूज जहाज र बाँकीका लागि होटलको व्यवस्था मिलाएका छन् तर प्रतियोगिताको औपचारिक शुरूआत अघि नै फितलो व्यवस्थापनको चौतर्फी आलोचना भइरहेको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको सब परिवारलाई हस्तान्तरण बाढ़ीमा विपताउनेको संख्या 6,150 जना पुग्यो नेपालले संयुक्त राष्ट्रसंघको महासभामा हिमाली संकट र जलवायु वित्तको मुद्दा प्रमुखताका साथ उठाउने प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम ब्याज बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्थालाई लिएर तीव्र आलोचना
3: काली नदीको शिर,
1: मणि चूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481, वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: कृषि मन्त्र नार्ट सँग।
1: बाढीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाभित्र बिग्रिएका संघीय सड़कको मरमतलाई प्रभावकारी बनाउन सड़क सुझाव एप संचालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सड़क डिभिजन काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा संचालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार काठमाडौँ उपत्यकाभित्रका नागरिकले संघीय सड़क अन्तर्गतका बिग्रिएका सड़कको मरमत सम्बन्धी गुनासा तथा सुझाव एप मार्फत दर्ता गर्न सक्नेछन्। एप मार्फत दर्ता गरेका गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। काठमाडौँको भिरकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी 2026 शुरू भएको छ। सभामुख डीपी अरियालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख डीपी अरियालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो। जग्गा तथा आवास निर्माण सम्बन्धी विभिन्न सामग्री, सेवा तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ। प्रदर्शनीमा आवास निर्माण तथा जग्गा सम्बन्धी विभिन्न पक्षबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ। काठमाडौँ महानगरपालिकाले भूमि व्यवस्थापन र शहरी योजनालाई प्रविधि मैत्री बनाउन भू उपयोग वर्गीकरणको प्रक्रिया अघि बढ़ाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको भू उपयोग परिषदको बैठकले जग्गाको वास्तविक अवस्था, स्वामित्व र उपयोग सम्बन्धी विवरणलाई भौगोलिक सूचना प्रणाली अर्थात जीआईएसमा एकीकृत गर्ने निर्णय गरेको हो। यसबाट महानगरको राजस्व, विपद व्यवस्थापन र नागरिक सेवा प्रवाह तथ्यमा आधारित हुने अपेक्षा छ। घरधुरी सर्वेक्षणका लागि ड्रोन र डीजीपीएस प्रविधिको प्रयोग गरी अहिलेसम्म 2,10,976 भवन र 12,811 सड़कको डिजिटल नक्साकन गरिएको छ। जसमध्ये 2,800 भन्दा बढ़ी सड़कको वैज्ञानिक नामकरण गरी डाटाबेसमा प्रविष्ट गरेको छ भने 25,000 भन्दा बढ़ी भवनको प्रमाणीकरण भइसकेको नापी अधिकृत अशोक श्रेष्ठले जानकारी दिनुभयो। र विश्वकर्म पूजाको अवसरमा काठमाडौँ उपत्यका सहित देशभरका मन्दिरमा गाड़ी पूजा गर्ने भक्तजनको भीड़ लागेको छ। बिहानदेखि मानिसहरू आफ्ना मोटरसाइकल, स्कूटर, कार, ट्याक्सी तथा अन्य गाड़ी लिएर पूजा गर्न मन्दिर पुगेका छन्। विशेष गरी काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गाड़ी पूजा गर्नेको उल्लेखनीय चहल पहल देखिएको छ। विश्वकर्म पूजाका दिन गाड़ी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ। आफ्ना गाड़ी सुरक्षित रहन्, दुर्घटना तथा अनिष्टबाट जोगिउन् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ गाड़ी पूजा गर्ने चलन छ। विश्वकर्म पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारण आफ्ना गाड़ी तथा औजारको पूजा गर्ने गरेका छन्। विश्वकर्मालाई निर्माण, सिप प्रविधि, औजार तथा मेसिनरीका देवता मानिन्छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहकारी संस्थाले लिने अधिकतम ब्याज दर 13% कायम, बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने। काठमाडौँ उपत्यकामा बिग्रिएका सड़कबारे गुनासो गर्न सड़क सुझाव एप सञ्चालनमा गुनासो सम्बोधन भएको जानकारी पनि एपबाटै पाउने। र काठमाडौँको भेकुटी मण्डपमा घर जग्गा प्रदर्शनी शुरू। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्राङ, गोलो फ्राङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्राङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Mania, extreme energy drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याइथे महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
4: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
4: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245375475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
5: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186 फोन 0665202993 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 98564476।
5: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
6: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98564646662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665520166 98565-45248 98412-38555 र 98565-35357 लमसुङ उद्योग वाणिज्य संघ बेसी सहर लमसुङ।
2: तेरो बाउले यो राखेर 1,50,000 रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
3: तपाईँको छलमाय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
4: नाम चाहिँ के लेखेको रहेछ सर?
3: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
2: तेरो बाउले यत्रो ठुलो कुरामा सँग लुकाइछ होइन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
1: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो,
3: होइन म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्ल्याक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्ल्याक भन्छस्? तिम्रो यो चर्चिकला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप राय माझी जस्तै।
10: दिलीप राय माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: sip on your extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोभाइडर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
1: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीचार 813 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0666520497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: लाइदिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665210083
6: सम्पर्क मोबाइल नम्बर 98573375
5: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
8: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
7: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
8: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058160

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
5: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: भावपूर्ण श्रद्धांजलि। श्री चण्डीस्थान भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुबेदार नरबहादुर रिमालको यही मिति 2083 भदौ 24 गतेका दिन 86 वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछौ। श्री चण्डीस्थान संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी, बेसी शहर 6, मकै डाँडा।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
8: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर

0: उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
5: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
6: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98-460-90-301, 98-460-74-065।
7: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
8: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक सबिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
5: तपाईँको छलमय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
6: नाम चाहिँ के लेखेको रहेछ
5: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस् ना मिलाएर आउनुहोस्।
4: तेरो बाउले यत्रो ठुलो कुरा मसँग लुकाएछ होइन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
1: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
2: नाम चाहिँ के लेखेको रहेछ सर?
1: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
5: तेरो बाबाले आजसम्म मलाई चुप्ल्याक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्ल्याक भन्छस्? तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
6: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राई माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
7: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
8: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
7: ओहो, ठ्याक्कै दिलीप राई माझी जस्तै।
9: दिलीप राई माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
10: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497398।
11: आया मरे नि आमा, आया नि
12: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
11: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
12: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
11: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
12: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
13: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
14: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
13: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
14: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
13: सम्पर्क फोन 98498694, 98450386780।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
2: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: 아니, 쿠시, 그 한자오. 아스컬다 전에이 푸르디로 라스토스토 데크추다.
2: 카니타 카스테 케이 오이나 디디. 람중 에그로비 컨선 द्वारा 우트파딧 수드다 람중 마하. 비하나 벨루카 다이닉 에케 삼차 카니 가리고추.
1: 아니 마하사이 수드다라 오르가닉 네 홀라라.
2: 호니 디디. 람중 마하타 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드바타 우트파딧 카티키 오르가닉 마하호.
1: 마하바이크 어루 키케 파인차테 헨.
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
2: महको सेवन स्वस्थ र दीर्घ जीवन।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26344, 98461 26344।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
9: तपाईं रेडियो मर्सेङ्गी एफएम 5

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा थापाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्फेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, भेसी सहर 8, नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9855602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665202019, 0665203570 वा 5903570 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली, लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0662524167, 98560-45248, 98412-38555 र 98560-45357। लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर, लमजुङ।
3: लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान जिल्ला सैनिक बोर्ड, बेसी सहर। मिति 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू ईसीएचएस कार्ड र पेन्सन पट्टा।
0: कृषि विकास कार्यालय लमजुङको सूचना।
3: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
0: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
3: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
0: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
3: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रू 10 हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
0: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
0: मोबाइल नम्बर 98560-45230 र 98560-80140।
4: एक्सट्रीम इनर्जी ड्रिंक
5: टाइम चेक अहिले ठीक 6 बजेको छ
6: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
7: मर्चेंट एफएम 95
8: मेगाहर्ट्ज
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने।
2: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै। संघीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
9: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउवालाई थापाको आग्रह। देउवा पक्षका 40 जना भन्दा बढ़ी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
2: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
9: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
10: सुन त, मेरो कपड़ा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इण्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333 493-555।
14: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीमा विपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको विवरणमा विपत्ताको संख्या 5179 जना थियो, तर हिजो बेलुकाको विवरणमा 971 जनाले बढ़ेर 6150 जना पुगेको हो। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि विपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। विपत्ता सूचीमा स्थानीय बासिन्दा, अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित 1515 जनालाई नुवाकोट र रसुवा 29 होल्डिङ सेन्टरमा राखिएको छ। यसैबीच सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको
4: सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको हो।
9: सांसदहरूले बाढ़ीमा बेपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भोटेकोशी तथा रसुवा बाढ़ीका बेपत्ताको शव फेला नपर्दा मृत्यु दर्ता बीमा क्षतिपूर्ति र बैंकिङ प्रक्रिया रोकिँदा परिवार थप समस्यामा परेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुर सिंह थारूले रसुवाका पीड़ितले कुशको शव बनाएर अन्तिम संस्कार गरे पनि पोस्टमार्टम रिपोर्ट अभावमा पालिकाले मृत्यु दर्ता नगरेको उल्लेख गर्नुभयो। उहाँले बेपत्ता सम्बन्धी मुलुकी देवानी संहिताको प्रावधान संशोधन गरी प्रक्रिया सहज बनाउन माग गर्नुभयो। त्यस्तै सांसदहरू विश्वराज पोखरेल, कृष्ण हरिबुढा थोकी र नेपाली कांग्रेसका सांसद विष्णु बहादुर खड्काले मृत फेला परेका शवको डीएनए परीक्षण गरी पहिचान गर्न र सुरुङभित्र तथा बाहिर बेपत्ताको खोजी कार्य थप तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ।
4: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौजदात रकम झण्डै 14 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 वटा बैंकमा 10 अर्ब 79 करोड़ 26 लाख 64 हजार 898 रूपियाँ मौजदात छ। यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2 करोड़ 39 लाख 30 हजार 731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14 अर्ब 45 करोड़ 98 लाख 10 हजार 178 रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा भइसकेको छ।
9: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरूङमा गएको विनाशकारी बाढ़ी र हिम पहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लन्डन सहितका अन्तर्राष्ट्रिय स्रोतकर्ताहरूको समूह वर्ल्ड वेदर अट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बज्रिँदा 5.2 म्याग्नेच्यूड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेरिको ओटोका अनुसार मानवका कारण बढ़ेको तापक्रमले हिमाली क्षेत्रको पार्माफ्रस्ट अर्थात अत्याधिक चिसोले जमेको भूमि पग्लेको छ। सो क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्यभन्दा 1.5 डिग्री सेल्सियस बढ़ी थियो भने हिमनदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअघि 2072 सालको भूकम्पले कमजोर बनाएको पहाड़ी भीर अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्र रूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भौगर्भिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बस्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणालीलाई तत्काल सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएका छन्।
4: 18 दिनसम्मको अवरोध र 21 दिनको निरन्तर प्रयासपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर सड़क खण्ड सञ्चालनमा आएको छ। अहिले दुईतर्फी नै सञ्चालनमा रहेको भए पनि जोखिम कायमै रहेकाले दीर्घकालीन समस्या समाधानका लागि प्राविधिक अध्ययन शुरू गरेको सड़क विभागले जनाएको छ। विभागका अनुसार माथिल्लो भागबाट पहिरो खस्ने र तल्लो भागमा नदी कटानको जोखिम कायमै छ। सड़क विभागका इन्जिनियर सुरेश पौडेलका अनुसार तत्कालका लागि ग्राभेल गरेको यो सड़कलाई बर्खा सकिए लगत्तै कालोपत्र गरिनेछ। साथै स्थायी समाधानका लागि माथिल्लो भागमा पानी व्यवस्थापन, पहिरो नियन्त्रण संरचना र दीर्घकालीन विकल्पका रूपमा सुरुङ मार्ग वा त्रिशुली पारी वैकल्पिक सड़क बनाउने बारेमा पनि छलफल भइरहेको छ।
9: आर्थिक वर्ष 2082-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कुल 40,842 उजुरी परेका छन्। आयोगले काठमाण्डुमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कुल उजुरी मध्ये स्क्रीनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा बढ़ी अर्थात 32,823 उजुरी फर्छ्योट भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरूद्ध सबैभन्दा बढ़ी 20,025 उजुरी परेका छन्। यो कुल उजुरीको झण्डै आधा हो। संघीय सरकारतर्फ झण्डै 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा बढ़ी उजुरी भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन्। प्रदेशतर्फ मधेस प्रदेशमा सबैभन्दा बढ़ी र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाण्डु र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्ष 10 पालिकामा 8 मधेस प्रदेशकै रहेका छन्। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचार जन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर गरिएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिश्वत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 990 जनालाई प्रतिवादी बनाउँदै कुल 25,23,65,00,000 रूपियाँ भन्दा बढ़ी बिगो मागदावी गरिएको छ। यसै अवधिमा विशेष अदालतबाट फैसला भएका 156 मुद्दा मध्ये झण्डै 52% आयोगलाई सफलता मिलेको छ। उजुरी दर्ताका लागि आयोगले वेबसाइट, ईमेल, टेलिफोन, सामाजिक सञ्जाल र हेलो सरकार लगायतका माध्यम प्रयोग गर्दै आएको छ।
4: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशी बाढ़ीबाट प्रभावितलाई राखेका ठाउँमा संक्रामक रोगको जोखिम र व्यवस्थापन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
13: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
13: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
8: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
13: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
8: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
13: इतिहास, गाथा र कथा, गाँठका कुरा,
8: गाँठका कुरा।
13: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा विपत्ता हुनेको संख्या 6,150 जना पुग्यो, हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक, 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने, विपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, अख्तियारमा 1 वर्षमा झण्डै 41,000 उजुरी, पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै, संघीय सरकारतर्फको धेरै उजुरी, भूमि मन्त्रालयका लगायतका खबर प्रस्तुत गर्यो।
9: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसले 15 महाधिवेशनबाट पार्टीका सबै तहका नेता कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनै पनि नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको हो। उहाँका अनुसार पूर्व सभापति शेरबहादुर देउवा सहित शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउन प्रयास भइरहेको छ। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि यसपटक केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ। यसैबीच केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा सहित असन्तुष्ट पक्षलाई विगतका विवाद बिर्सेर 15 महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो। पूर्व सभापति देउवाले महाधिवेशनको उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने थापाको भनाइ छ। आजको बैठकमा देउवा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय डीना, इन्द्रबहादुर बानिया, मीनबहादुर विश्वकर्मा, ईश्वरी नेउपाने, रामहरि खतिवड़ा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेश संग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा खले, सरस्वती अर्याल, किरण यादव लगायतको उपस्थिति थियो। देउवा पक्षबाट 40 भन्दा बढ़ी सहभागी भएका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। पर्सि शनिबारदेखि वड़ा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेता गृह जिल्ला गइसकेका छन्। नेता विश्वकर्माले कांग्रेस महाधिवेशनमा 90% भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दावी गर्नुभयो। कांग्रेसले असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ।
4: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा दूषित पानी फोहोर र लामखुट्टे वृद्धिका कारण संक्रामक रोगको जोखिम उच्च बनेको हो। बाढ़ी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरका पाँचवटा पानीको नमूनामा इकोली जीवाणु समेत भेटिएको छ। विज्ञहरूले बाढ़ी प्रभावित क्षेत्रमा झाडापखला हैजा टाइफाइड र छाला सम्बन्धी रोग फैलन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै विपद प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरूले पनि सरसफाईमा ध्यान नदिने हो भने विभिन्न संक्रामक रोग फैलन सक्ने जोखिम रहेको छ। बाढ़ी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा देखिएका संक्रामक रोग र रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासका बारेमा साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेलसँग कुराकानी गर्नुभएको छ।
16: जब पहिले उहाँहरू होल्डिङ सेन्टरमा आउनुभयो, होल्डिङ सेन्टरमा प्रारम्भिक अवस्थामा सबै होल्डिङ सेन्टरको पानीको नमूना जाँच गर्दा केहीमा इकोलाई भेटिएकै हो, तर यसलाई चाहिँ निवारण गर्न सक्ने वा त्यसलाई शुद्धिकरण गर्न सक्ने हामीसँग विधि छ। हामीले त्यो सबै विधि अपनाइसकेपछि अहिले पानीमा हामीले जुन गुणस्तर हुनुपर्छ खाना योग्य, त्यो अनुसार नै उहाँहरूले पानी प्राप्त गरिराख्नु भएको छ।
17: ज्येष्ठ नागरिक, बाल बालिका र दीर्घ रोगी जुन चाहिँ जोखिम समूहमा पनि छन् होइन, सरकारले चाहिँ विशेष गरेर उहाँहरूलाई लक्षित कस्ता खालका सेवाहरू चाहिँ दिइरहेको छ?
16: जोखिम वर्गहरूलाई हामीले विशेष ध्यान पुर्याउनुपर्छ भन्ने कुरामा दुई मात्र होइन, हाम्रो प्रत्येक होल्डिङ सेन्टरमा कम्तीमा एकजनाको दरले स्वास्थ्य कर्मी र त्यो सँगसँगै स्वास्थ्यका चाहिँ स्वयंसेवकहरू पनि खटिनु भएको छ। उहाँहरूले दैनिक रूपमा बिरामीहरूलाई समस्या भए पनि जाँच गर्ने, नियमित रूपमा कसैलाई कुनै रोग छ भने त्यसको जाँच गर्ने र त्यहाँ उपलब्ध औषधिहरूबाट उपचार गर्ने, यदि त्यहाँ भएको औषधिबाट सम्भव भएन उपचारलाई थप चाहियो भने हाम्रो नुवाकोटमा यो आयुर्वेदिक वैकल्पिक उपचार केन्द्र त्यहाँ चाहिँ उहाँहरूले रिफर गर्नुहुन्छ भने अन्य ठाउँमा पनि जिल्ला तहको अस्पतालमा रिफर गर्न सकिन्छ। दीर्घ रोगीहरूले खाइराख्ने औषधिहरू, उहाँको बिरामी पूर्जाहरू पनि बाढीमा बगाएको भन्ने पनि हामीलाई थाहा छ। त्यो अनुसार नै उहाँहरूले खाइरहेको औषधिको सूची तयार गरेर यो होल्डिङ सेन्टरबाट हामीलाई रिक्वेस्ट आउँछ। त्यो रिक्वेस्ट अनुसार नै हामीले उहाँहरूले खाइरहेको औषधलाई चाहिँ अचूत रूपमा खान सक्ने गरी त्यहाँ केन्द्रबाट अथवा कुनै दात्री निकायको सहयोगमा विभिन्न आयामबाट काम गरेर उहाँहरूको औषधि, उहाँहरूको जाँच पडताल, खानपानदेखि लिएर नियमित रूपमा सबैले खाने खानाको पटक भन्दा यो वर्गलाई चाहिँ थप चाहिन्छ भन्ने पनि हिसाबमा पोषणको पनि ख्याल गरेर विभिन्न आयाममा चाहिँ कामहरू भइरहेका छन्।
17: केही ठाउँमा चाहिँ झाडा पखालाका समस्याहरू देखिन थालिसकेको छ। अब यही झाडा पखाला पछि गएर हैजामा रूपान्तरण हुने सम्भावना, चुनौती हामी माझ धेरै नै छ। यस्तो हुन नदिनको लागि चाहिँ त्यो प्रभावित क्षेत्रमा के भइरहेछ त?
16: झाडा पखालाहरू फाटोफुटो देखेका छन् तर ती झाडा पखालाहरू हैजा होइनन्, त्यसलाई हामीले जाँच पनि गरेका छौँ। सरसफाई अनि अरूबाट बन्यो सरसफाईमा पनि विशेष ध्यान दिएको छ। अहिले हैजा विरुद्ध खोप पनि अभियान पनि सञ्चालन गरेर त्यसमा एकदम उत्साहजनक रूपमा चाहिँ सबैको सहभागिता छ, त्यसले पनि हैजा हुने सम्भावना न्यून गर्छ। र खोप मात्रै सबै कुरा होइन, खोप सँगसँगै पानीको गुणस्तरको कुरा जुन मैले अघि नै भने त्यो कायम राख्नु एकदम जरुरी छ। त्यो विपदबाट अर्को चाहिँ जनस्वास्थ्यको समस्या सृजना नहोस् भन्ने हिसाबमा काम गरेको छ र अहिले सबैको प्रयासबाट आजका मितिसम्म कुनै पनि ठाउँमा महामारी जस्ता खालका रोगहरू चाहिँ देखेका छैनन्।
17: महामारी नआओस् भन्नको लागि यहाँले सुझाव दिनुपर्दा चाहिँ त्यो क्षेत्रमा खटेका उद्धार कर्मी होस्, राहत वितरक होस् अथवा त्यहाँका बाढ़ी पीड़ितहरू नै होस्, के सुझाव दिनुहुन्छ?
16: सहयोग पुर्याउन जानु त एकदमै राम्रो, त्यो होल्डिङ सेन्टरमा जाँदै गर्दाखेरि विभिन्न खालका संक्रामक रोगहरू पनि सर्न सक्छन् भन्ने कुरा पनि कता कता हामीले चाहिँ ख्याल गर्नै पर्छ होइन। स्वास्थ्य कर्मीहरू, सबै संघ संस्थाहरू, सबै भोलिन्टियरहरूले जुन काम गर्नुभएको त्यसलाई एकदम निरन्तरता दिउँ पनि भन्न चाहन्छु। दोस्रो, त्यसो भनेको चाहिँ विपदको घडीमा पनि उहाँहरूले अब स्वास्थ्यसँग सम्बन्धी सामान्य कुराहरू, हात धुने कुराहरूमा, मास्क लाउने कुराहरूमा, सफा पानी पिउने कुरामा र जथाभावी बाहिर गरेको नखाने कुराहरूमा, त्यहाँभित्र पकाइएको स्वच्छ सफा खानेकुरा मात्रै खानमा, बाहिरका मान्छेहरूसँग धेरै सम्पर्कमा नआउने कुराहरूलाई पनि ख्याल गर्नुभयो भने सम्भावित चाहिँ जोखिमबाट चाहिँ बच्न सकिन्छ भनेर अनुरोध पनि गर्न चाहन्छु।
9: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला, पूर्वी नवलपरासीको होप्सेकोट गाउँपालिका छमा रहेको घाँगी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पंक्षीमा टाउको दुख्ने, रिंगटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोश भई ज्यान जाने समेत हुन सक्छ। धुवा निस्किएको ठाउँ नजिक नजान र नसुग्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकोले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रेल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
18: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
9: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
18: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यसअघिको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याज दर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढ़ी ब्याज लिन पाउने छैनन् भने बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकृत गरी पुनः ब्याज लगाउन नपाइने र हर्जाना रकम असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ।
4: सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेताको नाम घोषणा गरेको हो। बटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रूपियाँ पाएका हुन्। भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र कात्यानी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो।
5: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 11.93 अंकले बढ़ेर 2624.36 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5 अर्ब 38 करोड़को कारोबार भएकोमा आज 339 वटा कम्पनीको 1 करोड़ 36 लाख खित्ता शेयर 5 अर्ब 49 करोड़ रूपियाँमा किनबेच भएको छ।
4: काठमाडौँको भ्रिगुटी मण्डपमा रहेको प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी 2026 शुरू भएको छ। सभामुख डीपी अरियालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अरियालले निजी स्तरले लामो समयदेखि उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो। जग्गा तथा आवास निर्माण सम्बन्धी विभिन्न सामग्री सेवा तथा प्रविधि जानकारी दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ।
5: विश्वकर्मा पूजाको अवसरमा आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न मन्दिरमा गाड़ी पूजा गर्ने भक्तजनको भीड़ लागेको छ। बिहानैदेखि मानिसहरू आफ्ना मोटरसाइकल, स्कूटर, कार, ट्याक्सी तथा अन्य गाड़ी लिएर पूजा गर्न मन्दिर पुगेका थिए। विश्वकर्मा पूजाका दिन गाड़ी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ। आफ्ना गाड़ी सुरक्षित रहोस्, दुर्घटना तथा अनिष्टबाट जोगियोस् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ गाड़ी पूजा गर्ने चलन छ। विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना गाड़ी तथा औजारको पूजा गर्ने गरेका छन्। विश्वकर्मालाई निर्माण शिप प्रविधि, औजार तथा मेसिनरीका देवता मानिन्छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा भर्खरै बनेको 222 मिटर चौडाको विशाल खाल्डो पत्ता लगाएको छ। म्याकगेचिन नाम दिएको यो कचौरा आकारको गोलो खाल्डो सन् 2024 वसन्तमा कुनै धूमकेतु वा क्षुद्र ग्रह चन्द्रमासँग ठोकिएर बनेको हो। अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नासाको लुनार रिकोग्निसन्स अर्बिटले खिचेको तस्विर अध्ययन गर्ने क्रममा यो खाल्डो पत्ता लगाउनु भएको हो। साइन्स एडभान्सेस जर्नलका अनुसार सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरेको यो सबैभन्दा ठूलो नयाँ खाल्डो हो। चन्द्रमामा यति ठूलो प्रभाव झण्डै 1 शताब्दीमा एकपटक मात्र हुने भन्ने वैज्ञानिकहरूको अनुमान छ। पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नहुने भएकाले अन्तरिक्षका पिण्डहरू उच्च गतिमै ठोकिएर चन्द्रमामा यस्ता खाल्डा बन्छन्। यो नयाँ खोजले चन्द्रमाको भूगर्भीय संरचना बुझ्न र अमेरिका तथा चीनले अघि सारेका भावी मानवयुक्त चन्द्र अभियानको तयारीमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
5: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्त्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ़दै गएको छ। समाचार संस्था एएफपीका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशक भन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिमनदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारणमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 देखि 2025 सम्मको अवधिमा मात्रै हिमनदीहरूले झण्डै 1400 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार चौथो वर्षको उल्लेख्य गिरावट हो। डब्ल्यूएमओकी महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डारण घट्नुलाई गम्भीर चिन्ताको विषय बताउनु भएको छ। एल निनोको प्रभावले यो जोखिम अझ बढ़ने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जल चक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको प्रतिवेदन मा जोड़ दिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ। आज भएको समूह एको खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। इण्डोनेसियाले पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यो सँगै समूह एबाट जापान र इण्डोनेसिया क्वार्टर फाइनलमा पुगेका छन्। यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो। प्रतियोगितामा 4 वटा समूहमा 14 टोली सहभागी छन्। ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। यसैले खेलकुदको औपचारिक उद्घाटन पछि शनिबार हुने भए पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। प्रतियोगितामा नेपालले 21 खेलमा सहभागिता जनाएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायकै कारण हुन सक्ने।
4: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै, संघीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
5: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउवालाई थापाको आग्रह। देउवा पक्षका 40 जना भन्दा बढ़ी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
4: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
5: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग

0: लमसुङ सम्पर्क फोन 0664041234124 मोबाइल 9841445148।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा साँझ 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: कलसूत्रमा शान्ति सुरक्षा अपराध नियन्त्रण तथा प्रशासनको सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया, ऐतिहासिक लमजुङ दरबार पुननिर्माणमा 60%, बाढ़ीमा ज्यान गुमाएकाहरूको स्मृतिमा बैंकर्स क्लब लमजुङका 30 जनाद्वारा रक्तदान, र मनाङको खोत्रोमा गएको पहिरोको कारण आज पनि बेसर चामे सड़क अवरूद्ध।

अब समाचार विस्तारमा लमजुङको कुलसूत्र गाउँपालिकामा स्थानीय शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङको आयोजना तथा कुलसूत्र गाउँपालिकाको व्यवस्थापनमा बिहिबार गाउँपालिकाको सभाहालमा कार्यक्रम भएको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कुलसूत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन पौडेल, मालिङ प्रहरी चौकीका प्रमुख दीपक किसान लगायत गाउँपालिकाका विषयगत शाखा प्रमुख, वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज शर्मा दुरांग र नायब सुब्बा तक्मविकाले नागरिक सेवा नागरिकताको प्रतिलिपिका लागि आवश्यक सिफारिश, नाबालक परिचय पत्रका लागि सिफारिश तथा अन्य सिफारिश पत्र तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाउँदा आवश्यक पनि कागजात र विवरणका विषयमा प्रस्तुतिकरण तथा

0: प्रक्रिया गरिएको थियो। साथै स्थानीय स्तरमा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा नागरिकमा सचेतना अभिवृद्धि गर्ने विषयमा पनि जानकारी गराउनु भएको थियो। कार्यक्रम मार्फत स्थानीय तहबाट प्रदान गरिने सेवा तथा सिफारिशलाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउने तथा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा स्थानीय तह र सुरक्षा निकायबीच समन्वय सुदृढ़ गर्ने विषयमा छलफल भएको थियो। कार्यक्रमको संचालन खरिदार दिननाथ अधिकारीले गर्नुभएको थियो। लमजुङको ऐतिहासिक लमजुङ दरबार पुननिर्माणको काम करिब 60% पूरा भएको छ। गत आर्थिक वर्षको रू 35 लाखको ठेक्का अन्तर्गतको काम केही दिन अघि सम्पन्न भएसँगै हालसम्म दरबारको पुननिर्माण कार्य उक्त अवस्थामा पुगेको पुरातत्व विभागले जनाएको छ। बेसी सहनगरपालिका 3 गाउँ शहरमा रहेको दरबारको पुननिर्माणमा पुरानै शैली र स्वरूपमा भइरहेको विभागका इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त रकमबाट दरबारमा रहेका पुराना काठको अवस्था हेरी आउँछ काठ फेर्ने, नयाँ काठ राख्ने तथा छानाको संरचना तयार गर्न काठ जडान गर्ने काम गरिएको हो। उक्त काम गत जेठ 15 गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले समयमा काम पूरा गर्न सकेको थिएन। सम्झौता अनुसार समय सीमा नाघेपछि निर्माण कम्पनीले दैनिक 0.05% जरिवाना तिर्दै काम सम्पन्न गरेको हो। अब छानाको संरचना पूरा गर्ने, फलेक राख्ने, झ्याल राख्ने, गजुर राख्ने, अन्तिम छाना लगाउने, रंगरोगन गर्ने तथा दरबार वरिपरि पेटी निर्माण लगायतका काम बाँकी छन्। दरबारको छाना पुरानो शैली र स्वरूप अनुसार निर्माण गरिने भएको छ। छानाका लागि ढुंगा र तामा मध्ये कुन प्रयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको इन्जिनियर अधिकारीले बताउनुभयो। स्थानीयवासीले भने दरबारको मौलिकता जोगाउन तामाको छाना राख्नुपर्ने माग गर्दै आएका छन्। तामाको छाना राख्दा लागत बढ़ने भएकाले बजेट व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो। चालू आर्थिक वर्षमा दरबार पुननिर्माणका लागि 78 लाख बजेट विनियोजन भएको छ। अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षमा सम्पन्न हुन नसकेको काम बापत करिब रू 15-18 लाख चालू आर्थिक वर्षको बजेटबाट भुक्तानी गरिनेछ। बाँकी रकमबाट निर्माणका थप काम अघि बढ़ाइनेछ। पुरातत्व विभागले आर्थिक वर्ष 79-80 दरबार पुननिर्माण शुरू गरेको हो। बजेट नियमित रूपमा उपलब्ध हुन नसक्दा काम विभिन्न चरणमा अघि बढ़दै आएको छ। आर्थिक वर्ष 79-80 1,33,00,000 र आर्थिक वर्ष 80-81 50 लाख बजेट विनियोजन भएको थियो। गाउँ शहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले दरबार पुननिर्माणको काम छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो। आवश्यक बजेटको व्यवस्था गरी कामलाई निरन्तरता दिन सके ऐतिहासिक सम्पदाको संरक्षणसँगै धार्मिक तथा पर्यटन प्रवर्धन समेत सहयोग पुग्ने उहाँको भनाइ छ। समुद्री सतहदेखि 1,445 मिटर उचाइमा रहेको लमजुङ दरबार भेसरबाट करिब 8 किलोमिटरको दूरीमा गाउँ शहरमा अवस्थित छ। दरबारमा रहेको परिसर करिब 6 रोपनी क्षेत्रफलमा फैलिएको छ। सावंशीय शासनको उद्गम स्थलका रूपमा परिचित यो दरबार 16 शताब्दीमा निर्माण भएको ऐतिहासिक तथा पुरातात्विक सम्पदा हो। पुरानो शैली र स्वरूपमा पुननिर्माण भइरहेको दरबार बुइगला सहित 3 तले बन्ने छ। दरबार परिसरमा रहेको कालिका मन्दिर यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्रको रूपमा परिचित छ। यहाँ चैत्य दशैं तथा फूलपाती र बड़ा दशैंका अवसरमा विभिन्न धार्मिक गतिविधि तथा मेला लाग्ने गर्छ। बैंकर्स क्लब लमजुङले हाल आएको बाढ़ी पहिरोमा परि ज्यान गुमाएकाको स्मृतिमा रक्तदान कार्यक्रम आयोजन गरेको छ। क्लबले बिहिबार प्रदेश अस्पताल लमजुङमा आयोजन गरेको रक्तदान कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत 30 जना कर्मचारीले रक्तदान गरेका छन्। भोटेकोशी त्रिशुलीमा बाढ़ी तथा पहिरोमा परि ज्यान गुमाउने प्रति श्रद्धांजलि अर्पण गर्दै रक्तदान कार्यक्रम आयोजन गरिएको बैंकर्स क्लब लमजुङले जनाएको छ। कार्यक्रममा सहभागी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले रक्तदान गरी विपदको समयमा घाइते तथा बिरामीको उपचारमा आवश्यक पनि रगतको व्यवस्थापनमा सहयोग गरेका हुन्। बैंकर्स क्लब लमसुङका उपाध्यक्ष तथा गरिमा विकास बैंकका प्रबन्धक सुरेश थापाले बाढ़ी पहिरोमा ज्यान गुमाउनेको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विपदको बेला रक्त अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको हो। रक्तदान कार्यक्रममा बैंकर्स क्लब लमसुङका अध्यक्ष एवं हिमालयन बैंकका प्रबन्धक नवराज ढकाल, सचिव भरत नेपाली लगायत क्लबका पदाधिकारी तथा सदस्य कर्मचारी लगायतको सहभागिता रहेको थियो। रक्तदानमा सहभागीले प्रदेश अस्पताल लमजुङका प्रमुख डाक्टर सुशील देवकोटाले रक्तदान प्रमाण पत्र प्रदान गर्नुभएको थियो। आज विश्वकर्माको पूजा आराधना गरी वासु दिवस एवं विश्वकर्मा पर्व मनाएको छ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। आज विभिन्न कला कारखानामा विधिपूर्वक पूजा गरिएको छ। कला कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले भव्यताका साथ विश्वकर्मा बाबा पूजा आराधना गर्ने गरिन्छ। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा सधैँ समय टिक्ने लामो समयसम्म टिक्ने कामका बेलामा नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासमा आज इन्जिन जडान भएको यन्त्र र गाड़ीमा समेत पूजा आराधना गरिन्छ। लमजुङमा हतियार सम्बन्धी मुद्दामा पक्राउ परेका नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङका उपाध्यक्ष प्रेम विनोद कामी विश्वकर्मालाई तत्काल रिहाईको महासंघले माग गरेको छ। रायनस नगरपालिका नौ साउनी पानीबाट प्रहरीले विश्वकर्मालाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको महासंघले जनाएको छ। महासंघका जिल्ला अध्यक्ष ध्रुव कुमार दुराद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा विश्वकर्माले जिल्ला प्रशासन कार्यालय लमसुङबाट हात हतियार मर्मत सम्भारका लागि नियमअनुसार अनुमति तथा इजाजत पत्र लिए त्यसको निरन्तर नवीकरण गर्दै वैधानिक रूपमा काम गर्दै आएको दावी गरिएको छ। यस्तो अवस्थामा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको र म्याद छप गरिएको विषयमा दुःख तथा न्यायोचित नभएको महासंघको भनाइ छ। मौरीपालन व्यवसायको प्रवर्धन तथा कृषकको हक हितका लागि निरन्तर क्रियाशील जिम्मेवार नागरिक तथा महासंघका पदाधिकारीलाई बिना आधार गैर न्यायिका ढंगले पक्राउ गरिएको महासंघको आरोप छ। महासंघले कानून बमोजिमको इजाजत पत्र तथा घटनाको सत्य तथ्यलाई ध्यानमा राखी विश्वकर्मालाई बिना शर्त तत्काल रिहा गर्न सम्बन्धित प्रहरी प्रशासन तथा राज्यका निकाय समक्ष माग गरेको छ। महासंघले आफ्नो माग सम्बोधन नभए पदाधिकारीमाथि भएको भनिएको अन्यपूर्ण कदम विरूद्ध विरोधका कार्यक्रम अघि बढ़ाउन बाध्य हुने चेतावनी समेत दिएको छ। यसैबीच महासंघले घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय लमसुङ र जिल्ला प्रहरी कार्यालय लमसुङमा ध्यान आकर्षण पत्र बुझाएको जनाएको छ।
1: सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-20-166 98-560-45-248 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ। पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी सहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपो सैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी सहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिकासँगै बेसी सहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छूट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित ओडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 98-41-111-229 सुबेदार चित्रबहादुर गुरूङ, अध्यक्ष लमसुङ भारतीय भूपुसैनिक विकास समिति लमसुङ।
2: गुड मर्निङ मिस।
3: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
1: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
7: हार्दिक आभार। विशिष्ट नगरपालिका 89 उपल्लो मकैडाँडा निवासी हाम्रा पूजनीय पिता सुबेदार नरबहादुर रिमालको मिति 2083 भदौ 24 गते 86 वर्षको उमेरमा भएको स्वर्गारोहणले हामी सम्पूर्ण रिमाल परिवार शोकमा डुबेका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हामीप्रति सहानुभूति राख्दै समवेदना प्रकट गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौ। साथै यही असोज 5 गते 13 दिनको पुण्यतिथिमा हाम्रा आफन्तजन, छर छिमेकी, इष्टमित्र लगायत सहारा जाने समस्त महानुभावहरूलाई गहुँ तथा प्रसाद ग्रहणका लागि उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। स्थान तथा समय उपल्लो मकैडाँडा स्थित आफ्नै निवासमा बिहान 7 बजे। श्रीमती सरस्वती रिमाल, छोरा बुहारीहरू लक्ष्मण रिमाल, गुणमाया रिमाल, रामबहादुर रिमाल, नानुमाया रिमाल, देवबहादुर रिमाल, सरिता रिमाल एवं समस्त रिमाल परिवार उपल्लो मकैडाँडा लमसुङ।
0: बेसर चाने सड़क आज पनि पूर्ण रूपमा बन्द रहेको छ। बुधबार बिहान मनाङको नासो गाउँपालिका 3 खोत्रोमा पहिरो खस्दा अवरूद्ध सड़क आज पनि खुलाउन नसकिएको मनाङ प्रहरीले जनाएको छ। माथिल्लो डाँडाबाट ढिस्को सहित ठूला ढुंगा खसेपछि जेसीबीको सहायताले पनि सड़क खुलाउन नसकिएपछि बाहिरबाट ब्लास्ट गरेर ढुंगा पछ्याउने कार्य गरिएको थियो। सड़कमा ठूला ढुंगा भएकाले बिहिबार दिनभरको प्रयासमा पनि पहिरो पूर्ण रूपमा पछ्याउन नसकिएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले बताउनुभयो। सम्भवत भोलिसम्म सड़क सञ्चालनमा आउने प्रजया खनालले जानकारी दिनुभयो। मर्सङ्गी नदीमा पानीको बहाव बढ़नुको साथै लगातार वर्षा हुँदा यस क्षेत्रमा पटक पटक पहिरो खस्ने गरेको छ। एकीकृत सेवा कार्यालय लमसुङको आयोजनामा ड्राइभिङ तालिम शुरू भएको छ। युवाहरूलाई सिप सिकाएर रोजगारीमा जोड़ने लक्ष्यसहित कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन भएको तालिममा 15 सहभागी छन्। तालिम यस नगरपालिका 8 स्थित लमसुङ कालिका ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरमा सञ्चालन भएको छ। तालिममा 9 पुरूष र 6 महिलाको सहभागिता रहेको छ। सिप सिकाउ आत्मनिर्भर बनाऊ भन्ने मूल नारा सहित आयोजना गरिएको तालिमको मुख्य उद्देश्य सिपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु, स्वरोजगारमा जोड्नु, स्वदेश तथा विदेशमा रोजगारीको जोड्ने रहेको एकीकृत सेवा कार्यालय लमसुङका प्रमुख ठाकुर प्रसाद ठकालले बताउनुभयो। आर्थिक वर्ष 82-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कुल 40,842 उसेरी परेका छन्। आयोगका अनुसार कुल उसेरी मध्ये स्क्रीनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा धेरै अर्थात 32,823 उसेरी फर्सट भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरूद्ध सबैभन्दा धेरै 20,025 उजुरी परेका छन्। यस्तै संघीय सरकारतर्फ झण्डै 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन्। प्रदेशतर्फ मधेस प्रदेशमा सबैभन्दा धेरै, गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाडौँ र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्षक 10 पालिका मध्ये 8 मधेस प्रदेशकै रहेका छन्। आयोगका प्रवक्ता सुरेश न्यौपानीका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर भएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिश्वत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 990 जनालाई प्रतिवादी बनाउँदै कुल 25,23,65,00,000 रूपियाँ भन्दा धेरै बिलको माग दावी गरिएको छ। यसै अवधिमा विशेष अदालतबाट फैसला भएका 156 मुद्दा मध्ये 52% आयोगलाई सफलता मिलेको छ। उजुरी दर्ताका लागि आयोगले वेबसाइट, इमेल, टेलिफोन, सामाजिक सञ्जाल, हेलो सरकार लगायतका माध्यम प्रयोग गर्दै आएको छ। मौसमी समाचार हैलेलाई दिने अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
8: मुख्य समाचारका प्रायोजक
9: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: कोला क्षेत्रमा शान्ति सुरक्षा अपराध नियन्त्रण तथा प्रशासनको सेवा प्रवाह सम्बन्धी अन्तर्क्रिया, ऐतिहासिक लमजुङ दरबार पुननिर्माणमा 60%, बारीमा ज्यान गुमाएकाहरूको स्मृतिमा बैंकर्स क्लब लमजुङ कार्ती सानाद्वारा रक्तदान र मनाङको खोत्रोमा गएको पहिरोको कारण नाचपानी बेसर चामे सड़क अवरूद्ध। साँझ 6:35 बजेको मर्सिङदी समाचार हैलीलाई सक्यो। प्राविधिक मित्र अधिरूलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: आ मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाएका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665 21 083
6: सम्पर्क मोबाइल नम्बर 98 5 60 13 375
5: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
1: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाई पनि त्यही जानुस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665 20 973 मोबाइल 97463 06501
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: you.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।
8: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
9: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
5: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046267।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
11: यो मोबाइलले पनि तनावै दियो भने
12: हैन, के तनाव दियो ए खुशी?
11: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
12: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसीसर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ सम्पर्क 98461 26 344 98461 26 344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो। अब सिलिण्डरको मूल्य 2060 रूपियाँ भन्दा बढ़ी लिएमा कार्यवाही हुने। अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढ़ी उजुरी। स्थानीय तह विरूद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन्।
0: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री जैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने भन्ने कुराको सन्दर्भ मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण

0: त्यस विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोगले जनाएको छ। आयोगले एक वर्षमा 175 वटा मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5 अर्ब 23 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 वटा पुनरावेदन र 3 वटा पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियारको मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्चोटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन् भने संघसँग सम्बन्धित 15,512 वटा 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 वटा 12.99% उजुरी दर्ता भएका छन्।
0: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 वटा मुद्दा छन्। त्यसपछि घुस रिसवत गैर कानूनी लाभ वा हानि नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाडौँले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाडौँले जनाएको छ। हाल एप मार्फत काठमाडौँ उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य समिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
2: हामी छलफल पनि गर्छौ, एक पनि हुन्छौ, एक भएर पनि देखाउँछौ। यो कांग्रेसको ऐतिहासिक हो, यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम। अब हामी 15 महाधिवेशनको सन्धिकट छौ, 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटो, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ, किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
0: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
3: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेताहरूलाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने पर्ने भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु। पछि असोज 3-4 गति अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नु

0: छ भने तपाईँहरूले अब पक्कै पनि विवेक पुर्याउनुहुन्छ यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यस कारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
1: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डीना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
2: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको इतर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा त्यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरेँ पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवा फिल्मले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
1: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपियाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपियाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2165 रूपियाँ 38 पैसा पुगेको थियो। तर अवरूद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यसबिघन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिका सांसद अमृता विकले विजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसैगरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेण्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भत्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
3: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
4: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं, तर सरकार त्यो रकम दिएको घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीडितसम्म कति पुग्यो। म सरकारसँग माग गर्न चाहन्छु राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
5: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
1: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी बीसौं एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
6: रसुवा बाढ़ी पीड़ितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
7: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण, जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
6: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: ग्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबाड़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
15: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ 4 सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा 1 थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढ़ीमा यो 6 महिनासम्मको लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौँ। त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने, भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो, अहिले अब ठ्याक्कै प्रोसिडियर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभदायीको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
14: तपाईँको परिवारमा 4 जना भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रुपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी,
16: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ। कृष्णभीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र यात्रुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो। अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सड़क निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सड़क निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ, अन्तर्वस्तु कालो बद्री गरिसकेको छैन। त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्वस्तुरी चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखिएको छ, अब पहिरो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ। स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अन्य पनि छन्। पहिरोको चाहिँ सम्भावना रहि नै राख्छ। अब यो कृष्णभीर त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समाजित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सड़कको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
14: कृष्णभीर सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवाबाड़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौं।
7: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो, उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ, उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
14: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाई निरन्तर जारी रहने,
17: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मै मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ।
6: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
19: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब हेलो सांसद।
20: नमस्कार। संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुविदी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू।
21: नमस्ते।
20: क्षेत्र नम्बर 3 नागरिकलाई कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
21: पाछा पत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले दुईटा कानूनलाई इन्डिकेट नै गरेका थिएँ। एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो। भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ।
20: दोस्रो कानून चाहिँ
21: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा संघीय हिसाबले गर्नुपर्ने। अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त। सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ भनेपछि त्यो कानूनमा काम गर्नुपर्नेछ। र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन। यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला, कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ।
20: भनेको पुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
21: त्यस्तो होइन, त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो पनि समस्या नागरिकलाई परेको छ। तर त्यो पर्यो भने वार्डलाई भन्दै नि, प्रदेशलाई भन्दै नि, पालिकालाई भन्दै नि त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्छ नि। मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरामा लागिरहेको छ।
20: अहिले त त्यसो भए तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ।
21: यस्तो छ, अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन, म धेरैजनालाई भन्छु, तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त। मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु, त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो, नियमितै गर्नुपर्छ भन्ने त हुँदैन। तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु।
20: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि, अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने, आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ।
21: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कूल अथवा नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमिल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ? जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ, त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो। अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन, यहाँ चाहिँ विचारमा एकदम सत्ता पक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन, अनि कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ, संवाद हुन्छ। तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु,
20: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो त्यो आत्मीयता भयो सबैसँग,
21: त्यो हामी कोसिस गरिरहेछौँ। म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु, हामीले चाहिँ जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ। म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ, म आफूलाई चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभाव जन्ने विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु। अरू पार्टीको सांसदसँग पनि बरू अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले, त्यस कारणले उहाँहरूलाई चाहिँ फाट चिनिहालिन्छ, किनकि यो कंग्रेसको हो, यो एमालेको हो, यो माओवादीको, किन उहाँहरूको संख्याको कारणले पनि होइन। त हामीसँग संख्या त अहिले 182 छ भनेपछि हामीसँग संख्या धेरै छ, त्यहाँ कहिलेकाहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुल उम्मेद हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु। त्यही भएर तर तपाईँले अघि भन्नुभयो संसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पाँच पटक निर्वाचन भएर निर्वाचित भएर आउनु भएको छ नि त पुरानो, अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ, कसैको मन्त्री र सांसदको अनुभव छ, कोही चाहिँ सांसदको मात्रै अनुभव छ, कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा केही भन्यौं भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो। तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो, बेस्ट प्र्याक्टिसेस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो, र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरे पछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ, किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन।
20: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी?
21: दुइटै कुरा हो। मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसैले सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरहेको हुन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ, उहाँहरूबाट पनि सिकिरहेको हुन्छु। जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त।
19: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढ़ी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरूद्ध परेको छ। काठमाण्डु उपत्यकामा बिग्रिएका संघीय सड़क बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाण्डु उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
22: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
23: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
22: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
23: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
22: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
23: यस्तो विवाह स्वत बदर हुन्छ।
22: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
23: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
22: बाल विवाहका गम्भीर असरहरू,
23: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
22: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
23: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
22: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
23: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
22: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
23: के हाम्रो पहिचान यही नै हो त?
22: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
23: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
22: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
24: लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरुरी सूचना।
1: भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान जिल्ला सैनिक बोर्ड बेसी सहर। मिति 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू ईसीएचएस कार्ड र पेन्सन पट्टा। जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 06640213240124 मोबाइल 9841454448

0: Insomnia Extreme Energy Drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै विशेषताहरूको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
2: नोट फलसिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: दिदी अलमलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: लमजुङ भारतीय भूपू सैनिक विकास समितिको अत्यन्त जरूरी सूचना: भारतीय पेन्सन क्याम्प पोखराबाट निम्न मिति तथा स्थानमा मेडिकल टीम आउने भएकोले सम्पूर्ण लमजुङवासी ईसीएचएस लाभार्थी, भारतीय भूतपूर्व सैनिक तथा आश्रित परिवारहरूले उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान: जिल्ला सैनिक बोर्ड, बेसी सहर। मिति: 2083 असोज 1, 2 र 3 गते। आवश्यक कागजातहरू: ईसीएचएस कार्ड र पेन्सन पट्टा।
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।
11: खरसाङ 95.9 हर्ज।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।

0: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212183,
2: सम्पर्क मोबाइल नम्बर 9856131375।
0: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी,
3: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
0: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
1: पेन्सन पट्टा नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। भारतीय पेन्सन क्याम्प पोखराले यही असोज 5 गतेदेखि 8 गतेसम्म लमजुङ बेसी शहरमा पेन्सन पट्टा नवीकरण शिविर सञ्चालन गर्ने भएकाले सम्पूर्ण लमजुङवासी भारतीय भूपसैनिक तथा आश्रित परिवारहरू आफ्नो तोकिएको मितिमा आवश्यक कागजात लिएर उपस्थित हुनुहुन हार्दिक अनुरोध गरिन्छ। असोज 5 गते बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। असोज 6 गते कोलासोतर गाउँपालिका र मर्स्याङ्गी गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन्। सुन्दरबजार नगरपालिका सँगै बेसी शहर र मध्य नेपाल नगरपालिका अन्तर्गत छुट भएका नागरिकले असोज 7 गते सेवा लिन सक्नेछन्। राइनस नगरपालिका अन्तर्गतका नागरिकका लागि असोज 7 गते राइनसको 7 विषय स्थित वडा कार्यालयमा शिविर सञ्चालन हुनेछ। यसै गरी असोज 8 गते दोर्दी र दुधपोखरी गाउँपालिका अन्तर्गतका नागरिकले सेवा लिन सक्नेछन्। थप जानकारीको लागि सम्पर्क 9841112। सुबेदार चित्रबहादुर गुरुङ, अध्यक्ष लमजुङ भारतीय भूपसैनिक विकास समिति लमजुङ।
6: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
7: तपाईँको छलमा नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
8: नाम चाहिँ के लेखेको रहेछ सर?
7: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
6: तेरो बाउले यत्रो ठुलो कुरा मसँग लुकाएछ हैन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
1: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छ। तिम्रो यो चर्टी कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी सुड्डी, मैले मात्र भन्यो मेरो आमालाई
6: सुड्डी।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप राय माझी जस्तै।
10: दिलीप राय माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: घर में काम कर देना के गनी के न गनी रात पर्छ अनि रात पर्सी कहाँ जाउँ के गरौँ हुन्छ छोरीले जहिले पाएर मात्रै खोप
1: पछिल्लो विपदमा प्रियजन गुमाएकाहरूको पीड़ा बारे सुन्नुहुनेछ एक रिपोर्ट। तर शुरूमा आजका प्रमुख विश्व समाचार
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्र संघले जनाएको छ। नदी तथा तालहरू सुक्न थालेका र नदीहरू संकुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ। पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्र संघको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ़दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढ़ी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% भन्दा उल्लेख गरे। क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ प्रशाय प्रदान गर्न सक्ने भन्दै कार्नीले भने यो सार्वभौमसत्ताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौ भन्ने कुरा हो, यो स्वतन्त्र स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौं। क्यानाडाका प्रधानमन्त्री युसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाव दिन नसक्ने बताए। दाहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमूद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असंगत भएको टिप्पणी गरेको छ। लगातार दुई वर्षदेखि

0: भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी बमोजिम निवेदन दिएका थिए, तर अदालतले धर्म रोज्न र इच्छा अनुसार बिहे गर्न आयु स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा सड़क भाँचिएसँगै साढे 2 साता भन्दा बढी समय अवरुद्ध भएको काठमाडौँ जोडिने मुङ्गली नौबिसे खण्डको सड़क आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी
2: 50 सालतिर पनि हामी समस्या हिरो हो। यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब करिब स्टेबलाइज गरेका छैन हामीले, र यति यो हालतमा पुग्ला बिग्रेला भनेका थिएनौँ, तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो टेम्पोरेरी रूपमा खोलाङ्गेको हो। अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्ट्यान्डिङ गर्छौँ। अझ यही भिरलाई तलदेखि टो वालहरू उठाएर यस पर्मानेन्ट हुने गरेर पनि काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेको छ।
1: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
2: यसको अगाडिपट्टि 63 पारिपट्टि 2 पूर्ण भाइरट बनाएर विकल्प गर्ने र यो
1: बाइपासको रूपमा भन्नुभएको
2: गर्ने भनेर हामीले काम गरिरहेछौँ। हजुर,
1: तपाईँहरूलाई कृष्णभीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जो जवान खोला, गल्छी, खोला धेरैतिर, बैरेनी धेरैतिर, अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ?

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
9: मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131943।
11: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463506501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9567013375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California. Extreme energy drink.
1: 아니, 쿠시, 게 간죠? 아스컬도 전에 푸르디로 로스토 데크수다.
2: 하니타 카스테 케이 호이나 디디. 람중 에그로비 컨선 द्वारा उत्पादित शुद्ध 람중 모하 비하나 벨루카 다이닉 에켁 참차 하니 가리고 수.
1: 아니 모하 사이 शुद्ध 라 ऑर्गेनिक 네 होला र?
2: 호니 디디. 람중 모하 타 1350 미터 우사이 마 아프네이 펌마 정갈이 스로드 바타 उत्पादित 카티키 ऑर्गेनिक 모하 호.
1: 모하 바이크 어루 케케 파인차 테 헨?
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार पाँच गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर आठ सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा

0: सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि सम्पर्क 0665909999 98477969229। सेवा मोडल अस्पताल प्राली बेसिसर सात सानीमा बैंकको ठीक अगाडि।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर सात भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

Varsang diye ben Bonçana beni yardım.